0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98562279।
1: दिनको संकेत सधैं बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल साउन 1 गते शुक्रबार, असार शुक्ल पक्षको तृतीय तिथि, सन् 2026 जुलाई 17 तारीख। कार्यक्रममा सबैभन्दा पहिला तपाईँको आजको राशिफल सुन्नुहोस्। सबैभन्दा पहिले मेष राशि। महत्वपूर्ण निर्णयमा सफलता मिल्नेछ। जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुहुनेछ। परिवारसँग भएको सानो छलफलले राम्रो निष्कर्ष निकाल्नेछ। अरूको कुरा सुन्नुहोस् तर निर्णय आफ्नै विचारले गर्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक 3 रहेको छ। वृष राशि। घरमा चहलपहल बढ़नेछ। आफन्तसँगको भेटले पुरानो दूरी घटाउनेछ र सम्बन्ध अझ नजिक बनाउनेछ। आफूले चाहेको काममा पनि समय दिन पाउनुहुनेछ। खर्च गर्दा आवश्यकता हेरेर अघि बढ़नुपर्ने उचित हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक 8 रहेको छ। मिथुन राशि। सामाजिक कार्यमा सक्रियता बढ़नेछ। आफ्नो क्षमता देखाउने अवसर प्राप्त हुनेछ। बोलेको कुरा स्पष्ट राख्दा गलत बुझाइ हट्नेछ। अधुरो रहेको विषय टुंग्याउने प्रयास गर्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक 5 रहेको छ। कर्कट राशि। घरको आवश्यक काममा समय बित्नेछ। आमदानी र खर्चको सन्तुलन मिलाउन सफल हुनुहुनेछ। परिवारको सल्लाहले सही बाटो देखाउनेछ। कुनै पनि निर्णयमा हतार नगर्नु हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक 1 रहेको छ। सिंह राशि। नयाँ अवसरले आत्मविश्वास बढ़ाउनेछ। कसैले गरेको भरोसा निभाउने अवसर मिल्नेछ। आफ्नो बोलीमा नम्रता राख्नु भयो भने सम्मान बढ़नेछ। बेलुकातिर मन रमाउने समाचार प्राप्त हुनेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक 9 रहेको छ। कन्या राशि। घरका साना काम एकपछि अर्को गर्दै सकिनेछन्। धेरै दिनदेखि मिलाउन बाँकी रहेको विषय पनि समाधानतर्फ जानेछ। शरीरलाई आराम दिनुपर्ने आवश्यक हुनेछ। परिवारसँग बिताएको समय सम्झन लायक बन्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक 4 रहेको छ। तुला राशि। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। सामान्य कुराकानीले पनि मन खुशी बनाउनेछ। अरूको सहयोगले एउटा काम सजिलै पूरा हुनेछ। हँसिलो व्यवहारले सम्बन्ध अझ राम्रो बनाउनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक 2 रहेको छ। वृश्चिक राशि। समाचारले मन प्रसन्न बनाउनेछ। सोचेर गरेको निर्णयले पछि फाइदा दिनेछ। रिसलाई नियन्त्रणमा राख्दा धेरै कुरा मिल्नेछ। आफ्नो योजना सबैलाई नबताउनु नै उचित हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक 7 रहेको छ। धनु राशि। घर बाहिर निस्कन अवसर मिल्नेछ। नयाँ ठाउँमा नयाँ व्यक्तिसँगको भेटले दिनलाई रोचक बनाउनेछ। आफूलाई मनपर्ने कामका लागि पनि समय निकाल्नुहोस्। सानो परिवर्तनले नयाँ उत्साह ल्याउनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक 6 रहेको छ। मकर राशि। अधुरा रहेका काम पूरा गर्ने मन बन्नेछ। धेरै कुरा एकैपटक नगरी क्रम मिलाएर अघि बढ्नु राम्रो हुनेछ। घरका सदस्यले तपाईँलाई साथ दिनेछन्। बेलुकातिर आराम गर्ने समय निकाल्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक 5 रहेको छ। कुम्भ राशि। घरमा महत्वपूर्ण विषयमा छलफल हुनेछ। सबैको विचार सुनेर निर्णय गर्दा राम्रो हुनेछ। साथीसँग मिलेर बनाएको योजना अघि बढ्नेछ। दिनको अन्त्यमा मनमा सन्तोष रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक 1 रहेको छ। अन्तिममा मीन राशि। खर्च र आमदानी बीच सन्तुलन कायम रहनेछ। आफूले थालेको काम पूरा गर्दा ढुक्क महसुस हुनेछ। परिवारसँग बसेर बिताएको समयले खुशी थप्नेछ। आफ्ना आवश्यकतालाई पनि ध्यानमा राख्नुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक 8 रहेको छ। आदरणीय श्रोतावृन्द, आजको राशिफलमा जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। हजुर श्रोता,
आजको राशिफल सँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: हजुर श्रोताई नै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौ। आजको श्रृंखलाबाट म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
2: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाचे पानी।
6: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
7: सधैँ यही आउँदो साउन 2 गते पहिलो शनिबार
8: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: उपचार हुने रोगहरू
8: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
7: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
8: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
7: दिसा पिसाब एवं पेटको समस्या,
8: तौल गडबड हुने वा थाइराइडको समस्या,
7: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेकजाँच, उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
8: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
7: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा तनहु।
8: फोन नम्बर 0564142333 र 9678168087।
9: प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
10: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
9: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि सिबिआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
10: ए ल ल,
11: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, बिपी चोक।
9: प्रोप्राइटर थान प्रकाश नेउपाने 9556033878। प्रशान्त नेउपाने 9846026925।
12: 103.8 अन्तर्मनको आवाज।
13: स्टुडियो साइड अहिले 11:06
14: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
15: वार्षिक उत्सव मनाउँदै गरेको संखुवा सभाको पाखरीबास एफएम 104 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट,
16: आजदेखि शिक्षा स्वास्थ्य र विद्युतमा पनि उपभोक्तालाई थप कर कर्मचारीको तलब वृद्धि व्यक्तिगत आयकरको नयाँ व्यवस्था पनि कार्यान्वयनमा
15: मिटर ब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्दै छुट्टै कानूनी संरचना बनाउन सरकार सहमत सम्झौताका लागि पीड़ित पक्षका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच आज छलफल हुने
16: राति सिन्धुपाल्चोक कास्की र नवलपरासीमा ठूलो वर्षा धादिङको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग सञ्चालनमा रोपाई कम भए पनि किसान अहिले नै आँतिहाल्नुपर्ने अवस्था नरहेको कृषि प्राविधिकको भनाई
17: अहिलेसम्मको अवस्था हेर्दा आउने हप्ता पनि राम्रै पानी पर्छ कि भन्ने अनुमान छ त्यस हिसाबले यहाँहरू आँतिहाल्नुपर्ने छैन
15: भारतको सबैभन्दा ठूलो आणविक विद्युत केन्द्रमा साइबर आक्रमण भएको आशंका हजारौं गोप्य फाइलहरू चुइएको दावी
16: र विश्वकप फाइनल अघि अमेरिकाको न्यूजर्सी क्षेत्रमा डडेलको कारण वायु प्रदूषण खेल भने निर्धारित समयमै हुने अपेक्षा
18: कानूनको स्नातक तह बीए एलएलबीमा भर्ना खोल्यो शैक्षिक सत्र 2083 लागि श्री कलेज अफ टेक्नोलोजीको भगिनी संस्था श्री कलेज अफ लमा पाँच वर्षे कानून विषय बीएएलएलबीमा भर्ना खुल्यो कुनै पनि शैक्षिक संकायबाट प्लस टू पास गरेका इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्न सक्नुहुनेछ सम्पर्क श्री कलेज अफ ल भरतपुर 12 गोन्द्राङ चितवन फोन नम्बर 056-420-064 9846-3551 97-67-76-70 पहिलो भर्ना हुने 15 जनालाई विशेष छूटको व्यवस्था रहेको छ

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: Major appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्. तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ. Major appliances, बेचरको बानी लाग्छ.

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: काया कैरनमा अब खबरको सिलसिला। आजदेखि नयाँ आर्थिक वर्ष 2083-84 शुरू भएको छ। यो सँगै सरकारको आमदानी र खर्चको नयाँ खाता सञ्चालनमा आउनेछ। वर्षभरि सरकारले गर्ने आमदानी र खर्चको अनुमान गरिने नयाँ बजेट पनि आजदेखि कार्यान्वयनमा शुरू भएको छ। नयाँ आर्थिक वर्ष 2083-84 शुरू भएसँगै नागरिकले शिक्षा स्वास्थ्य विद्युत उपभोगमा नयाँ कर तिर्नुपर्ने भएको छ। सरकारले जेठ 15 ल्याएको आर्थिक वर्ष 2083-84 बजेट आजदेखि कार्यान्वयनमा आउन थालेपछि यो तिर्नुपर्ने भएको हो। बजेटले व्यवस्था गरेको शिक्षा स्वास्थ्य र विद्युत उपभोगको कर, कर्मचारीको तलब वृद्धि, व्यक्तिगत आयकरको नयाँ व्यवस्था तथा सुन चाँदीमा सी प्रवर्धन शुल्कदेखि शेयर बजारको नयाँ लाभ कर आजदेखि कार्यान्वयनमा आउने भएको हो। बजेटले शिक्षा र स्वास्थ्यमा लगाएको नयाँ कर संविधानका मर्म र भावना विपरीत भएको भन्दै चौतर्फी विरोध भएको छ। थप करले खास गरी गरीब र विपन्नलाई मार पर्ने देखिन्छ। प्रतिपक्षी दल, सत्ता पक्षकै कतिपय सांसद, विज्ञ तथा आम नागरिकले शिक्षा स्वास्थ्य र विद्युत खपतमा लगाए को नयाँ कर फिर्ता हुनुपर्ने माग गर्दै आएका छन्। सरकारले चालू आर्थिक वर्षदेखि शिक्षामा 3% समता शुल्क लगाउने निर्णय गरेको हो। स्वास्थ्यमा 3% समता शुल्क शुरू गरेको छ। बजेटले विद्युत उपभोगमा 5% मूल्य अभिवृद्धि कर भ्याटको व्यवस्था गरेको छ, जुन आजदेखि लागू हुँदैछ। अब 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने घरायसी ग्राहकका लागि 5% र औद्योगिक तथा व्यवसायिक ग्राहकका लागि 13% भ्याट अनिवार्य रूपमा भुक्तानी गर्नुपर्ने कानूनी व्यवस्था छ। यस्तै आजदेखि शुरू भएको आर्थिक वर्ष ले नेपालको आयकरमा व्यापक हेरफेर गरेको छ। व्यक्तिगत आयकरको नयाँ स्ल्याब लागू गरेर आयकर छूटको सीमा 5 लाखबाट दोब्बर गरी 10 लाख पुर्याइएको छ। यस्तै नयाँ आर्थिक वर्ष शुरू भएसँगै सरकारी कर्मचारीको तलब पनि बढ़ने भएको छ।
2: वर्षौंदेखि मिटर ब्याजको मारमा परेकाहरूको आन्दोलनपछि सरकार पहिलो पटक मिटर ब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्दै त्यस विरूद्ध छुट्टै कानूनी संरचना बनाउन सहमत भएको हो। गृहमन्त्री सुदन गुरूङ र आन्दोलनरत मिटर ब्याज पीड़ित बीच सहमति जुटेको हो। सहमति जुटेपछि आन्दोलनरत मिटर ब्याज पीड़ितका प्रतिनिधिले हिजो बेलुकी सिंहदरबारमा सरकारी वार्ता टोलीसँग छलफल गरेका छन्। अहिलेसम्म जुटेको सहमति अनुसार मन्त्री परिषदले मिटर ब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गरेपछि त्योसँग सम्बन्धित जालसाजीपूर्ण तमसुक, दृष्टिबन्धक, बाध्यकारी चेक, जबरजस्ती गरिएका जग्गा पास लगायतका फर्जी लिखतलाई अवैध घोषणा गर्ने प्रक्रिया शुरू हुनेछ। त्यसपछि कानूनी आधार दिन सरकारले मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विशेष ऐन ल्याउने सहमति भएको छ। 3 महिनाभित्र तयार गरिने भनिएको यो ऐन मिटर ब्याज जन्य कारोबारको स्पष्ट परिभाषा, पीड़ितको पहिचान, क्षतिपूर्ति, हडपिएको जग्गा जमीन फिर्ता, संस्थागत कर्जामा सहज पहुँच विस्तार तथा निजी साहूले ऋण दिने प्रणालीलाई कानूनी दायरामा ल्याउने व्यवस्था गरिने सहमतिको मस्यौदामा उल्लेख छ। आन्दोलनरत पक्षले वर्षौंदेखि उठाउँदै आएको फर्जी तमसुक खारेज र जग्गा फिर्ताको मागलाई पनि सरकारले पहिलो पटक लिखित रूपमा सम्बोधन गर्ने सम्झौताको तयारी छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
1: गैराती, सिन्धुपाल्चोक, कास्की र नवलपरासीमा ठूलो पानी परेको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा 137 मिलिमिटर, कास्कीको मालेपाटनमा 96 मिलिमिटर र नवलपरासीको देउराली नवलपुरमा 95 मिलिमिटर पानी परेको छ। सुर्खेत, दैलेख लगायतका ठाउँमा पनि ठूलो पानी परेको छ। मध्यमदेखि ठूलो पानी परेका ठाउँका खोला नदीमा बाढ़ी आएको छ। भक्तपुरको हनुमन्ती खोला र काभ्रेको रोशी खोलाको बाढ़ी बढ़िरहेकाले नदी आसपास र डुबान भइरहने ठाउँका बासिन्दालाई बिहानसम्म सतर्क रहन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। काठमाडौँको बागमती नदीमा पनि बाढ़ी आएको छ। आज पनि देशका पहाड़ी भेग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेग तथा लुम्बिनी प्रदेशको तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैबीच पहिरोका कारण हिजो बेलुदेखि अवरूद्ध पृथ्वी राजमार्ग अहिले बिहानदेखि सञ्चालनमा आएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिको जवाङ खोला नजिकै पहिरो खसेपछि सड़क अवरूद्ध भएको थियो। रातको समयमा पानी समेत परेपछि प्रहरीले पृथ्वी राजमार्गका सबै ठाउँमा गाड़ी सञ्चालनमा रोक लगाएको थियो। काठमाडौँबाट धादिङ हुँदै बाहिरिने गाड़ीलाई नागढुङ्गामै रोकिएको थियो। बिहान पहिरो पन्छाएपछि गाड़ी सञ्चालन हुन थालेका धादिङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मुगलिन नारायणगढ़ सड़कमा पनि अहिले निर्वाध रूपमा गाड़ी चलिरहेका छन्।
2: देश आर्थिक मन्दीको चपेटामा रहेका बेला सरकारले सांसदहरूका लागि स्वकीय सचिव पीएको सुविधा बिउताउने निर्णय गरेको छ। सुशासन र फजुल खर्च कटौतीको चर्को नारा दिँदै आएको वर्तमान सरकारले हिजो मन्त्री परिषद बैठक मार्फत यस्तो निर्णय गरेको हो। यसअघि खर्च कटौती गर्ने उद्देश्यले सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 को अनुसूचीमा हेरफेर गर्दै सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। तत्कालीन समयमा रोकिएको यो सुविधालाई सरकारले पुनः बिउताएसँगै राज्य कोषमा थप आर्थिक भार थपिने निश्चित भएको छ। सांसदले स्वकीय सचिव राख्न पाउने सुविधा बिउताएसँगै सांसदहरूले योग्यताका आधारमा विज्ञ कर्मचारी राख्छन् र विगतकै जस्तो भान्जा भान्जी भर्ती गर्ने परिपाटीलाई नै निरन्तरता दिने हुन् भन्ने बहस शुरू भएको छ भन्ने नयाँ पारा पुरानै शीर्षकको खबर नागरिक दैनिकमा छ।
1: काया कैरनमा धान रोपाईको अवस्था बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: सामाजिक रूपमा

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tulegora, Wat in Department Bowen Sunday, Mobile, Antanabe Pasati, Botis Charsi, Tiranabe, Ro Antanabe Pasati, Otis Shuna Tirata.
2: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
3: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो
2: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
3: हो त है सामान लिन टाढा किन जानु पर्यो र
4: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
5: कस्मेटिक पार्लर तथा सिलौनाहरूको होलसेल विक्रेता
6: ग्राहकको चाहना नै हाम्रो तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
7: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
6: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल फोन 9841661220
8: पढ्नुहोस् साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान सिप अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नबढ्ने गरी उत्प्रेरणा पत्र
9: आवेदन समय अवधि 2083 श्रावण 8 गते दिउँसो 1 बजेसम्म मात्र आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 मा सम्पर्क गर्न सक्नुहुनेछ
10: For a complete home.
11: Uzialo Radio Network Sangai, Uzialo Online Ra, Uzialo Ko YouTube Tatha Facebook Ma Summit Prasaran Bhaireko Kaya Kairanma, Tapailai Pheri Swagat Chha. यतिन्जेल हामीले आजदेखि शिक्षा स्वास्थ्य र विद्युतमा पनि उपभोक्तालाई थप कर कर्मचारीको तलब वृद्धि व्यक्तिगत आयकरको नयाँ व्यवस्था पनि कार्यान्वयनमा मिटर ब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्दै छुट्टै कानूनी संरचना बनाउन सरकार सहमत राति सिन्धुपाल्चोक काजकिरा नवलपरासीमा ठूलो वर्षा धादिङको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग सञ्चालनमा लगायतका खबर प्रस्तुत
12: गर्यौं असार सकिसक्दा पनि देशभर अहिलेसम्म 55% हाराहारीमा मात्रै धान रोपाई भएको छ यस वर्ष 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने कृषि विभागको अनुमान छ गएको वर्ष यो अवधिमा 60% रोपाई भइसकेको थियो तर यस वर्ष ढिलो मनसून भित्रिनु अनि बेलैमा पर्याप्त पानी नपर्दा रोपाई प्रभावित भएको हो प्रदेशगत रूपमा सबैभन्दा धेरै सुदूरपश्चिममा 88% रोपाई हुँदा अन्नको भण्डार मधेसमा 35% हाराहारीमा मात्रै रोपाई भएको कृषि विभागको तथ्याङ्क छ यसै हप्ता धेरै ठाउँमा पानी परेको र अबको हप्ता पानी पर्ने सम्भावना रहेकाले रोपाईले तीव्रता पाउने अपेक्षा छ अहिलेसम्म तुलनात्मक रूपमा कम रोपाई भए पनि किसान अहिले नै आँतिहाल्नुपर्ने अवस्था नरहेको कृषि प्राविधिकहरू बताउँछन् थप जानकारी सहित साथी मदन पौड्याल
13: गएको आइतबार यता तीन दिन देशका धेरै ठाउँमा पानी पर्यो कतै कतै त ठूलो वर्षाले डुबान पनि गरेको छ तर असार सकिने बेला पानी परेको हो त्यसैले यति बेला मुख्य फाँटमा धान रोपाईको चटारो छ पहिला जस्तो वर्खामा निरन्तर झरी पर्ने क्रम पछिल्ला वर्ष फेरिएको छ यसबाट मुख्य बाली बर्खे धान बालीको खेती नै प्रभावित बन्दै आएको छ मनसूनको फेरिएको अवस्थाबारे नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल
14: वर्खामा चाहिँ सामान्यतया त पहिला त लगभग कुनै दिन मात्रै पानी पर्दैन थियो होला नभए वर्षाभरि त हरेक दिन जस्तो पानी पर्थ्यो अब अहिले चाहिँ बीचमा सुक्खा दिनहरू चाहिँ बढेको अब त्यसले गर्दाखेरि चाहिँ समग्रमा यो पानीको उपलब्धता जुन पानीको चाहिँ पुनर्भरण भएर मूलबाट चाहिँ पानी आउँछ त्यसमा चाहिँ अलिकता फरक चाहिँ परेको छ।
13: मनसुनमा समयमै पर्याप्त पर्नुपर्ने पानीमा कमी अनि मुख्य अन्न भण्डार मधेसमा सुक्खा अवस्था बढेसँगै यस वर्ष धान रोपाई अपेक्षा भन्दा सुस्त भएको छ। मधेसमा गएको वर्ष त सुक्खा खडेरी नै परेको थियो, यस वर्ष खडेरी नै नपरे पनि अहिलेसम्म रोपाई भने कम नै भएको तथ्याङ्क छ।
14: गएको वर्ष भन्दा यो पटक चाहिँ अलिकता 5-10% चाहिँ रोपाई कम भएको हो कि भन्ने आज अहिलेको अवस्थासम्म चाहिँ यस्तो देखिएको छ भने अब प्रदेश अनुसार हेर्ने हो भने चाहिँ फेरि अब मनसुन चाहिँ पूर्वबाट सुरु हुन्छ, पूर्वमा धेरै पानी परेको पनि छ होइन, तर कोशी र मधेसमा नै तुलनात्मक रूपमा चाहिँ अलिकता कम भएको हो कि भन्ने जस्तो चाहिँ देखिएको छ।
13: धान नेपालको प्रमुख खाद्यान्न बाली हो, त्यसैले समयमा नै रोपाई हुन नसके उत्पादनमा असर पर्ने चिन्ता बढेको छ। असार सकिए पनि साउन तेस्रो हप्तासम्म पनि तराई मधेसमा रोपाई गर्न सकिने भएकोले किसान आत्तिहाल्नु पर्ने अवस्था नरहेको नार्कका कृषि प्राविधिक रिमाल बताउनुहुन्छ।
14: छैन, अझै आत्तिनु पर्ने छैन र अब मलाई लाग्छ यो हप्ता जस्तै आउने हप्तामा पनि अब आधिकारिक रूपमा त जल तथा मौसम विज्ञान विभागकै सूचना यहाँहरूले फलो गर्नुपर्छ, तर अहिलेसम्मको अवस्था हेर्दा आउने हप्ता पनि राम्रै पानी पर्छ कि भन्ने अनुमान छ, त्यस हिसाबले यहाँहरू आत्तिहाल्नु पर्ने छैन।
13: सिंचाईको सुविधा कमजोर भएका कारण नै रोपाई ढिलो भइरहेको हो। धान रोपाई भइरहेको र अब पनि पानी पर्यो भने 8-10 दिनमै देशभर धेरै क्षेत्रमा रोपाई भइसक्ने अनुमान छ। यसअघि रोपिएको र अब रोपाई हुने धानका लागि पनि उत्पादन लिने बेलासम्म पानी चाहिन्छ। यस वर्ष मनसुनमा औसत भन्दा कम पानी पर्ने यसअघि नै पूर्वानुमान भएकाले अहिलेको पानीलाई जोहो गर्न पानीका स्रोत जोगाई राख्न पनि नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालको सल्लाह छ।
14: अब समग्रमा पानी कम पर्ने पूर्वानुमान भएको र त्यस हिसाबले पनि अहिलेसम्म कम नै पर्दै गएको, पर्दै नपरेको होइन कि परेको तर कम परेको, त्यो हेर्दाखेरि चाहिँ अझै पनि हामीले पानी संकलन गर्ने पोखरीहरू आहालहरू सोर्ने सफा गर्ने त्यहाँ चाहिँ पानी संकलन गर्ने चाहिँ गर्नुपर्छ, त्यो चाहिँ बुद्धिमानीपूर्ण काम नै हुन्छ।
11: अहिलेसम्मको मनसुनी वर्षाको अवस्था, धान रोपाईमा किसानलाई सहजता र असहजता बारे नार्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरकै सिलसिला, पद बालीको 100 दिनसम्म गुमनाम जस्तै रहेका प्रधानमन्त्री बालेन्द्र शाह पछिल्ला दिनमा खुल्ला हुन थाल्नु भएको छ। प्रधानमन्त्री शाहले असार 23 गते भलबल अष्टमीका दिन भक्तपुरको कमल विनायकको नवदुर्गा झोसे मन्दिर पुगेर दर्शन तथा अवलोकन गरेपछि यो सम्वादको श्रृंखला थाल्नु भएको थियो। त्यही दिन उहाँले एसियाल विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्नासँग शिष्टाचार भेट गर्नुभयो। उहाँले 24 गते पहिलोपटक उद्योगी व्यवसायीसँग भेटघाट गरी आन्तरिक सम्वादको शुरूआत गर्नुभयो। हिजो मात्रै प्रधानमन्त्री शाहले नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गेन र महिला उद्यमीसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको छ। राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन विशेष अग्रसरता देखाउँदै प्रधानमन्त्रीले गवर्नर पौडेलसँग करिब 1 घण्टा छलफल गर्नुभएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
12: सवारी चालक अनुमति पत्र लाइसेन्स परीक्षा उत्तीर्ण गरेपछि प्रिन्ट लाइसेन्स प्राप्त गर्न वर्षौं कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ। वर्षौंदेखि छाप्न बाँकी रहेका 27 लाख प्रति लाइसेन्सको छपाई सम्पन्न भएपछि अब वर्षौं कुर्नु नपर्ने भएको हो। सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अनुसार लाइसेन्स छपाई कार्यलाई तीव्रता दिएपछि वर्षौंदेखि बाँकी रहेको काम 3 महिनामै सम्पन्न भएको हो। 4 वर्षदेखि छाप्न बाँकी रहेका 29 लाख प्रति लाइसेन्स मध्ये 27 लाख छपाई सम्पन्न भएको र बाँकी 2 लाख लाइसेन्सको समयावधि 1 वर्षभन्दा कम भएकाले तत्काल नछापिएको सुरक्षण मुद्रण केन्द्रले जनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको विशेष पहल, निरन्तर समन्वय र उच्च प्राथमिकताका कारण लामो समयदेखि छपाई हुन बाँकी रहेका सबै 27 लाख गाड़ी चालक अनुमति पत्र छपाई सम्भव भएको खबर आजको गोर्खा पत्रले छापेको छ।
11: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
16: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
17: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक
18: आज पनि भात डढायौ के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
19: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको व्यथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
18: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
19: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
20: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
21: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856383507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
22: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
23: हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
22: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
23: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
24: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
22: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै
24: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9864133101 र 9864883522
25: आहा घर त साह्रै चित्त बुझ्नु भयो होइन बुढी अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो बरु कहाँ जाने होला त
19: आ बुढा केलाई चिन्ता लिनु छ र ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन् मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो हामी पनि त्यतै जाऊ
26: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
19: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको दुई घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0564142034 र 9811756606
27: सार्वजनिक भएको दावी गरिएको छ समाचार संस्था रोइटर्सका अनुसार ओल्ड लिक्स नामक साइबर अपराधी समूहले विद्युत केन्द्रका केही संरचनाको नक्सा उपकरण आपूर्तिकर्ताको विवरण तथा अरू प्राविधिक कागजात सार्वजनिक गरेको दावी गरेको हो कुडनकुलम भारतका सातवटा आणविक विद्युत केन्द्रमध्ये सबैभन्दा ठूलो हो प्रधानमन्त्री नरेन्द्र मोदीको आणविक ऊर्जा उत्पादन क्षमता विस्तार गर्ने योजनामा यस केन्द्रलाई अत्यन्त महत्वपूर्ण मानिन्छ आणविक विद्युत केन्द्र नामबाट पहिचान गरिएका झण्डै 19,000 फाइल जसको आकार 14.3 गिगावाइट छ जुन गएको जुन 11 डार्क वेमा उपलब्ध छ ती फाइलमा बैठक र निरीक्षण अभिलेख उपकरण मूल्याङ्कन बीमा कागज तथा केही संरचनात्मक नक्सा समेत समावेश भएको खबरमा उल्लेख छ आणविक सुरक्षा क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था न्युक्लियर थ्रेट इनिसिएटिभका वरिष्ठ निर्देशक निकोलस रोथले यस्ता विवरण बाहिरिनु विद्युत केन्द्रको सुरक्षाको लागि गम्भीर जोखिम हुन सक्ने बताउनु भएको छ
12: अब खेल खबर फिफा विश्वकप 2026 बर्फ प्रतीक्षित फाइनल खेल हुन केही दिन मात्र बाँकी नहुँदा अमेरिकाको न्यूयोर्क र न्यू जर्सी क्षेत्रमा वायु गुणस्तर सम्बन्धी स्वास्थ्य चेतावनी जारी गरिएको छ क्यानाडामा फैलिएको भीषण डडेलोबाट आएको धुवा पूर्वी अमेरिकासम्म पुगेपछि न्यूयोर्क महानगर क्षेत्र धुमिएको हो विश्वकपको फाइनल खेल आउँदो सोमबार बिहान 1:15 न्यू जर्सी राज्यको इस्ट रदरफोर्डमा रहेको न्यूयोर्क न्यू जर्सी स्टेडियममा हुनेछ विश्वकपका 7 खेल यसअघि पनि त्यही रंगशालामा सम्पन्न भइसकेका छन् भने अब यही मैदानले विश्व फुटबलको नयाँ च्याम्पियनको टुंगो लगाउनेछ सेमी फाइनलमा फ्रान्सलाई पराजित गर्दै फाइनल पुगेको स्पेन अस्ति बुधबार राति नै न्यू जर्सी पुगेको थियो टोलीले हिजो खुला मैदानमै प्रशिक्षण गरेको छ बीबीसीका अनुसार स्पेनले अहिलेसम्म वायु प्रदूषणलाई कुनै चिन्ताको विषय नभएको चिन्ता वायु प्रदूषण प्रति कुनै चिन्ता व्यक्त गरेको छैन र टोलीले आफ्नो तयारी नियमित रूपमा अघि बढ़ाइरहेको छ। उता इंग्ल्याण्डलाई हराउँदै लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिनाले आजदेखि न्यू जर्सीमा प्रशिक्षण शुरू गर्ने तयारी गरेको छ। आयोजक पक्षले पनि टोलीहरूको अभ्यास तालिका वा खेल व्यवस्थापनमा कुनै परिवर्तन नगरिएको जनाएका छन्। फाइनल अघि हुने उद्घाटन तथा समापन समारोहको अभ्यासमा सहभागी कलाकारले भने धुवाका कारण लामो समय नृत्य गर्न कठिन भएको अनुभव सुनाएका खबरमा उल्लेख छ। यद्यपि स्थानीय अधिकारीहरूका अनुसार अहिलेको अवस्था सन् 2023 क्यानाडाको डडेलोपछि न्यूयोर्कको आकाशमा पूरै सुन्तला रंगमा परिणत भएको अवस्था जस्तो गम्भीर भने छैन। मौसमविदहरूले आजदेखि वायुको गुणस्तर क्रमशः सुधार हुने र भोलि वर्षा हुने सम्भावना रहेकाले डडेलोको धुवा हट्दै जाने अपेक्षा गरेका छन्। फिफा र स्थानीय प्रशासनले 80,000 भन्दा बढ़ी दर्शक फाइनल हेर्न रंगशालामा उपस्थित हुने अपेक्षा गरेका छन्। वायु प्रदूषणका कारण खेल स्थगित गर्ने वा ठाउँ परिवर्तन गर्ने कुनै योजना वा संकेत सार्वजनिक भएका छैन। आयोजकले यस्तो अवस्था निरन्तर निगरानीमा राखिएको र आवश्यक परे स्वास्थ्य सम्बन्धी अतिरिक्त सावधानी अपनाउने जनाएको छ।
27: काया कैरनमा अब केही खबर संक्षेपमा। सौर मास अनुसार हरेक वर्ष साउन 1 गते मनाइने साउने संक्रान्ति पर्व आज देशभर स्नान दान गरी मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने भएकाले आजको दिन देशभर साउने संक्रान्तिको रूपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि सूर्य दक्षिणतर्फ सर्ने भएकाले आजदेखि दक्षिणायन पनि शुरू हुन्छ। धेरै नेपाली खेतीपातीमा संलग्न हुने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन्। त्यस क्रममा हिलो मैलेका कारण लाग्ने छाला सम्बन्धी रोगबाट बस्न लुतो फाल्ने परम्परा पनि रहेको छ।
12: आर्थिक वर्ष 2082-83 सरकारले पूँजीगत खर्चका लागि छुट्याएको बजेटको आधा रकम पनि खर्च गर्न सकेन। सरकारले 4,07,88,80,00,000 रूपियाँ पूँजीगत खर्च छुट्याएकोमा असार 31 गतेसम्म 1,90,00,000 रूपियाँ मात्र खर्च गरेको खबर कान्तिपुर दैनिकमा छ।
27: बिचौलिया दीपक भट्टको सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा मतियार ठहर्याउँदै एमाले उपाध्यक्ष समेत रहेका पूर्व उप प्रधान तथा अर्थमन्त्री विष्णु पौडेल विरूद्ध 20,90,00,000 रूपियाँ बिगो दावीसहित मुद्दा दायर भएको छ।
12: न्याय परिषदले उच्च र जिल्ला अदालतका गरी 207 न्यायाधीशको सरूवा गरेको छ। परिषदको हिजो बसेको बैठकले उच्च अदालतका 50 र जिल्ला अदालतका 157 न्यायाधीशको सरूवा गर्ने निर्णय गरेको हो।
27: कर्णाली प्रदेशबाट कांग्रेस र नेकपाले प्रदेशहरूमा सत्ता समीकरण अघि बढ़ाउन सकिने आधार तयार गरेका छन्। कर्णालीमा कांग्रेस र नेकपाका सांसदहरूले एमाले मुख्यमन्त्री यमलाल कणेल विरूद्ध हिजो अविश्वासको प्रस्ताव दर्ता गर्दै सहकार्यको पाइला चालेका हुन्।
12: महोत्तरीको गौशाला नगरपालिका 2 पूर्व सांसद लक्ष्मी महतो कोइरी कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त हुनुभएको छ। यो मुद्दामा जिल्ला अदालत महोत्तरीले प्रारम्भिक सुनवाईमा लक्ष्मी महतो कोइरीलाई सफाई दिएको हो।
27: सार्वजनिक पदमा रहेका र सेवानिवृत्त भएका वा हटिसकेका पदाधिकारीको छानबिन विवरण संकलन र जाँचबुझ गर्न गठित सम्पत्ति छानबिन आयोग स्वयं संवैधानिक परीक्षणको कठघरामा पुगेको छ।
12: सरकारले निर्माण ठेक्काहरूको म्याद थप गर्नका लागि सार्वजनिक खरिद नियमावली 15 पटक संशोधन गरेको छ। नियमावलीमा रहेको नियम 12 संशोधन गरी नगरपालिका 2 पूर्व सांसद लक्ष्मी महतो कोइरी कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त हुनुभएको छ। यो मुद्दामा जिल्ला अदालत महोत्तरीले प्रारम्भिक सुनवाईमा लक्ष्मी महतो कोइरीलाई

0: बाँच्ने ढंग जानियो।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: आजदेखि शिक्षा, स्वास्थ्य र विद्युतमा पनि उपभोक्तालाई थप कर, कर्मचारीको तलब वृद्धि, व्यक्तिगत आयकरको नयाँ व्यवस्था पनि कार्यान्वयनमा।
1: मिटर ब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्दै छुट्टै कानूनी संरचना बनाउन सरकार सहमत, सम्झौताका लागि पीड़ित पक्षका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच आज छलफल हुने।
0: राति सिन्धुपाल्चोक, कास्की र नवलपरासीमा ठूलो वर्षा, धादिङको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग संचालनमा, रोपाई कम भए पनि किसान अहिले नै आँती हाल्नुपर्ने अवस्था नरहेको कृषि प्राविधिकको भनाई।
1: भारतको सबैभन्दा ठूलो आणविक विद्युत केन्द्रमा साइबर आक्रमण भएको आशंका, हजारौं गोप्य फाइलहरू चुइएको दावी।
0: र विश्वकप फाइनल अघि अमेरिकाको न्यू जर्सी क्षेत्रमा डडेलोका कारण वायु प्रदूषण, खेल भने निर्धारित समयमै हुने अपेक्षा।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। सरकारले भरि सिलिण्डर ग्यास दिन थालेको र राष्ट्रपाका नेताहरूले 35 वर्षमा पुरानाहरूले केही गरेनन् भनेर भन्ने गरेको प्रसंगसँग यो कार्टुन जोड़िएको छ। यहाँ प्रधानमन्त्रीको फोटो भएको टी शर्ट लगाएका मान्छे काँधमा ग्यासको सिलिण्डर बोकेर मक्ख परेर हिँडिरहेका छन् अनि उनी भन्दैछन्, 35 वर्षमा भर्न नसकेको सिलिण्डर 3 महिनामै भरियो, थैट एउटै दिल कतिचोटि जित्न सके भने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कन अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153868।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
3: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
2: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै खानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9556078302 र 9546078302।
5: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
6: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
5: अनि बन्छ त दाई?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौंडा बस्विसौनीको ठीक पारिपट्टि
8: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
9: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9556062029।
10: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त।

0: छौ नि,
1: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त सात सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
0: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
1: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोपाइटर रबिन थापा, सम्पर्क 9855333998 र 9845610950।
4: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्धी।
5: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
6: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9028 28 810 9028 28 811 र 9028 28 816।
2: एक्लै एक्लै होइन, अब समर्थकको विशाल सहभागितामा, टिभीको सानो पर्दामा होइन अब ठुलो पर्दामा विश्वकप हेरौँ।
7: विश्वकप?
2: यस, विश्वकप। अब हाम्रै दुलेगौडामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
7: यस पटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट।
2: Managed by your choice, GK Sound and Lighthouse, Dulegaonda.
7: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
8: फुकै खाए साह्रै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरिने के हो भन प्वाक्कै।
9: यो हो बोनस चाउचाउ।

0: प्लेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560220279। लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
2: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98060-81115।
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
4: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
3: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
4: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
3: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
4: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0658-571-240। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
5: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
5: छुटका दायराहरू
4: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
5: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
4: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
3: थप जानकारीका लागि सम्पर्क 0658-71479 मोबाइल 98560-62265 र 98468-64145।
6: ए सबिना, यस्तो हतारमा कता हो?
7: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
6: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भए
8: भएपछि ज्यालामा छुट पनि पाइने रहेछ।
6: सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
9: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
10: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
11: देशका विभिन्न भागहरूमा चाहिँ अहिलेको समयमा डेंगू संक्रमित बिरामीको संख्या चाहिँ एकदमै तीव्र गतिमा बढ़िरहेको चाहिँ हामीले देखिरहेका छौं। आजको यस भिडियोमा रहेर डेंगू रोग भनेको के हो, यो कस्तो प्रकारको रोग हो, के कस्ता कारणले चाहिँ हामीलाई चाहिँ डेंगू संक्रमण हुन सक्छ, त्यसै गरेर चाहिँ डेंगू संक्रमण भएपछि के कस्ता लक्षणहरू चाहिँ हामीमा देखिने गर्दछ, यसबाट बच्ने उपाय र उपचार विधिहरू, विशेष गरेर चाहिँ हामीले घरमै पनि डेंगू संक्रमण कम गर्ने उपायहरू रहेका छन्, यो बारेमा पनि हामीले चाहिँ डिटेलमा जानकारी लिनेछौं। त्यसै गरेर डेंगूको रोकथामका लागि हामीले के कस्ता उपाय अपनाउन सकिन्छ लगायत बारे डेंगू बारेमा आएका जति पनि भ्रम रहेका छन्, यथार्थ रहेका छन्, यसबारेमा चाहिँ आजको यस भिडियोमा चाहिँ डिटेलमा जानकारी लिनेछौ। मेरो यस च्यानल मार्फत स्वास्थ्य सम्बन्धी यस्तै अथेन्टिक इन्फर्मेसनहरू दिने गरेको छु, त्यसैले कृपया च्यानललाई सब्सक्राइब गरेर भिडियोलाई लाइक गरी शेयर गर्न नभुल्नुहोला है त। आउनुहोस् भिडियोलाई शुरू गरौं। सबैभन्दा पहिले डेंगू कस्तो प्रकारको रोग हो अब यो बुझौं। डेंगू रोग एक प्रकारको भाइरल रोग हो। डेंगू भाइरसबाट संक्रमित एडिस एजिप्टाई जातको चाहिँ पोथी लामखुट्टेको टोकाइबाट चाहिँ यो रोग विशेष गरेर सर्ने गर्दछ भने यो लामखुट्टे अरू लामखुट्टे हेरेर चाहिँ अलि फरक किसिमको हुने गर्दछ। यो लामखुट्टे अलि छिर्के मिर्के सेतो कालो रङमा चाहिँ देखिने भएकाले चाहिँ बाहिरैबाट पनि हामीले चाहिँ यस्ता किसिमका लामखुट्टेहरूलाई चाहिँ छुट्याउन सकिन्छ। प्राय गरेर वर्षायामको सिजनमा असार साउनदेखि असोज कार्तिकसम्मको समयमा पनि यस किसिमका डेंगू रोगका बिरामीहरू चाहिँ धेरै मात्रामा चाहिँ हामीले देखिरहेका छौँ। पोथी जातका लामखुट्टेहरूलाई चाहिँ फूल पार्नका लागि, अण्डा पार्नका लागि चाहिँ अत्याधिक मात्रामा चाहिँ उनीहरूलाई प्रोटिनको आवश्यकता पर्ने हुँदाखेरि चाहिँ उनीहरूले चाहिँ पोथी लामखुट्टेले मात्र चाहिँ हाम्रो शरीरबाट चाहिँ रगत चुस्ने गर्दछ र यो भाइरस चाहिँ फैलाउने गर्दछ। विशेष गरेर डेंगू भाइरस चाहिँ चार प्रकारका हुने गर्दछन्। डेंगू भाइरस 1, डेंगू भाइरस 2, डेंगू भाइरस 3 र डेंगू भाइरस 4। यो लामखुट्टेहरू चाहिँ विशेष गरेर चाहिँ बिहान र बेलुकाको समयमा चाहिँ एक्टिभ भएर चाहिँ टोक्ने गर्दछ भने जुनसुकै उमेर समूह, चाहे बालक होस्, वृद्ध होस्, वयस्क होस्, जुनसुकै उमेर समूहका व्यक्तिहरूलाई पनि यो रोग लाग्न सक्दछ, यो रोगको संक्रमण हुन सक्दछ। डेंगू भाइरस कसरी सर्छ त अब यो बुझौं। डेंगू ज्वरोका बिरामीहरूलाई टोकेको स्वस्थ लामखुट्टेहरूमा पनि डेंगू भाइरसको संक्रमण हुने गर्दछ र उक्त संक्रमित लामखुट्टेले चाहिँ हामी एक व्यक्तिदेखि अर्को व्यक्तिलाई टोक्दाखेरि चाहिँ ती व्यक्तिहरूमा चाहिँ डेंगू भाइरस चाहिँ सर्ने सम्भावना बढ़िरहन्छ। एकपटक डेंगू भाइरस बोकेको लामखुट्टेको प्रत्येक अण्डामा चाहिँ डेंगू भाइरसको रहने भएका कारणले चाहिँ प्रत्येक अण्डाबाट नयाँ लामखुट्टेहरू चाहिँ जन्म लिँदै गर्दाखेरि हरेक नयाँ लामखुट्टेहरूमा पनि डेंगू भाइरसको संक्रमण रहेको हुन्छ, डेंगू भाइरस चाहिँ उनीहरूले बोकिरहेका हुन्छन् र यस्ता डेंगू भाइरस बोकेका नयाँ लामखुट्टेहरूले चाहिँ एउटा स्वस्थ व्यक्तिलाई, एउटा हेल्दी मान्छेलाई चाहिँ टोक्ने गर्दछ र उक्त व्यक्तिमा पनि डेंगू भाइरसको संक्रमण चाहिँ हुने गर्दछ। त्यस्तै गरेर डेंगू रोगीको ब्लड चाहिँ अरू व्यक्तिलाई दिँदाखेरि, अरू व्यक्तिमा चाहिँ ब्लड ट्रान्सफ्युजन गर्दाखेरि र अङ्ग प्रत्यारोपण अर्गन ट्रान्सप्लान्ट गर्दा पनि उक्त स्वास्थ्य व्यक्तिमा पनि डेंगू संक्रमण सर्ने जोखिम चाहिँ अत्याधिक मात्रामा हुने गर्दछ। के तपाईँलाई पनि अहिलेको सिजनमा अत्याधिक मात्रामा ज्वरो आइरहेको छ, एकदमै धेरै टाउको दुख्ने, आँखाको गेडीहरू दुख्ने, हाड जोड्ने तथा मांसपेशीहरू चाहिँ दुख्ने, गल्ने, त्यस्तै गरेर चाहिँ शरीरमा बिबिराहरू आउने, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, त्यस्तै गरेर चाहिँ नाक र गिजाबाट चाहिँ रगत बग्ने जस्ता लक्षणहरू तपाईँमा देखिएका छन्, यदि त्यसो भने तपाईँलाई चाहिँ डेंगू रोगको संक्रमण भएको हुन सक्छ। विश्व स्वास्थ्य संगठन WHO अनुसार चाहिँ डेंगू संक्रमण हुँदाखेरि चाहिँ के कस्ता लक्षणहरू देखा पर्छ अब यो पनि बुझौं। विश्व स्वास्थ्य संगठनले डेंगूलाई चाहिँ डेंगू ज्वरो, फेब्राइल फेज, त्यसै गरेर चाहिँ जटिल डेंगू, त्यसलाई चाहिँ हामीले चाहिँ सिभियर डेंगू भनेर भन्ने गरिन्छ। त्यसै गरेर चाहिँ अर्को भनेको चाहिँ सुधार उन्मुख, रिकभरी फेजमा चाहिँ यसलाई चाहिँ लक्षण हेरेर चाहिँ विभाजन गरेको छ।
12: फेब्राइल फेज अर्थात् डेंगू ज्वरोको अवस्था, यो रोगको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु नै हो। यो ज्वरो 2-7 दिनसम्म रहन सक्छ र डेंगु ज्वरो आउँदा शरीरको तापक्रम 102 डिग्रीदेखि 104 डिग्रीसम्म हुने गर्दछ र माथि भनिएका थप लक्षणहरू जति पनि रहेका छन् यो लक्षणहरू पनि देखा पर्दछन्। त्यस्तै सिभियर डेंगु अर्थात जटिल डेंगुको अवस्था, संक्रमणको 3-7 दिनपछिको समयमा ज्वरो कम हुँदै गएर थप खतरनाक लक्षणहरू जस्तै कि धेरै पेट दुख्ने, बान्ता भइरहने, श्वास प्रश्वास तीव्र हुने, श्वास प्रश्वासमा गाह्रो हुने, गिजाबाट रगत बग्ने, छटपटी हुने, त्यस्तै गरेर बान्तामा चाहिँ रगत देखिने जस्ता लक्षणहरू चाहिँ देखा पर्न सक्छन्। त्यस्तै गरेर यसपछि चाहिँ बिरामीमा बिस्तारै सुधार आउँदै गर्छ, क्रमिक सुधार आउँदै गर्छ र खाना रुच्न थाल्छ, लक्षणहरू हराउँदै जान्छ भने कतिपयमा चाहिँ शरीरमा एक प्रकारको चाहिँ डाबरहरू देखिने, खटिराहरू देखिने सक्दछ। त्यस्तै गरेर WHOले चाहिँ यो फेजलाई चाहिँ यो जुन क्रमिक रूपमा सुधार आइरहेको छ यो फेजलाई चाहिँ रिकभरी फेज भनेर चाहिँ उसले चाहिँ व्याख्या गरेको छ। तपाईँमा डेंगू रोग लागिसकेपछि आउन सक्ने सम्भावित जटिलता र जोखिम के रहेका छन् अब यो बुझौँ है त। डेंगू संक्रमित व्यक्तिमा चाहिँ डेंगू हेमरेजिक फिभर, डेंगू सक सिन्ड्रम जस्ता घातक समस्याहरू चाहिँ आउन सक्दछ भने यो अवस्थामा शरीरको ब्लड प्रेसर कम हुने र रगतमा चाहिँ प्लाज्मा लिक भएर पेट तथा छातीमा पानी जम्ने अवस्थाहरू देखा पर्न सक्दछ भने शरीरमा व्हाइट ब्लड सेलको अर्थात सेतो रक्त कोषको मात्रा चाहिँ कम हुने गर्दछ, ब्लडमा प्लेटलेटको मात्रा कम भएर नाक र गिजाबाट चाहिँ सजिलै रगत बग्ने गर्दछ, शरीरमा निलो डामहरू देखा पर्ने गर्दछ, रगत बाक्लो भएर चाहिँ विभिन्न अङ्गहरूमा चाहिँ रगत पुग्न नपाएर चाहिँ अङ्गहरू चाहिँ बिस्तारै खराब हुँदै जाने गर्दछ र यी यस्ता जति पनि संकेतहरू देखिएको छ यो संकेतलाई चाहिँ यो अवस्थालाई यो फेजलाई चाहिँ क्रिटिकल फेज भनेर चाहिँ हामीले भन्ने गरिन्छ। डेंगू रोगको उपचारको कुरा गर्नुपर्दाखेरि चाहिँ 85-90% चाहिँ डेंगूका संक्रमण भएका बिरामीहरू चाहिँ घरमै पनि सामान्य उपचार गरेर र रोकथामका विधिहरू अप्नाएर पनि यो रोग चाहिँ ठिक हुने गर्दछ। पर्याप्त मात्रामा झोलिलो पदार्थ सेवन गर्ने, ज्वरोलाई चाहिँ हामीले चाहिँ रोकथाम गर्ने, ज्वरोलाई कम गर्ने उपायहरू अप्नाउने, त्यसै गरेर चाहिँ 9-10 घण्टा चाहिँ हामीले चाहिँ निरन्तर चाहिँ हामीले बेड रेस्टहरू गर्ने गर्नुपर्दछ। ज्वरो घटाउनका लागि र जिउ दुखेको कम गर्नका लागि चाहिँ हामीले प्यारासिटामोलको प्रयोग गर्न सकिन्छ भने यसबाहेकका ब्रुफिन त्यसै गरेर चाहिँ एस्पिरिन जस्ता औषधिहरूको प्रयोग चाहिँ गर्दै नगर्ने, नजिकैको स्वास्थ्य संस्थामा गएर चिकित्सक वा स्वास्थ्य कर्मीको चाहिँ सल्लाह लिनुपर्दछ र अस्पताल भर्ना हुने सल्लाह दिएमा चाहिँ तुरन्तै हामी चाहिँ अस्पताल भर्ना हुनुपर्दछ। डेंगू ज्वरोको बेलामा के कस्ता खानेकुराहरू खाने अब यो हेरौँ। नरिवलको पानी, किवी त्यसै गरेर चाहिँ प्रोटिनयुक्त खानेकुराहरूमा हामीले जोड दिनुपर्दछ भने झोलिलो खानाहरू खाने, त्यसै गरेर चाहिँ पर्याप्त मात्रामा पानी पिउने गर्नुपर्दछ, त्यसै गरेर निमको पात, अनार लगायतका फलफूल र तरकारीहरूमा पनि हामीले जोड दिन सकिन्छ। त्यसै गरेर चाहिँ यो अवस्थामा चाहिँ हामी चिल्लो पिरो जस्ता खानाहरूबाट चाहिँ हामी परै रहनुपर्छ, हामीले चाहिँ यस्ता खानाहरूलाई चाहिँ जति सक्दो अभोइड गर्नुपर्दछ। डेंगू संक्रमणको रोकथामका लागि के कस्ता उपायहरू अप्नाउन सकिन्छ अब यो बुझौँ। लामखुट्टे पानीमा बस्ने भएकाले घर, कार्यालय र विद्यालय वरपर पानी जम्ने ठाउँहरू जस्तै कि गमला, पानीको ट्याङ्की र कुलरहरूको चाहिँ पानीहरू चाहिँ बेला बेलामा सफा गर्नुपर्दछ, यसलाई चाहिँ सफा राख्नुपर्दछ भने खाली बट्टा, अलकत्रा, खाली ड्रमहरू त्यसै गरेर गाडीका काम नलाग्ने टायरहरू आदिमा चाहिँ पानी जम्न दिनु नै हुँदैन। सुत्दाखेरि अनिवार्य रूपमा चाहिँ झोलको प्रयोग गर्नुपर्दछ भने साथै सासाना बाबु नानीहरूलाई जुनसुकै समयमा पनि झोलभित्र सुताउने गर्नुपर्दछ। अझै कीटनाशक प्रयोग गरिएको झोलहरू प्रयोग गर्दा चाहिँ उचित राम्रो हुने गर्दछ। घरको कुना काप्चा तथा लामखुट्टे बसोबास गर्न सक्ने स्थानहरूमा चाहिँ कीटनाशक औषधिहरूको प्रयोग गर्न सकिन्छ भने लामखुट्टेको टोकाइबाट बच्नका लागि चाहिँ घरको झ्याल ढोकामा जाली लगाउने गर्दाखेरि चाहिँ उचित रहन्छ। त्यस्तै गरेर लामखुट्टेको सुरक्षाका लागि मस्किटो रेपिलेन्ट्सहरू जस्तै कि लोसनहरूको प्रयोग गर्ने, लामखुट्टे भगाउनको लागि चाहिँ धूपहरूको प्रयोग पनि गर्न सकिन्छ। त्यसै गरेर बेलुकाको समयमा बाहिर निस्किँदाखेरि चाहिँ पुरा बाहुला भएको लामबाहुले सर्टहरू लगाएर शरीरलाई ढाक्ने लुगाहरू चाहिँ हामीले लगाउनु पर्दछ। हवस् त, भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद र जाँदा जाँदै यदि अझैसम्म पनि च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गरी भिडियोलाई लाइक गरेर यसलाई चाहिँ जनचेतनाको रूपमा चाहिँ सक्दो आफ्नो फ्यामिली सर्कल्समा, फ्रेन्ड सर्कल्समा चाहिँ सेयर गर्न सक्नुहुन्छ है त। नमस्ते।
13: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्ने भएको छैन, आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
14: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ,
15: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार
1: पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा, प्रोप्राइटर दिव्य मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420, दीप मल्ल ठकुरी 9840141530।
15: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
16: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
15: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया संगम बानिया, फोन 065414142, 98563218, 98462014726।
16: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
17: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
18: दुलेगौडा पोलिक्लिनिकमा यही साउन 2 गते पहिलो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय,
19: गण्डकी मेडिकल कलेज GMC कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
18: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
19: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
18: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
17: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
18: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
20: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
21: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
22: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल IVF तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराचन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
21: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 065414233, मोबाइल 98678168।
23: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
24: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
23: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
24: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि GP कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
21: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
22: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
21: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
22: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
21: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
22: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 065549369।
18: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौ। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
24: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
24: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
2: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् हो।
24: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
2: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
24: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
2: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनीटार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
24: होटल फ्यामिली एन्ड लज, खैरनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856-23420, 9901-54674 र 9864-23420।
3: अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
3: मद्यपान र धूम्रपान सेवन नगरौं,
4: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौड़ामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9853-59122, 9800-58008 र 9840-69246।
25: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
26: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
25: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
27: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ। प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9801-32475।
28: स्टुडियो
29: अहिले बिहानको 7 बज्यो।
25: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनि प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301

0: तथ्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
1: ढोरबाराही हाइलाइट्स को साथमा
2: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304।
3: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। समाचार अब विस्तारमा सुन्नुहोस्। मुलुकमा आज शुक्रबारदेखि नयाँ आर्थिक वर्ष 2083-84 औपचारिक रूपमा शुरू भएको छ। नयाँ आर्थिक वर्षको शुरूआतसँगै सरकारको आमदानी र खर्चको नयाँ खाता सञ्चालनमा आउनुका साथै संसदका दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणित भइसकेको 21 अर्ब 24 अर्ब 34 करोड़ रूपियाँको नयाँ बजेट कार्यान्वयनमा आएको छ। यसै सन्दर्भमा प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको आर्थिक गतिविधिलाई गति दिन र शेयर बजारको स्थायित्वका लागि नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीति मार्फत आवश्यक सहजीकरण र लचकता अपनाउन सुझाव दिनुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलसँग भएको करिब 1 घण्टा लामो छलफलमा प्रधानमन्त्रीले उक्त आग्रह गर्नुभएको हो। यसपटकको बजेटमा अर्थमन्त्री डाक्टर सोरेन बाग्लेले चालुतर्फ 12 खर्ब 70 अर्ब 58 करोड़, पुँजीगततर्फ 4 खर्ब 31 अर्ब 90 करोड़ र वित्तीय व्यवस्थातर्फ 4 खर्ब 22 अर्ब 64 करोड़ रूपियाँ विनियोजन गर्नुभएको छ। बजेटका नयाँ व्यवस्थाहरूमा व्यक्तिका लागि आयकर छूटको सीमा वार्षिक 10 लाख रूपियाँ पुर्याएको छ भने कर्मचारीको तलब 21% वृद्धि गरिएको छ। त्यस्तै डिजिटल भुक्तानी गर्दा भ्याटको 10% रकम तुरन्तै फिर्ता हुने व्यवस्था, राइड सेयरिङमा स्थायी लेखा नम्बर अनिवार्य र निजी विद्यालय तथा स्वास्थ्य संस्थाको सेवा शुल्कमा थप 3% समता शुल्क लागू गर्ने जस्ता नयाँ व्यवस्थाहरू समावेश गरिएका छन्। सौर मास अनुसार प्रत्येक वर्ष साउने गते मनाइने साउने संक्रान्ति पर्व आज देशभर स्नान दान गरी मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा रहेको छ। साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले आजदेखि दक्षिणायन शुरू हुनेछ। माघ 1 गते शुरू हुने उत्तरायण र साउन 1 गते शुरू हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्वका साथ मनाइन्छ। अधिकांश नेपाली खेतीपातीमा संलग्न हुने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुने गर्दछन्। त्यसक्रममा हिलो मैलोका कारण लाग्ने छाला सम्बन्धी रोगबाट बस्न लुतो फाल्ने परम्परा रहेको प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनु भएको छ। परम्परा अनुसार काग भलायो, कुकर डाइनो, लुते झार, पानी अमला, कागती अम्बा, नासपाती लगायत औषधी जन्य गुड़ भएका वनस्पति राखी कण्डारक नाम गरेको राक्षसको पूजा गरेर अगुल्टो फाल्ने चलन रहेको छ। साउन महिना देवादेवी भगवान शिवको महिना भएकाले पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लाग्ने गरेको छ। संविधान संशोधन सम्बन्धी राष्ट्रिय बहसको आधार तयार गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पेश गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा रहेको कार्यदलले हिजो संविधान संशोधन बहसपत्र सहितको प्रतिवेदन बुझाएको हो। कार्यदल 2082 चैत्र 16 गते मन्त्री परिषदको बैठकले गठन गरेको थियो। सरकारको 82 चैत्र 13 गते जारी शासकीय सुधार सम्बन्धी यस 100 बुँदे कार्यसूची अन्तर्गत संविधान संशोधनको विषयमा राष्ट्रिय सहमति निर्माण गर्न बहसपत्र तयार गर्ने जिम्मेवारी कार्यदललाई दिएको थियो। कार्यदलले 2082 चैत्र 25 गतेदेखि काम शुरू गरी दोस्रो पटक थपिएको समयसीमाभित्र आफ्नो प्रतिवेदन तयार गरेको जनाएको छ। प्रतिवेदन तयार गर्ने क्रममा कार्यदलले 22 वटा औपचारिक बैठकका साथै विभिन्न अनौपचारिक छलफलहरू आयोजना गरेको थियो। त्यस क्रममा पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, विभिन्न राजनैतिक दलका नेता, संविधानविद, कानूनविद, पूर्व न्यायाधीश, पूर्व महान्यायाधिवक्ता, पूर्व कानून सचिव, पूर्व प्रशासक, महिला प्रतिनिधि, संचारकर्मी तथा निजी क्षेत्रका प्रतिनिधि सहित 184 जना विज्ञसँग प्रत्यक्ष परामर्श गरिएको जनाइएको छ। सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ सम्बन्धी कसुरमा विशेष अदालतमा नेकपा एमालेको उपाध्यक्ष विष्णु प्रसाद पौडेल सहित 6 जना व्यक्ति र 10 वटा कम्पनी सहित 16 प्रतिवादी विरूद्ध पूरक आरोप पत्र दायर गरिएको छ। विशेष अदालतका अनुसार यसअघि दीपक भट्टा सहितका प्रतिवादी विरूद्ध दर्ता भएको मुद्दामा थप अनुसन्धानपछि पूरक आरोप पत्र हिजो पेश गरिएको हो। आरोप पत्रमा प्रतिवादीहरूले गैर कानूनी रूपमा आर्जित सम्पत्ति लुकाउन तथा त्यसको स्रोत छल्ने वातावरण सृजना गरी सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064 बमोजिम सम्पत्ति शुद्धिकरणको कसुरमा मितियारको भूमिका खेलेको आरोप लगाएको छ। विशेष गरी प्रतिवादी पौडेल विरूद्ध 20 करोड़ 90 लाख बिगो कायम गरिएको छ। यसका साथै उहाँको नाममा रहेको एभरेस्ट ब्याङ्क लिमिटेडको खातामा मौजदात रहेको 6,34,545.84 रूपियाँ जफत गर्न पनि अदालत समक्ष माग दावी गरिएको छ। थप अनुसन्धानपछि दायर गरिएको पूरक आरोप पत्रमाथि अब विशेष अदालतमा कानूनी प्रक्रिया अघि बढ्ने विशेष अदालतले जनाएको छ। विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा 8 वर्ष 6 महिना कैद सजाय तोकेको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिलीरत्न श्रेष्ठ केजालसले व्यवसायी दीपक आनन्दसँग घुस मागेको आरोपमा पौडेललाई कैद सजाय तोकेको हो। विशेष अदालतले घुस दिएको आरोप लागेका व्यवसायी दीपक आनन्दलाई पनि 8 वर्ष 6 महिना कैद सजाय तोकेको छ। नेपाल सरकारको विशिष्ट तहको पदमा पुगेर भ्रष्टाचार गरेका आरोपमा पौडेललाई अदालतले थप 6 महिना कैद तोकेको हो। रकम बरामद हुन भएको भन्ने आधार देखाएर विशेष अदालतले उनीहरूसँग बिगो भने कायम गरेको छैन। घुस लिएको भनिएको रकम 3 करोड़ 8 लाख रूपियाँलाई दामाशाहीमा बाँडेर 1 करोड़ 54 लाख रूपियाँका दरले जरिवानाको फैसला भने विशेष अदालतले गरेको छ। काठमाडौँ महानगरपालिकाकै कार्यवाहक प्रमुख सुनिता डंगोलले सुगुम्बासी तथा व्यवस्थित बसोबासको समस्या समाधानका लागि जग्गाको लालपूर्जा वितरण गर्नुभन्दा आवासको अधिकार सुनिश्चित गर्नु वैज्ञानिक हुने बताउनु भएको छ। काठमाडौँ महानगरपालिका र भूमि समस्या समाधान समिति बीच आयोजित दोस्रो बैठकमा बोल्दै उहाँले महानगरपालिकाले जग्गा वितरण गर्ने पक्षमा नरहेको स्पष्ट पार्नु भएको छ। कार्यवाहक प्रमुख डंगोलले सुगुम्बासी समस्या समाधानका लागि भइरहेका प्रयासहरू टुक्रे योजनामा सीमित नगर्न आग्रह गर्दै एउटा स्पष्ट दृष्टिकोण र कार्योजना सहित अघि बढ्नुपर्नेमा जोड़ दिनु भएको छ। डंगोलले सुकुम्बासी र व्यवस्थित बसोबासीको कुरा गर्दा काठमाडौँका रैथाने तथा कानूनी पहिचान नभएका सोबासीको मुद्दालाई पनि सँगसँगै लैजानुपर्ने माग गर्नुभएको छ। आन्दोलन नगर्ने र सड़कमा नआउने भएका कारण सोबासीहरूलाई राज्यले अपेक्षा गर्न नहुने उहाँको तर्क रहेको छ। न्यायाधीशहरूको हिजो बसेको बैठकले उच्च अदालतका 50 र जिल्ला अदालतका 157 न्यायाधीशको सरूवा गरेको छ। परिषदको बैठकले न्यायाधीशहरूको सरूवा गर्ने निर्णय गरेको सूचना अधिकारी कुँवर पाण्डेले जानकारी दिनुभयो। न्यायाधीशहरूको सरूवासँगै श्रम अदालत विशेष अदालत राजस्व न्यायाधिकरणमा अध्यक्ष तथा कानून सदस्य समेत तोकिएको उहाँले बताउनु भएको छ। पहिरोका कारण हिजो बेलुकीदेखि अवरूद्ध पृथ्वी राजमार्ग अहिले बिहानदेखि सञ्चालनमा आएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिकाको जवाङ खोला नजिकै पहिरो खसेपछि सड़क अवरूद्ध भएको थियो। रातको समयमा पानी समेत परेपछि प्रहरीले पृथ्वी राजमार्गका सबै ठाउँमा गाड़ी सञ्चालनमा रोक लगाएको थियो। काठमाडौँबाट धादिङ हुँदै बाहिरिने गाड़ीलाई नागढुङ्गामै राखिएको थियो। बिहान पहिरो पन्छाएपछि गाड़ी सञ्चालन हुन थालेका धादिङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मुगलिङ नारायणगढ सड़कमा पनि अहिले निर्वाध रूपमा गाड़ी चलिरहेका छन्। गैराती सिन्धुपाल्चोक कास्की र नवलपरासीमा ठूलो पानी परेको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा 137 मिलिमिटर, कास्कीको मालेपाटनमा 96 मिलिमिटर र नवलपरासीको देउराली नवलपुरमा 95 मिलिमिटर पानी परेको छ। सुर्खेत दैलेख लगायतका ठाउँमा पनि ठूलो पानी परेको छ। मध्यमदेखि ठूलो पानी परेका ठाउँका खोला नदीमा बाढ़ी आएको छ। भक्तपुरको हनुमन्ते खोला र काभ्रेको रोसी खोलाको बाढ़ी बढ़िरहेकाले नदी आसपास र डुबन भइरहने ठाउँका बासिन्दालाई बिहानसम्म सतर्क रहन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। काठमाडौँको बागमती नदीमा पनि बाढ़ी आएको छ। आज पनि देशका पहाड़ी भेग कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली भेग तथा लुम्बिनी प्रदेशको तराई भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तनहुमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा छ सवारी साधन नियन्त्रणमा लिई जरिवाना गरिएको छ। जिल्लाका विभिन्न स्थानमा गैर कानूनी ढंगले बालुवा गिट्टी र ढुंगा उत्खनन गरिरहेको अवस्थामा ती सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार प्रहरी कार्यालय र मातहतको प्रहरी चौकी थर्पबाट खटिएको टोलीले ती सवारी साधनलाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएका सवारी साधनहरूलाई आवश्यक कार्यवाहीका लागि सम्बन्धित स्थानीय तहमा पठाइएकोमा बिहिबार हिजो कुल 1,28,000 रूपियाँ जरिवाना गरी छाडिएको छ। सूचना अधिकारी घिमिरेका अनुसार नदीजन्य प्राकृतिक स्रोतको अवैध दोहन रोक्न प्रहरी सदैव सक्रिय रहेको छ। ब्यास नगरपालिका र म्याग्दी गाउँपालिकाका विभिन्न घाट तथा खोलाहरूमा गैर कानूनी रूपमा उत्खनन भइरहेको सूचनाका आधारमा प्रहरी टोलीले ती साधनहरूलाई रंगेहाथ नियन्त्रणमा लिएको हो। स्थानीय तहहरूसँग समन्वय गरी कानून बमोजिम जरिवाना तिराएर मात्र सवारी साधनहरू छाडिएको उहाँले बताउनु भएको छ। भारतको दक्षिणी राज्य तामिलनाडुमा रहेको कोडनकुलम आणविक विद्युत केन्द्रसँग सम्बन्धित हजारौं फाइल इन्टरनेटको गोप्य सञ्जालमा सार्वजनिक भएको दावी गरिएको छ। समाचार संस्था रोयटर्सका अनुसार ओल्डर लिक्स नामक साइबर अपराधी समूहले विद्युत केन्द्रका केही संरचनाको नक्सा उपकरण आपूर्तिकर्ताको विवरण तथा अन्य प्राविधिक कागजात सार्वजनिक गरेको दावी गरेको छ। कुडनकुलम भारतका सातवटा आणविक विद्युत केन्द्र मध्ये सबैभन्दा ठूलो हो। प्रधानमन्त्री नरेन्द्र मोदीको आणविक ऊर्जा उत्पादन क्षमता विस्तार गर्ने योजनामा यस केन्द्रलाई अत्यन्त महत्वपूर्ण मानिन्छ। आणविक विद्युत केन्द्र नामबाट पहिचान गरिएका झण्डै 19,000 फाइल जसको आकार 14.3 मेगावाइट छ गएको जुन 11 डार्क वेबमा उपलब्ध छन्। ती फाइलमा बैठक र निरीक्षण अभिलेख उपकरण मूल्याङ्कन बीमा कागजात तथा केही संरचनात्मक नक्सा समेत समावेश भएको खबरमा उल्लेख छ। अन्तिममा खेल समाचार। अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्याण्डलाई 2-1 ले हराएपछि लास मालभिनास सोन अर्जेन्टिनास फकल्यान्ड्स अर्जेन्टिनाको हो लेखिएको ब्यानर देखाएको घटनाप्रति बेलायती एक मेन मन्त्रीले फिफालाई यसबारे छानबिन गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री केई स्मार्टरको लाउन्डिङ स्ट्रीट कार्यालयले बिजनेस मन्त्री पिटर काइलको आग्रहलाई समर्थन गरेको छ। यो विश्वकप सेमी फाइनल खेलपछि भनिएको हो। कायलले मैदानमा राजनीतिक प्रतीक देखाउन निषेध गर्ने फिफा नियमको घोर उल्लङ्घन भएको बताउनु भएको छ। अर्जेन्टिनाले सन् 1982 दक्षिण एटलान्टिकमा रहेको यो बेलायती विदेश क्षेत्रमा आक्रमण गरेको थियो तर मार्गरेट थ्याचरको नेतृत्वमा बेलायतले छोटो युद्धपछि टापुहरू पुनः कब्जा गरेको थियो। कायलले बुधबार एटलान्टामा भएको खेलपछि फिफालाई यो घटनाको छानबिन गर्न आग्रह गरेको छ। हवस् तैनै खबरहरूसँगै बिहान 7 बजेको ढोरबराई हाइलाइट्स अलिक लागि सकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
4: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
6: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065 मोबाइल 98166-34372।
9: के कम्मर दुखाई घोडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ।
10: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थ सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
11: हाम्रा सेवाहरू कम्मर दुखाइ तथा डिस्क समस्याको उपचार,
10: घुँडा तथा जोर्नी दुखाइको फिजियोथेरापी, गर्दन दुखाइ तथा नसा च्यापिने समस्याको उपचार,
11: फ्युजन सोल्डर तथा मांसपेशी दुखाइको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
10: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
11: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
10: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
11: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
10: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
12: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा, फित्री बजार।
13: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
12: मोबाइल 9008935537।
14: मम्मी भोक लाग्यो, खाजा खाम न।
15: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
14: हस् मम्मी।
16: मैले सुने छोरी, ल जाम हिँड।
15: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
17: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
15: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा छोइला, पाङ्रा फ्राई, साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
17: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
18: सधैँ पसलबाट बुढा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
15: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
18: ए हो र, ल त ल।
19: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142022 र 9850621692।
20: चरक मेमोरियल हस्पिटल, कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
21: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
20: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
21: सेवा लिने क्रममा चाहिने जानकारी,
20: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
21: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
20: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
21: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा। फोन 0165524395, 5524945872478।
22: म
0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
2: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
22: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
0: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
22: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ
0: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
2: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
23: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9894166599 छ
24: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
25: ओहो आज त धारामा कति धेरै धमिलो पानी आएछ है
26: अब वर्षा लाग्न थाल्यो यस्तो पानीले त झाडा पखाला आउ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि
25: हैन छोरी यो शुद्धिकरण भनेको चाहिँ के रहेछ
26: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका त्यति मात्र होइन पानी राख्ने भाँडो सफा हुनु पर्छ खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि
27: नेपाल सरकार विज्ञापन बोर्ड
28: सुवर्ण अवसर
29: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
28: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
29: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
28: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
29: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
28: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
29: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
28: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
29: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
28: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
29: हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ

0: मेटली स्टील फन पर कका सबै सामान साइनी कति मजा एकै ठाउँमा तर्जलिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9855601013, 9867294।
3: १०३.८ अन्तर्मनको आवाज।

0: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, शरण सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
0: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
2: हजुर, दान गरौ।
0: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
1: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
2: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
0: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्थान हो।
3: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
4: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
3: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेरको चिन्ता लिनु भएको छ यो दिदीले?
5: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्ने, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
1: हाम्रो कार्यक्रम

0: अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके ल डन।
1: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9855 28543 र 9847000787।
2: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोहनी लगाएर हो?
3: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
2: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
3: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्ष भएर बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमणि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
4: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगोडा बीपी चोकमा
5: यही साउन 2 गते शनिबार
6: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
6: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
6: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
4: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
6: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
2: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0065414377, मोबाइल 9855443443।
7: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
8: म्याडम, धुम्रपान भनेको के हो?
7: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
8: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
7: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठीघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
8: अनि नि म्याडम, यो यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
7: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
8: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
10: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
9: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
10: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
9: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
10: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
9: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
10: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
9: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
10: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
9: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
10: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0635712 40।
11: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र पाँच वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 061450249, मोबाइल नम्बर 97632485, वेबसाइट www.gandakiuniversity.edu.np।
1: कहाँ जाने?
2: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
1: मयाम चिसापानी, अनि बीचमा नझर्ने।
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, र जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 9825526663।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
5: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
5: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
5: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
5: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
8: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
9: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
8: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
5: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
10: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
9: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846133101 र 9648883522। एक्लै एक्लै होइन, अब समर्थकको विशाल सहभागितामा, टिभीको सानो पर्दामा होइन, अब ठुलो पर्दामा विश्वकप हेरौँ।
8: विश्वकप?
9: यस, विश्वकप। अब हाम्रै दुले गाउँदामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
8: यस पटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट।
9: Managed by your choice, GK Sound and Lighthouse Dulegaonda.
8: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
11: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
12: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
13: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
11: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर्स सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
12: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, छकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कन्थमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खेथैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
11: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811403305।
14: एक सय 3.8 अन्तर्मनको आवाज।
15: स्टुडियो टाइम
16: अहिले बिहानको 8 बज्यो।
17: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
18: कहिले ढोरियाको सुस्केर बन्छ, कहिले गाइने दाईको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा, तपाईँ हाम्रै गाउँ घर उकाली ओह्राली भन्ज्याङ चौतारी हुँदै गुन्जिन्छ वन पाखा
19: कार्यक्रम लोक भाका
18: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्ज मा।

0: नमस्ते नमस्कार अनि हार्दिक नानालोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकभाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमाझ म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वान अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी शुक्रबारको श्रृंखलामा रहेका छौ र आजको श्रृंखलामा रहेर चाहिँ आज चाहिँ हामी मेसेज दोहोरीमा रमाउनेछौ। हामीले हाम्रो फेसबुक पेजमा चाहिँ छोटो अनि मिठो टुक्का झारिसकेका छौ, हजुरहरूले चाहिँ त्यसको प्रतिजवाब लेखेर पठाउँदै गर्नुहोला भन्दै अहिलेको लागि भने म कार्यक्रमको सुरुवात स्वरूप राख्दैछु प्रभाकालाई जसमा आवाज रहेको छ हिमाली फूल बोलको भाका रहेको छ जसमा आवाज रहेको छ सुरेश अञ्जन अनि देवी घरती मगरको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।
1: An entire brand campaign. And honestly, I'm actually...

हजुर हिमाली फुलबोलको भाका रहेको थियो एजुना राजे बुलकुनीको रमाइलो भाका जसमा आवाज रहेको थियो देवी घरती मगर अनि सुरेश रञ्जनको निकै नै रमाइलो भाकालाई चाहिँ कार्यक्रम स्थान दिइसकेकी छु र यति बेला चाहिँ हामीलाई धेरैजना साथीले चाहिँ कमेन्ट गरिसक्नु भएको छ म चाहिँ त्यो कमेन्ट पढ्नतर्फ लाइरहेको छु हामीलाई कमेन्ट गर्नुभएको छ सौरभ केसीजीले उहाँले लेख्नुभएको छ हेलो सिस गुड मर्निङ म बागसोर नगरपालिका आठको मान्छे हाल भारतको गुजरातदेखि सुन्दैछु मेरो घरमा हुने बुढी छोरालाई सम्झिन चाहन्छु भन्नुभएको छ गुड मर्निङ सौरभजी धन्यवाद कमेन्टको लागि सधैँ यसरी नै माया गरेर साथ दिएर सुन्दै गर्नुहोला भन्न चाहन्छु यसै गरी चाहिँ हामीलाई रिएम रुबी बान्तावाजीले पनि कमेन्ट गर्नुभएको छ उहाँले लेख्नु भएको छ हेलो गुड मर्निङ इट्स मी रियम रुबी फ्रम उदयपुर गुड नाइट मेसेज सहयात्री सरू एक्सन विराज राई सायामा राई एल्सन अलिना आशिष नयन बस्न थापा नाइस्टे भन्नुभएको छ धन्यवाद रियम रुबी बस बान्तावाजीलाई पनि कमेन्टको लागि अन्तिमसम्म सुनेर साथ दिनुहोला यसै गरी हामीलाई खड्का राजुजीले पनि नमस्कार शुभ बिहानी भन्नुभएको छ नमस्कार शुभ बिहानी राजुजी अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु यसै गरी हामीलाई चाहिँ कुमार श्रेष्ठजीले पनि कमेन्ट गर्नुभएको छ उहाँले लेख्नु भएको छ गुड मर्निङ बहिनी म गाछेपानीबाट राजकुमार श्रेष्ठ जर्मनी बस्ने मेरो साथी रोमन पौडेललाई र आन्द्रेसलाई सम्झन चाहन्छु सम्झन छ हजुर र रोमन पौडेलको आज परेको जन्मदिनको धेरै धेरै शुभकामना छ भन्नुभएको छ ल हाम्रो तर्फबाट पनि हजुरको साथीलाई जन्मदिनको धेरै धेरै शुभकामना छ है सुनिरहनु भएको छ होला भने चाहिँ हजुरलाई जन्मदिनको धेरै धेरै शुभकामना छ यसै गरी राजकुमार श्रेष्ठजीलाई पनि धन्यवाद कमेन्टको लागि अन्तिमसम्म सुनेर साथ दिनुहोला मिलेर भ्याएसम्म चाहिँ यसै गरी स्मृतिजीले पनि कमेन्ट गर्नुभएको छ उहाँले चाहिँ गुड मर्निङ ओम जय जय ओम लवली माइल सुशी नास्ता खानु आउनु हजुरले वेलकम भन्नुभएको छ हुन्छ म फुर्सद हुँदा भ्याउँदा पक्कै पनि आउनेछु धन्यवाद कमेन्टको लागि सबैजनाले चाहिँ सुनेर साथ पनि दिनुहोला भन्न चाहन्छु यसै गरी अन्य साथीले पनि कमेन्ट गर्न सक्नुहुनेछ आज चाहिँ हामी शुक्रबारको श्रृङ्खलामा रहेका छौँ र आजको श्रृङ्खलामा रहेर चाहिँ हामी एसएमएस दोहोरीमा रमाउनेछौँ हामीले हाम्रो फेसबुक पेजमा चाहिँ स्टाटस छाडिसकेका छौँ त्यहाँ चाहिँ हामीले छोटो अनि मिठो टुक्का छाडेका छौँ हजुरहरूले चाहिँ त्यसको प्रतिजवाब लेखेर पठाउन सक्नुहुनेछ पठाउँदै गर्नुहोला भन्दै फेरि पनि ढिला नगरिकन चाहिँ अर्को भाकालाई कार्यक्रम स्थान दिँदैछु ए काली पारे दा ए टुक्काकै बोलको थोरै भाकालाई कार्यक्रम स्थान दिँदैछु लोकदोहोरी भाका रहेको छ काली पारे दाई अहिलेको लागि भन्ने भाका राख्दैछु स्वीकार्नुहोला है त

दर्शक महानुभावहरु हामी कार्यक्रम लोक दोहोरीमा विभिन्न कलाकारहरुको साथमा हामी उपस्थित भइसकेका छौं। अब करिब आधा घण्टा तपाई हामी सँगसँगै रहेर रमाइलो यात्रा गर्ने अनि गराउने जमर्कोमा जुटेका छौं। त्यसैले कार्यक्रम तपाईले हेरेर साथ दिनुहुनेछ भन्ने पूर्ण आशामा रहेका छौं। र आजको कार्यक्रम लोक दोहोरीमा दोहोरी गीत प्रस्तुत गर्नको लागि विभिन्न जिल्लाबाट कलाकार साथीहरुलाई हामीले निम्त्याएका छौं। उहाँहरुले अहिले भर्खरै शुरूआत गरेको यो कालीपारे दाई भन्ने दोहोरी भाकामा दोहोरी गीत प्रस्तुत गर्नुहुनेछ। र कलाकारको परिचय गराउन म गइरहेको छु। म महिला कलाकार साथीहरूबाट कलाकारको परिचय गराउन गइरहेको छु। छेउमा हुनुहुन्छ रेवती पौडेल, उहाँ बागलुङकी हुनुहुन्छ। त्यसै

हजुर कालीपाले दाई मेरो मायालाई नबिर्सनु है निकै रमाइलो भाका रहेको थियो जसमा आवाज रहेको थियो लोकदोहोरी भाका चाहिँ रहेको थियो कार्यक्रम स्थान दिइसकेकी छु अब चाहिँ फेरि ढिला नगरिकन चाहिँ अर्को भाकालाई कार्यक्रम स्थान दिँदैछु भाका सारेर बोलको भाका रहेको छ जसमा आवाज रहेको छ मिना लामा अनि खेम सेन्चुरीको यो भाका सँगसँगै हामी थोरै छोटो व्यावसायिक विषयमा जानुपर्ने बेला पनि भइसकेको छ हामी केही समय लगत्तै उपस्थित हुन्छौँ त्यतिसम्मको लागि तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त

0: स्कुल नपठाएको मैले दाई,
1: काममा अलि सघाउँछ कि भनेर नि।
0: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
2: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
6: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
10: दुलेगौडा पोलिक्लिनिकमा यही साउन दुई गते पहिलो शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय।
11: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
10: हाड जोनी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
11: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
10: समयमै स्वास्थ्य उपचार र परामर्श लि स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
10: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
12: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
10: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
9: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
10: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 065414233, मोबाइल 98678168।
13: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन।
10: होइन के सुन्ने भनेको
9: थाहा छैन र? हाम्रो बेलचौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
10: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
9: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
10: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
9: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
10: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
7: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98060 81115।
14: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
15: बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभे गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
16: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
15: सम्पर्क सोबी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 98-1-71-656।
17: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
18: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
17: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
18: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
17: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
18: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
17: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
18: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
17: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98-461-7769 र 98-461-15-644।
18: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
19: सधैँभरि यही आउँदो साउन 2 गते पहिलो शनिबार
20: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
19: उपचार हुने रोगहरू
20: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
19: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
20: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
19: दिसा पिसाब एवं पेटको समस्या,
20: तौल गडबड हुने वा थाइराइडको समस्या,
19: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेकजाँच, उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
20: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
19: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ,
20: फोन नम्बर 0564142033 र 98-678-87।
21: हजुर, केही दिनको छोटो व्यवस्थाको विश्राम लगत्तै फेरि पनि पुनः उपस्थित भइसकेकी छु। म कार्यक्रम प्रस्तोता सृष्टि खत्री र तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर मनका आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.nb लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक खलाको साथमा भने आज चाहिँ हामी रहेका छौं शुक्रबारको श्रृंखलामा, र शुक्रबारको श्रृंखलामा रहेर चाहिँ हामीले एसएमएस दोहोरीलाई कार्यक्रम स्थान दिइरहेका थियौं। अब भने कार्यक्रम अन्तिम अन्तिममा छौ, त्यही पनि छोटो समय चाहिँ बाँकी नै रहेको छ, अझै पनि प्रतिजवाफ चाहिँ लेखेर पठाउँदै गर्नुहोला भन्दै हरेक लागि भने ढिला नगरिकन चाहिँ अर्को भाकालाई कार्यक्रम स्थान दिँदैछु। तनहु जामुने बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ शंकर पन्त, जीवन सिक्देल अनि सुनिता बुढा छेत्रीको। अहिलेको लागि भने यो भाका राख्दै स्वीकार्नु होला है त।

हजुर, तनहु जामुने बोलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो शंकर पन्त, जीवन सिक्देल अनि सुनिता बुढा छेत्रीको। निकै रमाइलो लोकधरी भाका रहेको थियो। कार्यक्रम स्थान दिइसकेकी छु र यो भाका सँगसँगै चाहिँ हामी कार्यक्रमको अन्तिममा रहेका छौं। आजको श्रृंखलामा रहेर चाहिँ हामीले एसएमएस दोहोरीलाई चाहिँ कार्यक्रम स्थान दिइरहेका थियौं, कमेन्टलाई पनि कार्यक्रम स्थान दिइरहेका थियौं। अब चाहिँ कार्यक्रमको अन्तिममा छौं, छुट्टे जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा हामीलाई कमेन्ट गरेर साथ दिनुहुने र सुनेर साथ दिनुहुने सम्पूर्णलाई धेरैभन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ अन्तिममा चाहिँ म पल्टनमा सानो बोलको भाकालाई कार्यक्रम स्थान दिँदैछु, जसमा आवाज रहेको छ दिपेन्द्र खत्री अनि आशा विश्वको। र यो भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तोता सृष्टि खत्री विदा हुन्छु। तपाईहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्कको जाली र फिदा खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी चार, दुले गाउँदा आफ्नै निवासमा।
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
4: एक सय तीन थोप्लो आठ, अन्तर्मन को आवाज।
5: स्टुडियो तालचेर, अहिले बिहानको 9 बज्यो।
6: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प सोप आफ्नै भवनमा, छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9116395301।

0: सुधार संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: नयाँ आर्थिक वर्ष शुरू, बजेट कार्यान्वयनमा आउँदै विद्यालय शुल्क तथा विद्युत महसुल बढ्ने, व्यक्तिगत आयकर घट्यो।
0: बितेका 3 महिनामा देशभर 3,500 विपदका घटना, 160 जनाको मृत्यु, पैह्रो पञ्चायतसँगै नागढुङ्गा मुगलिन सड़क सञ्चालनमा।
1: देशका 405 स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकियो, भूमि वर्गीकरण सम्पन्न गरेका 348 तहमा मात्र कित्ताकाट सुविधा कायम।
0: लगातार 6 औं दिन इरानमा अमेरिकाको आक्रमण, आणविक केन्द्र, पुल लगायत नागरिक पूर्वाधार निशानामा।
1: र भारत विरूद्धको दोस्रो एक दिवसीय क्रिकेटमा इंग्ल्याण्ड 4 विकेटले विजयी।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नयाँ आर्थिक वर्ष 2083-84 आज शुरू भएको छ। यससँगै सरकारले ल्याएको बजेट नीति तथा कार्यक्रम र राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको मौद्रिक नीति कार्यान्वयनमा आएको छ। आजबाट सरकारको आमदानी र खर्चको नयाँ खाता सञ्चालनमा आउनुका साथै संसदका दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणित भइसकेको 21 अर्ब 24 अर्ब 34 करोड़ रूपियाँको नयाँ बजेट कार्यान्वयनमा आएको हो। यसपटकको बजेटमा अर्थमन्त्री डाक्टर सोनी मोहगलेले चारूतर्फ 12 खर्ब 70 अर्ब 58 करोड़, पूंजीगततर्फ 4 खर्ब 31 अर्ब 90 करोड़ र वित्तीय व्यवस्थातर्फ 4 खर्ब 22 अर्ब 64 करोड़ रूपियाँ विनियोजन गर्नुभएको छ। बजेटका नयाँ व्यवस्थाहरूमा व्यक्तिगत आयकर छूटको सीमा वार्षिक 10 लाख रूपियाँ पुर्याइएको छ भने कर्मचारीको तलब 21% वृद्धि गरिएको छ। त्यस्तै डिजिटल भुक्तानी गर्दा भ्याटको 10% रकम तुरन्तै फिर्ता हुने व्यवस्था, राइड सेयरिङमा स्थायी लेखा नम्बर पान अनिवार्य र निजी विद्यालय तथा स्वास्थ्य संस्थाको सेवा शुल्कमा थप 3% समता शुल्क लागू गर्ने नयाँ व्यवस्थाहरू समावेश गरिएका छन्। यस्तै घरायसी विद्युत उपभोगमा 5% मूल्य अभिवृद्धि कर भ्याट लागू गर्ने निर्णय पनि कार्यान्वयनमा आएको छ। अब 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने परिवारले 5% भ्याट तिर्नुपर्ने भएको छ।
1: गठबन्धन टुटेपछि सुदूरपश्चिम प्रदेश बजेट होलिडेमा पुगेको छ। आर्थिक वर्ष 2083-84 लागि हिजोसम्म बजेट पारित गरेर आजबाट लागू हुनुपर्नेमा राजनैतिक किचलोका कारण बजेट नै पारित हुन सकेन। अब शुक्रबारदेखि प्रदेश सरकारसँग खर्च गर्ने कानूनी आधार समाप्त भएको छ। यसअघि पनि आर्थिक वर्ष 2081-82 को बजेट समयमै पारित हुन नसक्दा प्रदेशले करिब 3 महिना बजेट शून्यताको अवस्था बिहोरेको थियो। बजेटमाथिको विवाद चर्किँदै जाँदा मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार एमालेबाट सरकारमा रहेका एक राज्य मन्त्री सहित 4 मन्त्री बर्खास्त गर्नुभएको थियो। त्यस लगत्तै एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको छ। नेकपाले समेत मुख्यमन्त्रीलाई समर्थन नगरेपछि शाह थप संकटमा पर्नु भएको छ। मुख्यमन्त्री शाहले बजेट शून्यता टार्न अन्तिम समयसम्म नेकपासँग समझदारी गरेर पेस्की विधेयक ल्याउने प्रयास गरिए पनि सहमति जुट्न नसकेको बताउनुभयो। एमालेका प्रमुख सचेतक चक्रबहादुर मल्लले बजेट प्रस्तुत भए लगत्तै सरकारले एकलौटी ढंगले अघि बढ़ेकाले एमाले शुरूमै अस्वीकार गर्ने निर्णय गरेको बताउनुभयो। प्रमुख प्रतिपक्षी नेकपाका संसदीय दलका नेता खगराज भट्टले पनि साझा समस्या समाधानका लागि सरकारबाट औपचारिक पहल नभएको बताउनु भएको छ। बजेट शून्यतासँगै सुदूरपश्चिम प्रदेश फेरि राजनैतिक अस्थिरता र वित्तीय अन्योलमा फँसेको छ।
0: आज साउने संक्रान्ति पर्व घरघरमा परम्परागत रूपमा मनाइँदैछ। सौर मास अनुसार प्रत्येक वर्ष साउन 1 गते मनाइने साउने संक्रान्तिलाई कर्कट संक्रान्ति पर्व पनि भनिन्छ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले आजदेखि दक्षिणायन शुरू हुन्छ। माघ 1 गते शुरू हुने उत्तरायण र साउन 1 गते शुरू हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्वका साथ मनाइन्छ। आजको दिन लुतो फाल्ने भन्ने परम्परा छ। अधिकांश नेपाली खेतीपातीमा संलग्न हुने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुने र त्यस क्रममा हिलो मैलोका कारण लाग्ने छाला सम्बन्धी रोगबाट बच्न लुतो फाल्ने परम्परा छ। साउन महिनालाई भगवान शिवको विशेष पूजा आराधना गर्ने महिनाका रूपमा पनि लिइन्छ। महिलाले हरियो चुरा तथा हरियो कपड़ा लगाएर प्रकृतिसँगको निकटता झल्काउने परम्परा पनि छ। साउन महिना देवादिदेव भगवान शिवको महिना भएकाले पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो पनि लाग्ने गरेको छ।
1: बितेका तीन महिनामा देशभर विपदका 3,296 घटना भएका छन्। ती घटनामा 160 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख 1 देखि असार 32 गतेसम्म विपदका घटनामा 2 जना बेपत्ता र 195 जना घाइते भए 945 जना घाइते भएका छन्। यस अवधिमा 4,375 परिवार प्रभावित भएका छन्। प्राधिकरणले सबैभन्दा बढ़ी 897 आग लागेका घटना भएका तथा 3 मा 17 जनाको मृत्यु 109 जना घाइते तथा 990 परिवार प्रभावित भएको जनाएको छ। उक्त अवधिमा सर्पदंशका 514 घटना भएकामा 38 जनाको मृत्यु 479 जना घाइते र 517 परिवार प्रभावित भएका छन्। त्यसै गरी हुरीका 477 घटनामा 13 जनाको मृत्यु भएको छ भने 68 जना घाइते तथा 1,356 परिवार प्रभावित भएका छन्। पहिरोका 433 घटनामा 12 जनाको मृत्यु 15 जना घाइते तथा 351 परिवार प्रभावित भएका छन्। चट्याङका 223 घटनामा 24 जनाको मृत्यु 120 जना घाइते र 262 परिवार प्रभावित भएका छन्। बाढ़ीका 161 घटना भएकामा 9 जनाको मृत्यु भएको छ भने 2 जना बेपत्ता र 9 जना घाइते अनि 396 परिवार प्रभावित भएका छन्। त्यसै गरी लेक लागेका 55 घटनामा 21 जनाको मृत्यु 35 जना अझै अस्वस्थ छन्। ढुङ्गा खसेर भएको 1 घटनामा 2 जनाको ज्यान गएको छ। 3 महिनामा वन डडेलोका 191 घटना भएका त्यसमा 1 जनाको मृत्यु र 2 जना घाइते भएका छन्। हिउँ पहिरोका 2 घटनामा 1 जनाको मृत्यु र 1 जना घाइते भएका छन्।
0: गैराती वर्षासँगै खसेको पहिरोले अवरूद्ध बनेको नागढुङ्गा मुगलिन र मुगलिन नारायणगढ़ सड़क खण्ड सञ्चालनमा आएका छन्। पहिरो पछ्याएपछि आज बिहानदेखि सड़क दुईतर्फी नै सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुगलिनले जनाएको छ। मुगलिन काठमाडौँ पृथ्वी राजमार्ग अन्तर्गत हुग्दी खोला नजिकै ठूलो पहिरो खसेका कारण सड़क पूर्ण रूपमा अवरूद्ध भएको थियो। सड़क खुले पनि पहिरोको जोखिम कायमै रहेकाले यो सड़क प्रयोग गर्नेले सतर्कता अपनाएर यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ। केही दिनदेखि पहिरोकै कारण कान्ति लोकपथ पनि अवरूद्ध नै रहेको प्रहरीले जनाएको छ। मकवानपुरको बकैया 11 घट्टे पाखा लगायत स्थानमा पहिरो जाँदा कान्ति लोकपथ पूर्ण रूपमा अवरूद्ध भएको हो। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 4-0 किलोमा पनि पहिरो जाँदा अस्तिदेखि नै अरणीको राजमार्ग पूर्ण रूपमा बन्द छ।
1: देशभरका 405 स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भू उपयोग नियमावली अनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका ती स्थानीय तहको कित्ताकाट स्वत बन्द गरिएको हो। नापी विभागका अनुसार देशभर हिजोसम्म 348 स्थानीय तहले मात्र भूमिको वर्गीकरण गरी विवरण पठाएका छन्। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टका अनुसार कित्ताकार बन्द भए पनि अंश बण्डामा भने असर गर्ने छैन। जग्गा टुक्र्याएर बिक्री गर्ने वा व्यावसायिक प्लटिङका लागि हुने कित्ताकाट मात्र रोकिएको हो। भू उपयोग ऐन 2076 र नियमावली 2079 अनुसार स्थानीय तहले आफ्नो क्षेत्रभित्रको जग्गालाई कृषि आवासीय व्यावसायिक औद्योगिक वन खानी तथा खनिज लगायत 10 प्रकारमा वर्गीकरण गर्नुपर्ने व्यवस्था छ। सरकारले यसअघि 3 पटकसम्म म्याप थप गरे पनि धेरै स्थानीय तहले वर्गीकरण पूरा गर्न सकेका छैनन्। यससँगै जग्गा कित्ताकाट सम्बन्धी नयाँ मापदण्ड पनि आजदेखि लागू भएको छ। आवासीय जग्गाको न्यूनतम कित्ताकाट सीमा 130 वर्ग मिटरबाट घटाएर 80 वर्ग मिटर कायम गरिएको छ भने कृषि जमीनको कित्ताकाटमा थप कड़ाई गरिएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
4: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भर।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाका चारवटा समितिको बैठक आज बस्दैछ। बिहान 11 बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफल गर्ने कार्यसूची छ। छलफलमा अर्थमन्त्री डाक्टर सोनी मुवागले, अर्थ र कानून मन्त्रालयका सचिव र नेपाल राष्ट्र बैंकको अधिकारीलाई बोलाइएको छ। बिहान 11 बजे नै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ। बैठकमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 विषय विज्ञसँग छलफल गर्ने कार्यसूची छ। आदिवासी जनजाति आयोग संस्कृति मन्त्रालयको सचिव, युनेस्को नेपालका प्रतिनिधि र विज्ञहरूलाई छलफलका लागि आमन्त्रण गरिएको छ। कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक आज 2 चरणमा बस्दैछ। पहिलो चरणमा बिहान 9 बजे बस्ने बैठकमा कृषि वन तथा पर्यावरण मन्त्रालयको संक्षिप्त परिचय सहित वन तथा पर्यावरण क्षेत्रमा हालसम्म सम्पादित काम कार्यवाही, आर्थिक वर्ष 2082-83 को प्रगति समीक्षा र आगामी कार्ययोजनाका सन्दर्भमा छलफल हुनेछ। दिउँसो 12 बजे बस्ने दोस्रो चरणको बैठकमा आर्थिक वर्ष 2082-83 रासायनिक मलको खरीद, आयात, वर्तमान मौजदात र स्थानीय तहसम्मको वितरण अवस्थाको समीक्षा तथा आगामी दिनको ढुवानी, भण्डारण र मल आपूर्तिको तरिका एवं सोको कार्यतालिका सम्बन्धी मध्यकालीन र दीर्घकालीन रणनीतिबारे छलफल गर्ने कार्यसूची छ। बिहान 11 बजे बस्ने महिला तथा सामाजिक मामिला समितिमा भने राष्ट्रिय समावेशी आयोगको काम कार्यवाही तथा प्रगति सम्बन्धमा छलफल हुनेछ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले लगातार 6 औं रात पनि इरान विरूद्ध हवाई आक्रमण जारी राखेको छ। अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले यी आक्रमणको उद्देश्य इरानी सैन्य क्षमतालाई अझ कमजोर बनाउनु रहेको जनाएको छ। यस्तै सेन्टकमले होर्मुज जलमार्गमा लगाइएको नाकाबन्दीका क्रममा एउटा जहाज नियन्त्रणमा लिएको पनि जानकारी दिएको छ। इरानको सरकारी संचार माध्यमका अनुसार अमेरिकाले होर्मुज नजिकै रहेको क्रिस्मा टापुको आसपास बन्दरबास तथा आणविक विद्युत केन्द्र रहेको बुसेहरमा मिसाइल प्रहार गरेको छ। यस्तै होर्मुजगान प्रान्तका 2 पुलमा आक्रमण भएको इरानी संचार माध्यमले जनाएका छन्। यस साताको शुरूतिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए देशका पुल र विद्युत केन्द्रमा आक्रमण गर्ने चेतावनी दिनुभएको थियो। अप्रेलमा ट्रम्पले पुल र विद्युत केन्द्रसहित इरानको नागरिक पूर्वाधारमा बम आक्रमण गर्ने चेतावनी दिएपछि संयुक्त राष्ट्रसंघका मानवाधिकार प्रमुख भोल्कर टुर्कले नागरिक र नागरिक पूर्वाधारलाई जानी जानी निशाना बनाउनु युद्ध अपराध भएको प्रतिक्रिया दिनुभएको थियो। युद्ध अन्त्य गर्ने प्रारम्भिक सहमतिमा नयाँ तनावका कारण थप दबाव परिरहेका बेला व्हाइट हाउसकी प्रेस सचिव क्यारोलिना लेविटले राष्ट्रपति डोनाल्ड ट्रम्प अझै पनि इरानसँग वार्ताका लागि खुल्ला रहेको बताउनु भएको छ।
1: अब खेल समाचार। दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारत इंग्ल्याण्डसँग 4 विकेटले पराजित भएको छ। जो रूटको अभिजित 99 रनको इनिङ्सको मद्दतमा इंग्ल्याण्डले 3 खेलको सिरिजमा 1-1 बराबरी गरेको हो। सोफिया गार्डेन्समा भारतले दिएको 234 रनको लक्ष्य इंग्ल्याण्डले 44.1 ओभरमा 6 विकेट गुमाएर पूरा गर्यो। इंग्ल्याण्डका लागि विल ज्याकले 30, साम कुरनले 26 तथा गुस अटकिन्सनले 23 रन जोड़े। भारतका गुरनूर ब्रारले 2 विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङमा आएको भारत 44 ओभरमा 233 रनमा समेटिएको थियो। भारतका लागि श्रेयस अय्यरले 66 तथा विराट कोहलीले 65 रन बनाएका थिए। अन्य ब्याटरले उल्लेखनीय रन जोड्न सकेनन्। इंग्ल्याण्डका जोफ्रा आर्चरले 3 विकेट लिए। आइतबार लर्ड्समा तेस्रो तथा अन्तिम ओडीआई सिरिजको निर्णायक खेल हुनेछ।
0: अब मौसम गैरातीदेखि देशका विभिन्न क्षेत्रमा पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसून सक्रिय रहेकाले काठमाडौँ उपत्यका सहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गैराती परेको अविरल वर्षाले काठमाडौँ उपत्यकाका केही स्थान डुबानमा समेत परेका छन्। देशभर मनसून वायुको प्रभाव कायम रहँदा आज दिउँसो पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। केही प्रदेशका 1-2 स्थानमा भारी वर्षाको पनि सम्भावना छ। महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराईका भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यम सम्मको वर्षाको सम्भावना छ।
6: बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: नयाँ आर्थिक वर्ष शुरू, बजेट कार्यान्वयनमा आउँदै विद्यालय शुल्क तथा विद्युत महसुल बढ़ने, व्यक्तिगत आयकर घट्यो।
6: बितेका 3 महिनामा देशभर 3,500 विपदका घटना, 160 जनाको मृत्यु, पहिरो पञ्चायतसँगै नागढुङ्गा मुगलिन सड़क सञ्चालनमा।
1: देशका 405 स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकियो। भूमि वर्गीकरण सम्पन्न गरेका 348 तहमा मात्र कित्ताकाट सुविधा कायम।
6: लगातार 6 दिन इरानमा अमेरिकाको आक्रमण, आणविक केन्द्र, पुल लगायत नागरिक पूर्वाधार निशानामा।
1: र भारत विरूद्धको दोस्रो एक दिवसीय क्रिकेटमा इंग्ल्याण्ड 4 विकेटले विजयी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र बिदा हुन्छौ, नमस्कार।
7: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
8: तपाईंको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
9: अब चिन्ता नलिनुहोस्, शरण सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
8: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
9: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
8: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
9: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
10: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
11: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
12: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
8: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
13: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
8: अनि बन्छ त दाई?
13: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
14: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि।
15: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
14: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
16: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
17: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
16: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
17: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
9: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
8: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
9: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856063398 र 9845-10950। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
8: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
9: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
8: छुटका दायराहरू:
9: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
18: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
19: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
18: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 9856062265 र 9648164145।
20: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचेपानी।
21: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
20: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
22: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
20: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
23: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
20: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422, दिपेश मल्ल ठकुरी 9805501420,
23: दीप मल्ल ठकुरी 9460141530।
24: होइन रमिला, जति बेला पनि तल्ल घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
25: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोश, चौकोश अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
24: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
25: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
24: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौड़ा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि। प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
26: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौड़ालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौड़ा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
27: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
28: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
27: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
28: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
0: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
27: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।
1: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
2: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वास र सुनचादी पसल खोजौला नि।
1: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
3: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
4: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
3: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौड़ा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौड़ा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087172।
5: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
6: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
5: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौड़ा, फोन 065414233, मोबाइल 98678167।
7: सुन्नु न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
10: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
7: कहाँ?
10: गण्डकी मेडिकल हल।
6: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
10: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डिफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सन स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
6: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
7: गण्डकी मेडिकल हल, दुलेगौड़ा, माछा पुस्त्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 065590369, मोबाइल 98402869।
29: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 लागि गण्डकी विश्वविद्यालयमा सञ्चालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालय ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट

0: कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङ चोक पोखरा, फोन नम्बर 061450249, मोबाइल नम्बर 97 3745 45, वेबसाइट www.gandakiuniversity.edu.np।
1: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
2: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
1: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
2: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
1: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98560-23420, 98-0141-54674 र 98-460-23420।
3: मरेको के हो?
4: हेर त, रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
4: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
5: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
8: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
7: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
8: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
7: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 98-1141-35622।
9: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको। यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्झी।
10: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनन खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
11: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 98-028-28810, 98-028-28811 र 98-028-28816।
12: एक्लै एक्लै होइन अब समर्थकको विशाल सहभागितामा टिभीको सानो पर्दामा होइन अब ठुलो पर्दामा विश्वकप हेरौँ।
13: विश्वकप
12: यस विश्वकप अब हाम्रै

0: गौडामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
1: यस पटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुटाऊ।
0: That is why your choice GK Sound and Lighthouse Dulegaonda.
1: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालीका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9908816142।
5: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
6: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
5: घातक रोग जस्तै मुटु रोग, मुटुको को शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
6: सेवा लिने क्रम मा चाहिने जानकारी
5: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोष को नम्बर,
6: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
5: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
6: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल, नागढुंगा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
7: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
0: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
7: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
8: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
7: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
8: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
7: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
0: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
9: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656999 छ।
10: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
1: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल धुलेगौडा भित्री बजार।
5: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841616220।
0: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
6: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले धुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
7: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
8: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
9: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
8: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
10: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोपाइटर भोज बहादुर सुनार,
11: मोबाइल 9800585537 र 9800665509।
12: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
13: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
12: ओके ल डन।
13: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
12: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
13: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285543 र 9847000787।
14: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
15: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
14: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
0: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
16: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9560878302 र 9460878302।
17: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
17: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
18: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
4: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
18: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
4: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
18: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
4: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
18: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712440
19: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
20: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
21: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
22: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
19: ए हो र हस् दाई म आजै जान्छु
4: हजुर यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
23: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9556062891
24: सुवर्ण अवसर
4: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
24: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
4: पेट सम्बन्धित समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
24: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
4: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
24: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
4: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
24: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
4: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
24: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
4: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
18: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोप्राइटर मीन बहादुर सुनार 9853519122 9800528008 र 9840609246
25: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
26: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
25: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ 2 तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
18: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9856032475 र 9811324475
1: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
2: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
1: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेरको चिन्ता लिनु भएको छ यो दिदीले
3: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
6: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गेला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
3: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
7: प्रभु आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु
9: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
26: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी 7 13 प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856020279
27: 103.8 अन्तर्मनको आवाज
28: स्टुडियो टाइम
29: अहिले बिहानको 10 बज्यो
30: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301
31: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
26: ढोरबाराही हाइलाइट्सको साथमा
32: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
26: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304
33: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ढोरबराई हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ अब समाचारहरू सुन्नुहोस् मुलुकमा आज शुक्रबारदेखि नयाँ आर्थिक वर्ष 2083-84 औपचारिक रूपमा शुरू भएको छ नयाँ आर्थिक वर्षको शुरूआतसँगै सरकारको आमदानी र खर्चको नयाँ खाता सञ्चालनमा आउनका साथै संसदका दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणित भइसकेको 21 अर्ब 34 करोड़ रूपियाँको नयाँ बजेट कार्यान्वयनमा आएको छ यसै सन्दर्भमा प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको आर्थिक गतिविधिलाई गति दिन र शेयर बजारको स्थायित्वका लागि नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीति मार्फत आवश्यक सहजीकरण र लचकता अपनाउन सुझाव दिनुभएको छ सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बिहिबार राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलसँग भएको करिब 1 घण्टा लामो छलफलमा प्रधानमन्त्रीले उक्त आग्रह गर्नुभएको हो यस पटकको बजेटमा अर्थमन्त्री डाक्टर सुनिम बाग्लेले चालुतर्फ 12 खर्ब 70 अर्ब 58 करोड़ पुँजीगततर्फ 4 खर्ब 31 अर्ब 90 करोड़ र वित्तीय व्यवस्थातर्फ 4 खर्ब 22 अर्ब 64 करोड़ रूपियाँ विनियोजन गर्नुभएको छ बजेटका नयाँ व्यवस्थाहरूमा व्यक्तिका लागि आयकर छूटको सीमा वार्षिक 10 लाख रूपियाँ पाइएको छ भने कर्मचारीको तलब 21% सम्म वृद्धि गरिएको छ त्यसै डिजिटल भुक्तानी गर्दा भ्याटको 10% रकम तुरन्तै फिर्ता हुने व्यवस्था, राइट सेयरिङमा स्थायी लेखा नम्बर अनिवार्य र निजी विद्यालय तथा स्वास्थ्य संस्थाको सेवा शुल्कमा थप 3% समता शुल्क लागू गर्ने जस्ता नयाँ व्यवस्थाहरू समावेश गरिएका छन्। सौर मास अनुसार हरेक वर्ष साउन 1 गते मनाइने साउने संक्रान्ति पर्व आज देशभर स्नान दान गरी मनाइदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा रहेको छ। उनदेखि सूर्य दक्षिणतर्फ सर्ने भएकाले आजदेखि दक्षिणायन शुरू हुन्छ। माघ 1 गते शुरू हुने उत्तरायण र साउन 1 गते शुरू हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्वको साथ मनाइन्छ। धेरै नेपाली खेतीपातीमा संलग्न हुने भएकाले असार महिनाभर कृषक कर्ममा व्यस्त हुन्छन्। पूर्व अर्थमन्त्री विष्णु पौडेल लगायत 16 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हिजो पौडेल सहित 6 जना र 10 कम्पनी विरूद्ध मुद्दा दायर गरेको हो। व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धिकरण सम्बन्धी काममा संलग्न रोही मतियारको भूमिका खेलेको आरोपमा पूर्व अर्थमन्त्री पौडेल सहित 16 जना विरूद्ध मुद्दा दायर भएको विशेष अदालतको सूचनामा उल्लेख गरिएको छ। पूर्व अर्थमन्त्री पौडेलमाथि 20,90,00,000 रूपियाँ बिगो माग दावी गरिएको छ। साथै विभागले वहाँको बैंक खातामा रहेको 6,34,000 रूपियाँ जफत गर्न समेत दावी गरेको छ। लामो समयदेखि छपाईको पर्खाईमा रहेका चालक अनुमति पत्र स्मार्ट लाइसेन्सको सबै पुरानो काम सकिएको छ। अब नयाँ स्मार्ट लाइसेन्सका लागि यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको 24 घण्टाभित्रै कार्ड छापेर विभागलाई उपलब्ध गराइने भएको छ। सूचना तथा संचार मन्त्रालयका अनुसार मन्त्रालय सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभाग बीच भएका दुई चरणका सम्झौता अनुसार कुल 27,00,000 स्मार्ट लाइसेन्स छाप्ने काम सम्पन्न भएको हो। यससँगै वर्षौंदेखि थन्किएको स्मार्ट लाइसेन्स छपाईको ढिलाइको समस्या पूर्ण रूपमा अन्त्य भएको मन्त्रालयले जनाएको छ। सुरक्षण मुद्रण केन्द्रले अहिले ट्रायल परीक्षा उत्तीर्ण गरी राजस्व बुझाएका तथा लाइसेन्स समीकरण गरेका सेवाग्राहीको विवरण दैनिक रूपमा यातायात व्यवस्था विभागबाट प्राप्त गरिरहेको छ। विभागबाट हरेक दिन सन्डै 3,000 देखि 5,000 आवेदनको विवरण आउने गरेको र ती सबैको स्मार्ट कार्ड 24 घण्टाभित्र छापेर विभागलाई हस्तान्तरण गर्ने व्यवस्था कार्यान्वयनमा आइसकेको मन्त्रालयले जनाएको छ। यसले नयाँ लाइसेन्स वितरण प्रक्रिया छिटो व्यवस्थित र सेवाग्राही मैत्री बन्ने अपेक्षा गरिएको छ। नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग व्यापार ऋण सहुलियत तथा विकास सहकार्यका सबै क्षेत्रमा मूल प्रवाहीकरण गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघको मुख्यालयमा राइट टू डेभलपमेन्ट एड 40 क्याटलाइजिङ ग्लोबल पार्टनरशिप फर इक्लुसिभ एण्ड स्टेटमेन्ट डेभलपमेन्ट विषयमा आयोजित कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले दिएको विकासलाई केवल नीतिगत उद्देश्य नभई आधारभूत मानवाधिकारका रूपमा स्वीकार गर्नुपर्ने बताउनु भएको हो। न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका अनुसार राजदूत थापाले दिगो विकास लक्ष्य एसटीजी अन्तर्गत हाल केवल 18% लक्ष्य मात्रै सही मार्गमा रहेको उल्लेख गर्दै सन् 2030 कार्यसूची पूरा गर्न अब 4 मात्र बाँकी रहेकाले विश्व समुदायले आफ्ना प्रतिबद्धतालाई ठोस कार्यान्वयनमा रूपान्तरण गर्नुपर्नेमा जोड़ दिनुभएको हो। बितेका 3 महिनामा देशभर विपदका 3,296 घटना भएका छन्। ती घटनामा 160 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख 1 देखि असार 32 गतेसम्मका विपदका घटनामा 2 बेपत्ता तथा 945 जना घाइते भएका छन्। यस अवधिमा 4,375 परिवार प्रभावित भएका छन्। प्राधिकरणले सबैभन्दा बढ़ी 897 आगलगीको घटना भएका तथा 317 जनाको मृत्यु 109 जना घाइते तथा 990 परिवार प्रभावित भएका जनाएको छ। उक्त अवधिमा सर्पदंशका 514 घटना भएका त्यसबाट 38 जनाको मृत्यु 479 जना घाइते तथा 517 परिवार प्रभावित भएका छन्। त्यसै गरी हुरीका 477 घटनामा 16 जनाको मृत्यु भएको 68 जना घाइते तथा 1356 परिवार प्रभावित भएका जनाएको छ। पहिरोका 433 घटनामा 12 जनाको मृत्यु 15 जना घाइते तथा 351 परिवार प्रभावित भएका छन्। चट्याङका 223 घटनामा 24 जनाको मृत्यु 120 जना घाइते तथा 262 परिवार प्रभावित भएका छन् जनाउँदै प्राधिकरणले सार्वजनिक गरेको विवरणमा वन्यजन्तुको आक्रमणका 181 घटनामा 17 जनाको मृत्यु 103 जना घाइते तथा 287 परिवार प्रभावित भएका उल्लेख गरिएको छ। यसै गरी बाढ़ीका 161 जनामा घटनामा 9 जनाको मृत्यु 2 जना बेपत्ता 9 जना घाइते तथा 396 परिवार प्रभावित भएका छन्। भारी वर्षाका 153 घटनामा 4 जनाको मृत्यु 1 जना घाइते तथा 132 परिवार प्रभावित भएका छन्। त्यसै गरी लेक लागेका 55 घटनामा 21 जनाको मृत्यु र 35 जना अझै अस्वस्थ रहेका छन्। ढुङ्गा खसेर भएको एक घटनामा 2 जनाको ज्यान गएको छ। 3 महिनामा वन डडेलोका 191 घटना भएका त्यसमा एकजनाको मृत्यु र 2 जना घाइते भएका जनाएको छ। यो पहिरोका 2 घटनामा एकजनाको मृत्यु र 1 जना घाइते भएका छन्। पहिरोका कारण हिजो बेलुकीदेखि अवरोध पृथ्वी राजमार्ग अहिले बिहानदेखि सञ्चालनमा आएको छ। थादिङको बेनीघाट रोराङ गाउँपालिकाको जवाङ खोला नजिकै पहिरो खसेपछि सड़क अवरोध भएको थियो। रातको समयमा पानी समेत परेपछि प्रहरीले पृथ्वी राजमार्गका सबै छाउमा गाड़ी सञ्चालनमा रोक लगाएको थियो। काठमाडौँबाट थादिङ हुँदै बाहिरिने गाड़ीलाई नागढुङ्गामै रोकिएको थियो। बिहान पहिरो पन्छाएपछि गाड़ी सञ्चालन हुन थालेका थादिङ पहिरोले थादिङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मुगलिन नारायणगंज सड़कमा पनि अहिले निर्वाध रूपमा गाड़ी चलिरहेका छन्। तनहुमा अवैध रूपमा नतिसन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा 6 सवारी साधन नियन्त्रणमा लिए जरिवाना गरिएको छ। जिल्लाका विभिन्न स्थानमा गैर कानूनी ढंगले बालुवा गिटी र ढुंगा उत्खनन गरिरहेको अवस्थामा 30 सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दलिका प्रसाद घिमिरेका अनुसार प्रहरी कार्यालय र माथतको प्रहरी चौकी थर्पोबाट खटिएको टोलीले ती सवारी साधनहरूलाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएका सवारी साधनहरूलाई आवश्यक कार्यवाहीका लागि सम्बन्धित स्थानीय तहमा पठाएकोमा बिहिबार कुल 128,000 रूपियाँ जोरिवाना गरी छाडिएको छ। सूचना अधिकारी घिमिरेका अनुसार नदीजन्य प्राकृतिक स्रोतको अवैध दोहन रोक्न प्रहरी सदैव सक्रिय रहेको छ। व्यास नगरपालिका र म्याग्दी गाउँपालिकाका विभिन्न घाट तथा खोलाहरूमा गैर कानूनी रूपमा उत्खनन भइरहेको सूचनाका आधारमा प्रहरी टोलीले ती साधनहरूलाई रंगेहात नियन्त्रणमा लिएको हो। स्थानीय तहहरूसँग समन्वय गरी कारण बमोजिम जरिवाना तिराएर मात्र सवारी साधनहरू छाडिएको उहाँले बताउनु भएको हो। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा रातीदेखि नै पानी परेको छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी फेकका केही छाउ तथा कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई छाउमा अहिले पनि पानी परिरहेको छ। आज दिउँसो पहाड़ी फेकका धेरै छाउ तथा बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही तथा मधेस र कोशी प्रदेशका तराईका एक दुई छाउमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका पहाड़ी भेग कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भाग तथा लुम्बिनी प्रदेशको तराईका एक दुई छाउमा मुसलधारे वर्षाको सम्भावना रहेको छ। मुसलधारे वर्षाका कारण ग्रेकान बहाव बाढ़ी पहिरो तथा भूक्षयको जोखिम बढ़न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। गैराती सिन्धुपाल्चोक कास्की र नवलपरा सीमा ठूलो पानी परेको छ। ठूलो पानी परेका छमा खोला नदीमा बाढ़ी आएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी निर्वाचनमा चीनको हस्तक्षेप बारे नयाँ अनुसन्धान गर्न निर्देशन दिनुभएको छ। यससँगै सम्बन्धित गोप्य गुप्तचार दस्तावेज सार्वजनिक गर्ने वहाँले घोषणा पनि गर्नुभएको छ। ट्रम्पले यसबाट अमेरिकी निर्वाचन प्रणालीका गम्भीर कमजोरीहरू उजागर हुने दावी गर्नुभएको छ। बिहिबार व्हाइट हाउसमा ट्रम्पले चीनले अमेरिकी इतिहासकै निर्वाचन डाटामा सबैभन्दा ठूलो हस्तक्षेप गरेको आरोप लगाएको हो। वहाँले चीनले सन् 2020 निर्वाचन प्रक्रियादेखि 22 करोड़ अमेरिकी मतदाता सम्बन्धी अभिलेखमा पहुँच हासिल गरेको आरोप लगाउनु भएको हो। एसीसी महिला U19 प्रिमियर कप अन्तर्गत आज नेपालले फाइनल प्रवेशका लागि युएईसँग खेल्दैछ। महिला U19 एसिया कपमा स्थान बनाइसकेका नेपाल र युएई बीचको खेल मलेसियाको बायोमास ओभलमा नेपाली समयअनुसार बिहान 11:45 शुरू हुनेछ। दुवै देशले बुधबार सम्पन्न क्वार्टर फाइनल खेलमा जीत-हार पारी सेमी फाइनलमा भेट पक्का गरेका हुन्। क्वार्टर फाइनलमा नेपालले जापानलाई 9 विकेटले सहज रूपमा पारित गरेको थियो। उता युएले भने आयोजक मलेसियालाई 27 रनले हराउँदै नेपालसँगको सेमी फाइनल भेट पक्का गरेको हो। समूह चरणमा नेपाल समूह डी को विजेता र युएले पनि समूह बी को विजेताको रूपमा क्वार्टर फाइनल पुगेका थिए। हस्त बिहान 10 बजेको ढोरबरा हेलर्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
8: ल नौ छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो। फेरि पोखरा पुग्नु छ,
10: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र।
8: यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
10: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो। यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
8: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ। एकचोटि गएर त हेर्नुहोस्।
10: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
11: BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
12: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
11: BBS प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त GPA को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
12: छुटका दायराहरू,
11: कक्षा 12 परीक्षामा 3.6 GPA वा सो भन्दा बढी GPA प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
12: 3.4 GPA वा सो भन्दा बढी GPA प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
11: र 2.5 GPA वा सो भन्दा बढी GPA प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
12: थप जानकारीका लागि सम्पर्क 0655714479, मोबाइल 98562625 र 98468064145।

0: शेर्पाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौलाई।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
4: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0625414233, मोबाइल 9968861887।
6: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा, सुन
7: के सुन्ने भनेको
5: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
7: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
5: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन कति हतार गरेको, पुरा सुन्नु पर्दैन।
7: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
5: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
8: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
9: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
8: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
9: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
8: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856023420, 9901454674 र 9864023420।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
11: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
10: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
11: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
10: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
11: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
10: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
11: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
10: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
11: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
10: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोग को सफल उपचार।
11: उपचार होने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
7: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
12: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
7: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
12: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
11: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
13: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
11: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9648883522।
8: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
9: म्याडम, धुम्रपान भनेको के हो?
8: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
9: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् म्याडम?
8: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
9: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
8: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
11: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
14: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला र?
15: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
14: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 065414142, 98563231128, 98462014726।
15: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
11: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
16: इस दुलेगौडा पोलिक्लिनिकमा यही साउन 2 गते पहिलो शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय,
11: गण्डकी मेडिकल कलेज GMC मा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
16: हार्जोनी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
11: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
16: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै
5: हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
7: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
17: थप जानकारीको लागि सम्पर्क दुलेगौंडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 98560131053।
15: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
14: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
18: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
15: ए त्यसो भए युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
14: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, भुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
15: सम्पर्क युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौंडा।
14: माला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकस, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा, जसले द्वारा सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सन्दर्भका आवाज, साथ इन्टरनेट अनलाइन मार्फत पनि www.radiodhorbarahi.com.np लगइन गरेर विश्वभरिकै साथ सुनेर साथ दिन सक्नुहुन्छ। र प्रोग्राम कलिङ टाइम लिएर सदा चाहिँ आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनु मल्ल रहन्छु अबको 12 बजेको समयसम्म, र हामी चाहिँ ठिक यसै समय बिहानको 10:30 अबको 12 बजेको समयसम्म अर्थात 1.5 घण्टाको समय चाहिँ रहन्छौ। मिठा मिठा गीत संगीतको साथमा चाहिँ यहाँलाई भरपूर मनोरञ्जन गराउने कोशिसको साथमा चाहिँ आज फ्राइडेको एपिसोडमा रहेर चाहिँ हामी म्युजिक ट्र्याक गेमको साथमा चाहिँ जोडिन्छौ, जहाँ चाहिँ साथीहरूको लागि चाहिँ म थोरै भाग अब गीत संगीतहरू चाहिँ राख्छु अनि यहाँले चाहिँ ट्र्याक मार्फत नै कुन चाहिँ गीत हो त भनेर चाहिँ चिन्नुपर्ने हुन्छ। सहभागिता जनाउनको लागि 0965-4420-0000 टेलिफोन लाइन त खुल्ला छँदैछ कि आज विशेष त सन संक्रान्तिको यहाँलाई चाहिँ धेरै धेरै शुभकामना छ। अब सन संक्रान्तिको अब विशेष कुराकानी होइन कि कसरी मनाउँदै हुनुहुन्छ, के कस्तो हुँदैछ तपाईँको गाउँठाउँतिर चाहिँ, अब के कस्तो छ त रमाइलो रमाइलो कुराकानीको साथमा पनि हामी केही क्षणमा जोडिन्छौँ। अहिलेको लागि भने ढिला नगरी एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिहाल्छु। पुरानो गीत रहेको छ, एकदमै माइलो सिन्धु मल्ला अनि सम्बोधित बासकोटाको छुट्टी छोटो छ, मायाको सम्झना दिलमा फोटो छ, स्वीकार्नु होला है त।

0: हजुर, मायाको सम्झना दिलमा फोटो छ यो समुद्र गीतबाट कार्यक्रमको सुरुवात गरिसकेको छु। कस्तो लाग्यो त है? पक्कै पनि श्रोता साथीहरूलाई चाहिँ मन पर्यो होला। अनि आज साउन संक्रान्तिको दिन चाहिँ यहाँले के कसरी मनाउँदै हुनुहुन्छ? अब साथीहरू चाहिँ अब आजको दिनलाई चाहिँ अलिकति स्पेसल रूपमा मनाउने होइन, त्यही भएर चाहिँ अब त्यही अनुसारको तयारीतिर पनि व्यस्त चाहिँ हुनुहुन्छ होला। अनि साथमा अब कतिपय अब संस्थाहरू छुट्टी पनि छ, विद्यालय क्षेत्रहरू पनि छुट्टी छ। छुट्टीको समय साथीहरू अब घरमै पनि हुनुहुन्छ होला। अब छुट्टी नहुने साथीहरू चाहिँ आफ्नो दैनिक काम कार्यमा नै व्यस्त चाहिँ हुनुहुन्छ होला र हामीलाई सुनेर साथ दिइरहनु भएको छ भन्ने आशा अपेक्षा त सधैँ छ। भने आज फ्राइडेको एपिसोडमा रहेर चाहिँ हामी म्युजिक ट्र्याक गेम चाहिँ खेल्छौ, जहाँ चाहिँ यहाँले सुनिराख्नु भएको गीत संगीतको चाहिँ म थोरै मात्र भाग लिएर आएको हुन्छु भने त्यो थोरै म्युजिक मात्र सुनेर ट्र्याकहरू मात्र सुनेर यहाँले कुन चाहिँ गीत हो त भनेर चाहिँ चिन्नुपर्ने हुन्छ र कहिलेकाहीँ चाहिँ यहाँले आवाजहरू चिन्नुपर्ने हुन्छ भने आज अब स्पेसल दिनमा स्पेसल ट्र्याकहरू लिएर आएको छु, जहाँ चाहिँ अब धेरै साथीलाई लोक भाकाहरू पनि मनपर्छ। हामी अब मिलेसम्म समय मिलेसम्म चाहिँ अब साथीहरूमा चाहिँ लोक ट्र्याकहरू पनि लिएर आउँदै गर्दा आज चाहिँ हामी लोक ट्र्याक सुन्छौँ है, जहाँ चाहिँ साथीहरूले लोक ट्र्याक सुनेर चाहिँ कुन चाहिँ गीत हो त भनेर कसको आवाज हो त विशेष त आवाज चाहिँ चिन्नुपर्ने हुन्छ। त्यसको लागि फटाफट फोन डायल गर्न सक्नुहुन्छ 0564142000 बाटो भएर। र पहिलो सहभागी कोही साथी हुनुहुन्छ है लाइनमा? हेलो, नमस्ते हजुर। हेलो, नमस्ते हजुर। नमस्ते, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो रिताजीलाई। अनि सन्चै आरामै हुनुहुन्छ रिताजी?
1: हजुर,
0: सन्चै आरामै हुनुहुन्छ?
1: हजुर, आरामै दिदी।
0: अनि के छ त हाम्रो गाउँ डाँडातिरको हाल खबर रिताजीले सुनाइदिनुहोस् न त।
1: एकदम ठिकै छ दिदी।
0: अनि हाम्रो रिताजीलाई भनेर चाहिँ अब कुराकानी गर्दै थिए, के भएको होला त है? उहाँ चाहिँ छुटिसक्नु भएको छ, टेक्निकल समस्या भने चाहिँ फेरि पनि जोडिन सक्नुहुन्छ है 0564142000 बाटो भएर आउँदै गर्नु होला। अहिले भने एउटा गीत सुनौ, अनि त्यसपछि अब हाम्रो समस्या भने पनि हामी अब मिलाउँदै यहाँहरूमा चाहिँ अब सकेसम्म साथीहरूलाई चाहिँ सहभागी गराउँदै गर्छौँ। अब यहाँको भने पनि अब के अब मिलाउनु पर्ने छ भने पनि हामीसँग चाहिँ एकदमै मजा जोडिन सक्नुहुन्छ। अहिलेको लागि चाहिँ मुगलिन पारी तरेर गण्डकी सुमधुर गीत रहेको सुबोधित नारायण झा अनि दिपा झाका आवाजमा सजिएको यो गीत राख्दैछु, स्वीकार्नु होला है त।

हजुर, मुगलिन पहाड़ी थरेर गण्डकी सुमधुर गीत अभिमास कार्यक्रम स्थान दिन सकेको छु र प्रोग्राम रहेको छ कलिङ टाइम। सहभागिता जनाउनको लागि टेलिफोन लाइन पनि खुल्ला रहेको छ। गी साथीलाई चाहिँ अब सहभागिता गराउँदै गराउँदै कुराकानी चाहिँ बीचमा छुटे है, अहिले भने फेरि पनि सहभागी गराउने कोसिसमा छु। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर। मजाले पछाडि गीत सङ्गीतहरू चाहिँ सुनियो, तर उहाँको आवाज चाहिँ किन होला नि, उतातिर मजाले मस्त उहाँ चाहिँ झुनेली भन्दै मजाले गीत सङ्गीत पनि सुन्नु भएको छ है। कस्तो रमाइलो कुराकानी पनि गर्ने, उता पछाडि ब्याकग्राउन्डमा गीत पनि मजाले बजिरहेको थियो। सुन्दै हुनुहुन्छ भने अब फोन डायल गरिसकेपछि हाम्रो साथीहरूलाई चाहिँ के आग्रह गर्न चाहन्छु भने कुराकानी गर्ने हो नि त है। हामी यो समय भनेको हामी साथीहरूको लागि छुट्टै छुट्टाएर आएको हुन्छौँ, अनि अब साथीहरूलाई मिल्दासम्म हामी गीत सङ्गीतहरू पनि सुनाइरहेका हुन्छौँ। सकेसम्म कुराकानी गर्नको लागि अब फोन गर्नको लागि चाहिँ दुःख गर्नुहुन्छ भने हामी दुःख गरिसकेपछि त अब मजाले कुराकानी गर्ने हो नि त। अब तपाईँ र हाम्रो कुराकानी सँगसँगै हामी साथीहरूलाई पनि यो समय कसरी रमाइलो गर्छौँ भन्ने जस्तो पनि लाग्छ। त्यसैले चाहिँ अब फोन डायल गरिसकेपछि चाहिँ एकदमै मजाले कुराकानी पनि गर्नु होला पनि भन्न चाहन्छु। अनि प्रोग्राम रहेको छ कलिङ टाइम भने अब आज साउन संक्रान्ति सँगसँगै अब लुतो फाल्ने दिन पनि भनिन्छ है। थोरै कुराकानी पनि गरौँ। अब यो समयमा चाहिँ एकदमै अब झरी परेको, निरन्तर झरीको समय पनि हुन्छ होइन, अनि सँगसँगै अत्याधिक गर्मी पनि हुन्छ। विशेष त अब साउन महिनामा चाहिँ सूर्य कर्कट राशिमा हुन्छ भनिँदो रहेछ होइन। अब यसको अब छुट्टै पौराणिक कथाहरू अथवा यसको वास्तव के भन्छ, यो साइन्टिफिक फ्याक्टहरू चाहिँ अब के छ, वैज्ञानिक रूपमा चाहिँ अब यसको कुरा चाहिँ के छ होइन, अनि कर्कट राशिमा हुन्छ, अनि अब अत्याधिक गर्मी भएको कारणले गर्दा अब निरन्तर झरी सँगसँगै अब यो समयमा विशेष त अब कृषि पेसामा लाग्ने साथीहरू चाहिँ अब पानीबाट रुज्नुहुन्छ होइन, माटोमा जोतिनुहुन्छ, अब हिलोहरू पनि एकदमै हामी हिलो मैलोसँग चाहिँ अब खेलिरहेका हुन्छौँ। अब गर्मी सँगसँगै यो वर्षाको यो असरले चाहिँ यो वर्षाको महिनाहरूमा चाहिँ अब छाला सम्बन्धित रोगहरू होइन, लुतो दाँत, अब घमौरा खटिराहरू आउन सक्ने सम्भावना एकदमै अत्याधिक भएको कारणले गर्दा चाहिँ हाम्रोमा चाहिँ अब जनविश्वास के छ त भन्दाखेरि एउटा चलन लुतो फाल्ने चलन पनि छ कि होइन, अब लुतो फुतो के छ अब त्यो सबै जा भनेर एउटा ठ्याक्कै मुभी पनि थियो कि एउटा गाउँबाट आफ्नो ठाउँको चाहिँ जति पनि रोग बेग छ हामी चाहिँ अर्को ठाउँतिर सार्ने अरे कि होइन, त्यो खालको चलनहरू पनि एउटा मुभीमा चाहिँ देखेको थिएँ। अब यहाँहरूले चाहिँ अब वास्तविक जीवनहरूमा पनि अब आफ्नै हिसाबले चाहिँ अब के छ यसलाई चाहिँ कसरी मनाउनुहुन्छ, थोरै कुरा थियो अनि यो पनि जोड्नु मन लाग्यो है। अब लुतो फाल्ने दिन पनि भनेर भनिन्छ। आज के छ अब तयारी यहाँहरूको अहिलेको लागि भने अब साथीहरू पक्कै पनि धेरै आफ्नो काम कार्यमा नै व्यस्त चाहिँ हुनुहुन्छ होला। अहिलेको लागि एउटा गीत सुनौ अनि हामी पनि अब विश्राममा जानुपर्ने बेला भइसकेको छ। पछिल्लो समयको ट्रेन्डिङ सङ रमाइलो सङ पुरानो गीत पनि हो, रिमेक भर्जनमा रहेको कट्टर कट्टरमा रहेको अब महेश काफ्ले र अस्मिता अधिकारीको आवाजमा सजिएको यो गीत सुनौ। गीत सँगसँगै विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ नि 11 बजेको टाइम चाहिँ लगतै हामीसँगै रहनु होला, पक्कै पनि सुन्दै गर्नुहोला है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: एक्लै एक्लै होइन अब समर्थकको विशाल सहभागितामा टिभीको सानो पर्दामा होइन अब ठुलो पर्दामा विश्वकप हेरौँ।
2: विश्वकप?
1: यस विश्वकप। अब हाम्रै दुले गाउँदामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
2: यस पटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट।
1: Managed by your choice, GK Sound and Lighthouse Dulegaonda.
2: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
3: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058008 र 98460976246।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
5: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
5: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
5: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
5: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
8: ए सबिना, यस्तो हतारमा कता हो?
9: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
8: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौंडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
10: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौंडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460-78528 र 98028-16142।
11: डाइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
12: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
11: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
12: ए ल ल,
13: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
12: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9846026925।
14: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
15: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
14: उपचार सेवाहरू:
15: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
14: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
15: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
14: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
15: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
14: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
15: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778582779582780।
0: This is Radio Dhor Barahi, 103.8 MHz.
16: Station 1. Studio Talchek.
17: Aile, piano ko 11 bajyo.
18: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816095301।

0: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ, कल लिङ्क छ, यी हाम्रो सहभागिता जनाउनको लागि 0625740020 टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ। आज फ्राइडेको एपिसोडमा रहेर हामी म्युजिक ट्र्याक गेम खेल्छौँ भने सहभागिता जनाउनको लागि टेलिफोन लाइन खुल्ला भए सँगसँगै प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे माबुसुन सुनसादी पसल दिलेगौडाले, प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार, र साथमा चाहिँ प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सबले, प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ, र हामी बाह्रपछि एकजना साथीलाई सहभागी गराए सँगसँगै एकजना साथीलाई चाहिँ विजयी गराउँछौ। र विजयी साथीहरू मध्ये पनि अन्तिमबार शनिबार चाहिँ एकजना साथीले लकी ड्र मार्फत रुसाईको रिचार्ज पनि पाउन सक्नुहुन्छ। र यो कार्यक्रम सम्बन्धी जानकारी सँगसँगै साथी हुनुहुन्छ है लाइनमा। हेलो, नमस्ते हजुर। हेलो, नमस्ते हजुर।
1: हजुर दर्शन, नमस्ते, नमस्कार हजुर।
0: दर्शन, नमस्ते, नमस्कार हजुर। ल हजुरले हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ है। अनि के छ हाम्रो खगी मायाजीको नयाँ नौला हाल खबर?
1: हजुर, मेरो नयाँ नौला हाल खबर भन्नुभयो, ठिकै छ है,
0: ठिक ठाकै छ। अनि यहाँलाई चाहिँ आज संक्रान्तिको धेरै धेरै शुभकामना छ है।
1: हजुर, हजुरलाई पनि धेरै धेरै शुभकामना है त।
0: ल, थ्याङ्क यू सो मच। अनि हाम्रो खगी मायाजीले चाहिँ मेहन्दी लगाउनु भयो त?
1: मेहन्दी लगाएको छैन, अब एकछिन पछि अब
0: अनि अब तपाईँको घर आँगन अगाडि चाहिँ अब मेहेली त्युरी फुलाउनु भएको छ कि छैन?
1: हजुर, त्युरी अलि फुलेको छैन, छ है फेरि
0: छनालाई चाहिँ छ है, फुलिसकेका चाहिँ छैन। ल, अब त्यसको फुले नि नफुले नि अब साउन संक्रान्तिको बेलामा त्यसको चाहिँ महत्व चाहिँ हुने कि, अब चिज मात्रै भए पनि हुन्छ अरे कि। ल, ठिकै छ, यो कुराकानी गरिराख्दा। अनि आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन?
1: हजुर, अघि भर्खर सुनेको, तर यति राम्रो सुन्न पाएन, तर गीत बजेको बेलामा पऱ्यो।
0: ए ल, ठिकै छ। अनि आज चाहिँ हामीले लोक ट्र्याक लिएर आएको छु होइन मैले चाहिँ, अनि लोक ट्र्याक सुनेर चाहिँ यहाँले कसले गाएको त भनेर आज सिङ्गरको नाम चाहिँ चिन्नु पर्ने हुन्छ कि यहाँले।
1: सोधिहालौँ
0: ल, त्यसो भए म बजाइहाल्छु, ध्यान दिएर सुन्नु होला है।
1: हस् हस्।

0: बाबु कृष्ण परियार होला त एकदमै होला त एकदमै होला भने भए ल पक्कै पनि एकदमै होला यहाँलाई धेरै धेरै बधाई छ कस्तो छिटो ट्याक्कै चिन्नु भएको त यो गीत एकदमै सुन्नुहुन्छ हो त्यही त पछिल्लो समयको रिलिज गीत पनि हिट गीत पनि हो होइन अब बाबु कृष्ण परियारको आवाज चाहिँ कतिको मनपर्छ यहाँलाई प्राय जस्तो मनपर्छ है ल यो सुमधुर गीत अब हामीले कार्यक्रममा त राख्न सक्दैनौ मिलेसम्म अब अगाडि पछाडिको प्रोग्रामहरूमा चाहिँ सुन्नु होला
1: अगाडि साथीहरू आउनुभयो होइन अब कतिजनाले मिलाउनु भयो
0: अब भने अब हाम्रो खगिमाजी चाहिँ दोस्रो सहभागी साथी हुनुहुन्छ अघि रिताजी चाहिँ कुराकानी गर्नु भएको थियो है अब भने मजाले साथीभाइलाई सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुट्टिन्छौँ
1: हजुर अब सम्झना सन्देश भन्नुपर्छ लागि
0: थ्याङ्क यू सो मच
1: हजुर अनि म भन्दा पछि आउने साथीहरूको लागि अघि आउने बहिनीको लागि अनि कार्यक्रम सुनेर बस्नुहुनेछ जति पनि कार्यक्रम
0: पेरुङदेखि सम्झनु भएको थियो भने अब लोक भाका नै त हामी कार्यक्रममा स्थान दिन त सक्दैनौ तर लोकवाकुहरू भने हामी सुन्न सक्छौ मजाले प्रोग्राम कलिङकामा हामी आधुनिक गीत सङ्गीत सुने तापनि आज चाहिँ लोक ट्र्याक लिएर आएको छु कोही साथीहरूलाई लोक गीत सङ्गीत मनपर्छ भने हामीसँग जोडिन सक्नुहुन्छ थोरै भाग राख्छु अनि यहाँले सुनेर कुन चाहिँ गीत हो त भनेर चाहिँ चिन्नु पर्ने हुन्छ र अब चिन्नको लागि अब कतिको सफल असफल के हुन्छ त अब यो एउटा रमाइलो सँगसँगै हामी विशेष त यहाँहरूमा चाहिँ अब लोकगीत सङ्गीत सुनेर मात्र भन्दा पनि अब कतिको चिन्न सकिन्छ त हामी साथीहरूलाई चाहिँ अब चिनाउने उद्देश्यको साथमा चाहिँ अब लोक भाकाहरू पनि लिएर आएको छु र साथीहरू छ लाइनमा हेलो नमस्ते हजुर हेलो हाम्रो जुनी साथीलाई रेडियो प्रोग्राममा धेरै धेरै स्वागत छ है अनि जुनी साजी सन्चै आरामै हुनुहुन्छ म पनि एकदमै हाम्रो जेनिसाजी जस्तै नै सन्चै आरामै छु अनि मिलन टोलतिरको हालखबर चाहिँ के कस्तो छ जेनिसाजी
2: सबै ठिकठाक
0: यतातिरको पनि हालखबर ठिकठाकै छ त यो बेला बेला पानीले चाहिँ अब निथुक्कै हुने गरेर चाहिँ भिजाउँछ रुजाउँछ होइन मजाले पानी पर्छ अलिअलि कता कता डिस्टर्ब गरे जस्तो पनि हुन्छ अरू बाँकी चाहिँ एकदमै ठिकठाक छ है जेन्साजी थ्याङ्क यू सो मच हाम्रो जेनिसाजीलाई पनि साउन संक्रान्तिको धेरै धेरै शुभकामना भन्दै अनि संक्रान्ति हाम्रो जेनिसाजीले कसरी मनाउँदै हुनुहुन्छ त चुरा चाहिँ लगाउनुहुन्न ए मेहन्दी लगाइसकेको भएर चुरा चाहिँ नलगाउने है अनि हाम्रो जेनिसाजीको पछिल्लो समय पढाइ कस्तो हुँदैछ रिजल्ट चाहिँ आउन बाँकी छ ल पक्कै पनि अब राम्रो सँगसँगै तपाईँको रिजल्ट पनि राम्रै आउनेछ होइन एकदमै मेहनत गरेर पढ्नु होला आज रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन सुन्दै हुनुहुन्छ है अनि आज म्युजिक ट्र्याक गेम खेल्न चाहिँ कतिको रेडी हुनुहुन्छ रेडी नै हुनुहुन्छ है म तपाईँको लागि चाहिँ एउटा साउन्ड राख्छु एउटा म्युजिक राख्छु यहाँले चाहिँ कस्तो गीत हो त भनेर चिन्नु पर्छ है हजुर अब सिङ्गरको नाम चाहिँ भन्नु पर्यो हजुर ल म राखिहाल्छु ध्यान दिएर सुन्नुहोस् है

0: हजुर अब झलीको भन्ने गीत चाहिँ परेको छ यहाँले. अब सिङ्गरको नाम त अब चिनिराख्नु भएको छ होला, यो गायिकाको आवाज भने कसको हो चिन्नु पर्यो है. मेलिना राईको होला. ल मेलिना राईको होला कि नहोला म चेक गर्छु है. हो भने चाहिँ ताली बजाउँछु, होइन भने चाहिँ बजाउँदिन है. धेरै धेरै बधाई छ हाम्रो जेनिसाजीलाई पनि, मेलिना राई भनेर ट्याक्कै मिलाउन सफल हुनु भएको छ. रेडियो प्रोग्राम अन्तिमसम्म सुन्दै गर्नु होला. अहिले भने आज साउन संक्रान्तिको अब साथीहरूलाई मजाले सम्झना सन्देश राख्नुहोस्. केही दिनमा हामी एउटा मिठो गीत पनि सुन्दैछौँ, कसलाई सुनाउन चाहनुहुन्छ सम्झनुहोस् अनि हामी छुट्टिन्छौँ है. थ्याङ्क यू सो मच.
1: अनि म भन्दा अघि आउनुहुने रिताजी र खालको म्यानेजीको लागि, म भन्दा पछि आउनुहुने सम्पूर्णको लागि, अनि मेरो घर परिवारको लागि, सम्पूर्णको लागि र युनिटको सम्पूर्णको लागि भन्दा छुट्टिन्छ. बाई बाई.
0: ओके छुट्टिन्छौ. नमस्कार. बाई बाई. जेनिसा थापाजी हुनुहुन्थ्यो, सानी अनि ज्ञानी मान्छे हुनुहुन्छ है. हामीलाई छुट्टीको समयमा अक्सर उहाँले सम्झिराख्नु भएको हुन्छ. उहाँ जस्तै धेरैजना भाइ बहिनीहरू अब परीक्षा सकेर यो वर्षे विदामा घरमा नै हुनुहुन्छ होला. कतिपय साथीहरूको त अझै पनि परीक्षा चलिरहेको छ होला. कतिपय साथीहरू अब विद्यालयतिर नै व्यस्त चाहिँ हुनुहुन्छ होला. अब राम्रोसँग पढ्नु होला. अनि यो वर्षे विदाको समय पनि छ, प्राय धेरै साथीहरू चाहिँ घरमै हुनुहुन्छ नि त. अब यो समयमा चाहिँ अब फुर्सदको समय हो होइन, विदाको समय हो भनेर विशेष त अब साथीको लहै लहैमा चाहिँ अब यो बर्खायामको समयमा चाहिँ खोला नाला किनातिर चाहिँ नजानु होला पनि भन्न चाहन्छु. यो गर्मीको समयमा चाहिँ अब अनाज चाहिँ काम बाहेक अरू समयमा चाहिँ बाहिर ननिस्कनु होला. घरमा पनि अब धेरै कुराहरू चाहिँ हामी सिको गर्न सकिन्छ. समय मिलेसम्म त अब हामी घुमफिर पनि गर्नुपर्छ, तर विशेष त यो बर्खायामको समयमा चाहिँ आफ्नो पढाइलाई निरन्तरता दिँदै अब घटी नै बस्नु होला पनि भन्न चाहन्छु साना साना भाइ बहिनीहरूलाई है. अहिलेको लागि भने अब लोक ट्र्याक सुने सँगसँगै अब हामी लोकगीतै लोक भाका नै राख्न नसके पनि लोक पपहरू त सुन्छौ. अहिलेको लागि एउटा मुटु सुने लुम्बेको हावाले सुमधुर गीत रहेको छ है. तिलक बम मल्लको आवाजमा सजिएको यो गीत हामी सुन्दैछौ. गीत सँगसँगै जानुपर्ने हुन्छ छोटो व्यावसायिक विश्राममा. विश्राम लगतै हाम्रो पूर्ण भेट हुन्छ नै. हामी सँगै रहनुहोला, सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तरमनका आवाज प्रोग्राम कलिङ टाइम है.

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: कहाँ जाने?
2: सिद्धे मयम चिसा पानी बाट काठमाडौँ काठमाडौँ बाट
1: मयम चिसा पानी अनि बीचमा नजर्ने
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोसे मलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
1: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
3: हजुर माइक्रो को सुविधा का लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानी का लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663
4: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाँचुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
5: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनसादी पसल खोजौला नि
4: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनसादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
6: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
7: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौंडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौंडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871716069 राजु विश्वकर्मा 9087172
8: मम्मी भोक लाग्यो खाजा खाऊ न
9: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर
8: हस् मम्मी
10: मैले सुने छोरी ल जाम हिँड
9: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
11: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
9: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
11: बीजी मोमो हाउस दुलेगौंडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
12: सधैँ झैं यही आउँदो साउन 2 गते पहिलो शनिबार
13: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा नेपाल आर्मी हस्पिटल तथा पद्म नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
12: उपचार हुने रोगहरू
13: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
12: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
13: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
12: दिसा पिसाब एवं पेटको समस्या
13: तौल घटबड हुने वा थाइराइडको समस्या
12: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौंडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ
13: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्
12: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ
13: फोन नम्बर 0564142333 र 9678761887
12: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ
13: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
14: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
13: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
15: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतार हिँदै?
16: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
15: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
16: त्यसो भए कहाँ जाने त कान्छा?
15: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
16: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
17: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
13: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
14: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
18: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
19: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
20: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
19: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौंडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420, दीप मल्ल ठकुरी 9460415030।
21: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
22: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
20: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
13: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
23: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
13: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
23: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
13: फ्युजन, सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
23: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
13: पाइटीका तथा नसा सम्बन्धी दुखाइ व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
23: दुखाइबाट मुक्ति सक्रिय जीवनको शुरूवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
23: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
1: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
2: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगाउँदै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम, सहभागिता जनाउनको लागि टेलिफोन लाइन खुल्ला रहेको छ 0625714200 बाटो भएर आउन सक्नुहुन्छ। आज म्युजिक ट्र्याक गेमको साथमा जोडिरहेका छौं भने अहिलेको लागि भने ढिला नगरी पहिला एउटा मिठो गीत सुनिहालौं अनि त्यसपछि मिलेसम्म हामी साथीहरूलाई पनि सहभागी गराउँदै गर्छौं। र अहिलेको लागि चाहिँ दुर्गा काजी साखे अनि द स्काई ब्यान्डको लिरिक्स अनि म्युजिकमा भएको डाँडैमा मेला लागेछ भन्ने एउटा मिठो गीत सुनाउँदैछु, स्वीकार्नुहोला है त।

हजुर, डाँडीमा मेला लागेछ यो सुमधुर गीत विमास कार्यक्रममा स्थान दिइसकेको छु। यस्तै मिठा मिठा गीत संगीतको साथमा अबको 12 बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छौँ भन्ने पके पनि श्रोता साथीहरूले सुनेर साथ दिइरहनु भएको छ भन्ने आशा अपेक्षा छँदैछ। अनि रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने पनि प्रोग्राम के कस्तो लागिरहेको छ त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हामीलाई दिन सक्नुहुन्छ। र हामीसँग जोडिनको लागि 0945424200 टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ। हप्ताको सातै दिन हामी यसरी नै फरक बार फरक श्रृङ्खलाको साथमा चाहिँ आउँदै गर्दा हाम्रो नियमित श्रोता साथीहरूलाई त अब रेडियो प्रोग्रामको बारेमा थाहा छँदैछ। त्यही पनि कोही साथी नयाँ हुनुहुन्छ भने आज हामी फ्राइडेको एपिसोडमा रहेर म्युजिक ट्र्याक गेमको साथमा जोडिएसँग सँगै भोलि स्याटरडे चाहिँ गाउँ खाने कथा लिएर आउने गर्दछु। अनि आइतबार भनेको अन्ताक्षरी विशेष रहन्छ भने सोमबार श्रोता साथीलाई मनपर्ने गीत संगीतहरूलाई चाहिँ कार्यक्रममा स्थान दिने गर्दछु। अनि त्यसै गरी मंगलबार भनेको कुनै टपिक चाहिँ लिएर आउँछु, टपिकमा यहाँको विचार के छ त खुलेर राख्न सक्नुहुन्छ। बुधबार चाहिँ ड्रामा गर्छौँ हामी, अनि बिहिबार भनेको चाहिँ तपाईँको प्रतिभालाई कार्यक्रममा स्थान दिने गर्दछु। र यसरी हप्ताको सातै दिन फरक बार फरक श्रृङ्खलाको साथमा आउँदै गर्दा प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमेमा। आज हामी फ्राइडेको एपिसोडमा रहेर म्युजिक ट्र्याक गेमको साथमा जोडिएसँग सँगै भोलि स्याटरडे चाहिँ गाउँ खाने कथा लिएर आउने गर्दछु। अनि आइतबार भनेको अन्ताक्षरी विशेष रहन्छ भने सोमबार श्रोता साथीलाई मनपर्ने गीत संगीतहरूलाई

डिस्पोजर गरिदिएको छ। यो सिङ्गल प्रिफेन्सी एन्ड ज्वेलरी सपले प्रोभाइडर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ। बारेपछि हामी एकजना साथीलाई विजय चाहिँ गराउँछौँ र विजयी साथी मध्ये पनि अन्तिम बार शनिबार भने एकजना साथीले चाहिँ लकी ड्र मार्फत पाउन सक्नुहुन्छ रुसैको रिचार्ज भन्दै। आज फ्राइडेको एपिसोडमा रहेर म्युजिक ट्र्याक गेम खेलिरोक्दा चाहिँ हामी लोक ट्र्याकहरू चाहिँ लिएर आएका छौँ र श्रोता साथीहरू आउन सक्नुहुन्छ, सहभागिता जनाउँदै गर्नुहोला। र अहिले भने ढिला नगरी अर्को गीत पनि सुनिहालौ, एउटा सपना छ तिमीलाई माया गर्ने सिरसिरे हावामा बोलको सुमधुर गीत रहेको छ पुष्पन प्रधानको आवाजमा सोझिएको यो गीत। लिरिक्स अनि म्युजिक पनि उनकै रहेको छ, राख्दैछु स्वीकार्नु होला है त।

हजुर हेरिरहन पाऊ माया गरिरहन पाऊ मिठो शब्द संगीतले भरेको पुष्प प्रधानको लिरिक्स म्युजिक सँगसँगै उनको आवाजमा सोचेको यो मिठो गीत सँगसँगै अहिलेको लागि भने ढिला नगरी फेरि पनि त्यस्तै मिठो गीत रहेको छ राख्दैछु सुनिल गिरीको आवाजमा सजिएको देउनेली भन्ज्याङ टू टाइटलमा रहेको सुनको चुरा किनिदिउला हे माया टाइटलमा रहेको सुमधुर गीत सँगसँगै हामी जानुपर्ने बेला भएको छ विश्राममा विश्राम लगतै हाम्रो पुनः भेट हुन्छ नि यहाँ भने फोन डायल गर्दै गर्नुहोला 0965 4422 सुन्ने सुनेको बाटो भएर अनि सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है त

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
2: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0635712440
3: ए बुढी तिमीले भने जस्तै घर बने हेर त खुसी त छौ नि
4: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
3: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानुपर्छ र हाम्रै धुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
4: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
2: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
5: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
2: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033398 र 9465610950
1: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
2: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन् यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला
1: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0625414233 मोबाइल 9968861887
6: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
7: हजुर टेबल भर्याङ स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
6: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
1: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछे पानी तनहु प्रोपाइटर रमेश भुजेल फोन 9856032475 र 9801032475
8: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
2: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
8: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
2: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
8: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
2: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843661209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
9: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
10: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
9: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
11: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
9: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहुँ, पञ्चमुनि स्कुलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
7: This is Radio Dhor Barahi, 103.8 MHz.
12: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम, सहभागी जनाउनका लागि टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ। र प्रोग्राम चाहिँ के कस्तो लागिरहेको छ त यहाँलाई सल्लाह सुझाव दिनको लागि पनि हाम्रो अफिसको टेलिफोन लाइन चाहिँ एकदमै खुल्ला रहेको छ। 0562 बाटो भएर हामीसँग जोडिन सक्नुहुन्छ भने 2 ठाउँमा 1 राखेर चाहिँ 0562 आफ्नो प्रतिक्रियाहरू पनि राख्न सक्नुहुन्छ। र अहिले भनेको सहभागी साथी चाहिँ हुनुहुन्छ लाइनमा, स्वागत गरौं। हेलो, नमस्ते हजुर। दर्शन हजुर, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो जित बहादुरजीलाई। हजुर हजुर, एक हप्ता चाहिँ भइसक्यो है। ल ठिकै छ, आफ्नो स्वास्थ्यको एकदमै धेरै विशेष ख्याल चाहिँ राख्नु होला। अनि यो समयमा चाहिँ काम कार्य गर्नु भएको छ कि छैन?
13: अब भाडा चिज गर्नु भएन, यसो मारा टाढा हिँड्नु त अब हिँड्नै पर्यो।
12: त्यही त, कहिले काहीँ चाहिँ अब यो समयमा चाहिँ कस्तो हुन्छ, अब गाई बस्तुले चाहिँ अब हाम्रो के भन्छ मालिकलाई चाहिँ अब सन्चो छ बिसन्चो छ भन्ने चाहिँ बुझ्न सक्दैन होइन। यो समयमा चाहिँ कहिले काहीँ दुःख दिन सक्छ, त्यही भएर चाहिँ सकेसम्म जितबहादुरजीले चाहिँ अब यो समयमा चाहिँ आराम गर्नु होला है। त्यही त, काम कार्य पनि गर्नुपर्ने हुन्छ, गाह्रो छ, काम कार्य पनि गर्नु पर्यो होइन, आफ्नो दैनिकी काम कार्य हुन्छ, गर्नु पनि पर्यो, तर सकेसम्म मिलेसम्म चाहिँ भ्याएसम्म आराम गर्नु होला। अनि के छ अरू, अब सङ्क्रान्तिको पनि हाम्रो जित बहादुरजीलाई चाहिँ धेरै धेरै शुभकामना छ है। अनि हजुर, धेरै धेरै धन्यवाद यहाँलाई पनि। अनि सङ्क्रान्ति चाहिँ के कसरी मनाउनु हुन्छ हाम्रो जित बहादुरजीको ठाउँतिर, के कस्तो हुँदैछ त?
13: साउने सङ्क्रान्ति त अब माछा मासु खान भएन,
12: त्यही त साउन साउन लागेपछि अब सोमबारे व्रत भन्छ होइन, अब धेरै व्रतहरू पनि बस्नुहुन्छ, अब स्वास्थ्यको लागि पनि राम्रो भन्छ व्रत बस्यो भने है। यो कुराकानी गरिरहँदा अब भने अझै धेरै कुराकानी गर्न मन थियो, तर हामी चाहिँ समयको अन्त अन्ततर्फ पनि छौँ है, त्यही भएर हामीसँग धेरै समय नभएको कारणले गर्दा चाहिँ अब हामी प्रोग्रामतर्फ लागौँ है जित बहादुरजी। आज चाहिँ म तपाईँको लागि चाहिँ ट्र्याक राख्छु, ट्र्याक राखेर यहाँले चाहिँ कसको आवाज भनेर चिन्नु पर्ने हुन्छ र त्यसमा पनि आज चाहिँ हामी लोक ट्र्याक लिएर आएका छौँ। अब लोकगीत सङ्गीत को चाहिँ अब सिङ्गरहरू कतिको चिन्नुहुन्छ त आज टेस्ट गर्ने हो क्या हामीले। ल सजिलो भन्दा पनि अब हामीसँग अब जस्तो छ त्यस्तै राख्ने हो है, अहिलेको लागि म राखिहाल्छु, ध्यान दिएर सुन्नुहोस् है। ल

0: ह्याप्पी एन्ड मगर्ने भनेको छ, यो गीत चाहिँ कसको, यो आवाज चाहिँ कसको होला?
1: अर्जुन सापकोट होला
0: नि? अर्जुन सापकोट होला त?
1: लाग्छ
0: ठिकै छ, अब समय हामीसँग धेरै छैन, हो भने चाहिँ ताली बज्छ, होइन भने चाहिँ रङ बजार बज्छ है। ला अर्जुन सापको त रोइन छ नि त, पुरानो गीतहरू पनि यहाँले सुन्नु भएको छ होला, लाउचेली सिन्दुर लाउ राउचेली रातो लाउ भन्दै गाउनुहुन्छ नि बद्री पङ्गिनी, कि बद्री पङ्गिनीको आवाज हो नि त यो त। ठिकै छ, अब मिलेसम्म हामी अब कुनै दिनमा यसरी नै लोक ट्र्याक ल्यायो भने चाहिँ ट्याक्कै चिन्न सफल हुनु होला, र आगामी दिनहरूमा अब आधुनिक ट्र्याकहरू पनि चिन्नु होला, अहिले भने छुटिनु पर्ने हुन्छ। जाँदा जाँदै मिरमिरे भो भन्ने एउटा रमाइलो गीत, मिठो गीत राख्दैछु, कसलाई सुनाउन चाहनुहुन्छ सञ्चना सन्देश राख्नुहोस् अनि हामी छुटिन्छौँ है।
1: थ्याङ्क
0: यू सो मच।
1: अनि मलाई चिन्नु नचिन्नु अहिले आउनु पछि आउनु सम्पूर्णलाई भन्दै बिदा हुन्छु। हस् नमस्कार।
0: हस् नमस्कार। छुट्टिन्छौँ। उहाँ हुनुहुन्थ्यो जित बहादुर थापाजी, र उहाँ सँगसँगै आज कार्यक्रममा सहभागिता जनाउनु भएको थियो जित थापाजी हुनुहुन्थ्यो, मिलनटोलदेखि पिरुङदेखि हुनुहुन्थ्यो खगेमाया थापाजी, काउँडाँडादेखि हुनुहुन्थ्यो रिता आचार्यजी, र धेरैजना साथीले सही जवाफ मिलाए तापनि अलिकति छोटो समयमा छिट्टो ट्र्याक सकिने बित्तिकै उहाँले चाहिँ जवाफ दिनुभएको थियो। पिरुङदेखि हुनुहुन्छ खगेमाया थापाजी, उहाँलाई चाहिँ धेरै धेरै बधाई छ, अन्तिमबार शनिबारसम्म चाहिँ हामीलाई सुनेर साथ दिनुहोला भन्दै आज साउने संक्रान्ति यहाँलाई चाहिँ धेरै धेरै शुभकामना पनि टक्राउँदै यहाँको दिन चाहिँ शुभ सफल बनाउनु होला। जाँदा जाँदै अब लोक ट्र्याक लिएर आएको थियो, जाँदा जाँदै अलिकति लोक शैलीको गीतबाट नै हामी छुट्टिँदैछौँ। पूर्वै लाली चढ्यो मिरमिरे भो, समुद्र गीतमा आवाज रहेको छ प्रकाश सपुत अनि मेलिना राईको। यो गीत सँगसँगै म कार्यक्रम प्रस्तुत आउनु मलाई पनि बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: सूचना यस तनहुँ सेवा हस्पिटल दुलेगोडा पीपी चोकमा
2: यही साउन 2 गते शनिबार
3: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर रमेश शर्मा
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
3: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
3: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ
1: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
4: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0865403177 मोबाइल 98560443
5: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना शैक्षिक सत्र 2083-84 लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन् साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा फोन नम्बर 0164502549 मोबाइल नम्बर 97 36 45 845 वेबसाइट www.gandakiuniversity.edu.np
6: दाइ पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो 81 बिग्रियो
7: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
6: अनि बन्छ त दाइ
7: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
8: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
9: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
10: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
9: प्रोप्राइटर राजन पौडेल मोबाइल 98560 62 29
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
11: स्टुडियो टाइमचेक
12: अहिले मध्याह्नको 12 बज्यो
13: टाइमचेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301
14: जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ यो हो संचार नेटवर्क समयको आवाज

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: मुख्य समाचारका शीर्षकहरू:
1: सरकार र मिटर ब्याज पीड़ित बीच वार्ता जारी, गृहमन्त्री गुरूङसँग भएको मौखिक सहमतिको आधारमा सम्झौता गर्ने तयारी।
0: बागमती प्रदेशमा आजदेखि 8 मन्त्रालय मात्रै, सत्ता गठबन्धनको विवादले सुदूरपश्चिममा बजेट होलिडे।
1: नयाँ आर्थिक वर्ष आज शुरू, बजेट कार्यान्वयनमा आउँदै विद्यालय शुल्क तथा विद्युत महसुल बढ़ने, व्यक्तिगत आयकर घट्यो।
0: लगातार छैटौं दिन इरानमा अमेरिकाको आक्रमण, आणविक केन्द्र पुल लगायतका नागरिक पूर्वाधार निशानामा।
1: र एसएससी महिला अण्डर 19 प्रिमियर कपको सेमी फाइनलमा नेपाल र यूएईको खेल जारी।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ।
3: एकदम ठिक छ, कुरा मिलाओ। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
4: यो त साइड जब दाई, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
4: जीवन।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सरकार र आन्दोलनरत मिटर ब्याज पीड़ित बीच निर्णायक वार्ता भइरहेको छ। सरकारी वार्ता टोली मिटर ब्याज पीड़ितका जनप्रतिनिधि बीच प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयसँग दरबारमा वार्ता जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भाराको सिमरामा गृहमन्त्री सुदन गुरूङ र पीड़ित प्रतिनिधि बीच भएको मौखिक सहमतिलाई लिखित गरी आज सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ। यसअघि हिजो पनि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा सरकारी वार्ता टोली र पीड़ित पक्षबीच छलफल भएको थियो। हिजोको सोही छलफल र सहमति मौखिक सहमतिको जगमा आज अन्तिम सम्झौताको तयारी गरिएको प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले बताउनुभयो। हिजोको छलफलमा मिटर ब्याज सम्बन्धी समस्या समाधानका लागि कानून संशोधनदेखि यस सम्बन्धी मुद्दा हेर्न छुट्टै प्राधिकरण स्थापना गर्नेसम्मका विषय उठेका छन्। सरकारले मिटर ब्याज पीड़ितसँग छलफल गर्न प्रधानमन्त्री कार्यालयका सचिव पुष्कर सापकोटाको अध्यक्षतामा हिजो नै वार्ता टोली गठन गरेको थियो। जनकपुरबाट काठमाडौँ मार्चमा हिँडेकाहरू मध्येबाट अभियानका केन्द्रीय अध्यक्ष अवधेश कुशवाह सहित 5 सदस्यीय टोली काठमाडौँमा आएको हो। आफ्ना माग र पुराना सम्झौता कार्यान्वयन नभएको भन्दै 35 असारदेखि जनकपुर धामबाट काठमाडौँ मार्च थालेका पीड़ितहरू माग पूरा हुने आशमा बाराको निजगढ़ स्थित उद्योग वाणिज्य संघको सभाहालमा बसिरहेका छन्।
1: भर्खरै प्रसारित समाचारमा 25 असार हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ। बागमती प्रदेशमा आजदेखि मन्त्रालयको संख्या 8 कायम गरिएको छ। सरकारले प्रदेशमा रहेको 14 मन्त्रालयलाई घटाएर 8 कायम गरेको हो। सोही अनुसार मुख्यमन्त्री इन्द्रबहादुर बानियाले मन्त्रालय अनुसारको कार्य विभाजन गर्ने तयारी गर्नुभएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिनुभयो। प्रदेश सरकारको गत वैशाख 22 गते बसेको मन्त्री परिषद बैठकले प्रदेशमा कायम रहेको 14 मन्त्रालयलाई घटाएर 8 कायम गर्ने निर्णय गरेको थियो। नयाँ आर्थिक वर्षदेखि लागू हुने गरी प्रदेशले 6 मन्त्रालयलाई मर्ज गर्ने निर्णय गरेको थियो। जस अनुसार आजबाट बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित आन्तरिक मामिला, कानून तथा सहकारी, आर्थिक मामिला तथा योजना, खानेपानी, ऊर्जा तथा सिंचाई, भौतिक पूर्वाधार विकास, कृषि पशुपक्षी वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा सामाजिक विकास र उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालय कायम रहनेछन्।
0: गठबन्धन टुटेपछि सुदूरपश्चिम प्रदेश बजेट होलिडेमा पुगेको छ। आर्थिक वर्ष 2083-84 लागि हिजोसम्म बजेट पारित गरेर आजबाट लागू हुनुपर्नेमा राजनैतिक किचलोका कारण बजेट नै पारित हुन सकेन। अब आजदेखि प्रदेश सरकारसँग खर्च गर्ने कानूनी आधार समाप्त भएको छ। यसअघि पनि आर्थिक वर्ष 2081-82 बजेट समयमै पारित हुन नसक्दा प्रदेशले करिब 3 महिना बजेट शून्यताको अवस्था बेहोरेको थियो। बजेटमाथिको विवाद चर्किँदै जाँदा मुख्यमन्त्री कमल बहादुर शाहले बुधबार एमालेबाट सरकारमा रहेका एक राज्यमन्त्री सहित 4 मन्त्री बर्खास्त गर्नुभएको थियो। त्यस लगत्तै एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको छ। नेकपाले समेत मुख्यमन्त्रीलाई समर्थन नगरेपछि शाह थप संकटमा पर्नु भएको छ।
1: नयाँ आर्थिक वर्ष 2083-84 शुरू भएको छ। यससँगै सरकारले ल्याएको बजेट नीति तथा कार्यक्रम र राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति कार्यान्वयनमा आएको छ। आजबाट सरकारको आमदानी र खर्चको नयाँ खाता सञ्चालनमा आउनुका साथै संसदका दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणित भइसकेको 21 अर्ब 24 करोड़ रूपियाँको नयाँ बजेट कार्यान्वयनमा आएको हो। यसपटकको बजेटमा अर्थमन्त्री डाक्टर सोनी मुवागले चालुतर्फ 12 खर्ब 70 अर्ब 58 करोड़, पूंजीगततर्फ 4 खर्ब 31 अर्ब 90 करोड़ र वित्तीय व्यवस्थातर्फ 4 खर्ब 22 अर्ब 64 करोड़ रूपियाँ विनियोजन गर्नुभएको छ। बजेटका नयाँ व्यवस्थाहरूमा व्यक्तिका लागि आयकर छूटको सीमा वार्षिक 10 लाख रूपियाँ पुर्याइएको छ भने कर्मचारीको तलब 21% वृद्धि गरिएको छ। यस्तै डिजिटल भुक्तानी गर्दा भ्याटको 10% रकम तुरन्तै फिर्ता हुने व्यवस्था, राइड सेयरिङमा स्थायी लेखा नम्बर पान अनिवार्य र निजी विद्यालय तथा स्वास्थ्य संस्थाको सेवा शुल्कमा थप 3% क्षमता शुल्क लाग्ने जस्ता नयाँ व्यवस्थाहरू समावेश गरिएका छन्। यस्तै घरायसी विद्युत उपभोगमा 5% मूल्य अवृद्धि कर भ्याट लागू गर्ने निर्णय पनि कार्यान्वयनमा आएको छ। अब 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने परिवारले 5% भ्याट तिर्नुपर्ने भएको छ।
0: सरकारले करारमा कार्यरत कर्मचारीको व्यवस्थापनका लागि नयाँ मापदण्ड ल्याएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्री परिषदको निर्णय अनुसार 7 बुँदे निर्देशन जारी गरेको छ। निर्देशनमा करार कर्मचारी व्यवस्थापनमा कड़ाई गर्दै कार्यान्वयनका लागि सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा निकायमा पत्राचार गरिएको छ। नयाँ व्यवस्था अनुसार सरकारी सेवाबाट अवकाश लिई उपदान वा निवृत्ति भरण पेन्सन खाइरहेका व्यक्तिहरू अब करार सेवामा रहन पाउने छैनन्। यस्ता कर्मचारीहरूलाई आजैबाट लागू हुने गरी सधन्यवाद विदाई गर्ने भएको छ। संगठन र व्यवस्थापन सर्वेक्षणका कारण दरबन्दी कटौतीमा परेका तर हाल कार्यरत रहेका करार कर्मचारीलाई अर्को व्यवस्था नभएसम्म सम्बन्धित निकायले पूलमा राख्नुपर्ने भनिएको छ। त्यस्ता कर्मचारीको एकीकृत विवरण अध्यावधि गर्ने मापदण्डमा उल्लेख छ। नयाँ स्थापना भएका निकाय तथा रिक्त दरबन्दीमा नयाँ व्यक्तिलाई करारमा नियुक्त गर्न पाइने र कुनै पनि निकायलाई करार कर्मचारी आवश्यक परे पुलमा रहेका कर्मचारीहरूमध्येबाटै भूमि व्यवस्था तथा सामान्य प्रशासन मन्त्रालय मार्फत माग गरी पदपूर्ति गर्नुपर्नेछ। मन्त्रालयले मर्जर वा खारेजीको प्रक्रियामा रहेका निकायहरूको हकमा त्यस्ता निकायको सम्पत्ति संरक्षण र दायित्व हस्तान्तरणका लागि आवश्यक पर्ने न्यूनतम जनशक्ति हाल कार्यरत करार कर्मचारीबाटै छनौट गर्ने जनाएको छ। उनीहरूको तलब भत्ताको व्यवस्था अर्थ मन्त्रालयले गर्ने भनिएको छ। करार कर्मचारीको दीर्घकालीन व्यवस्थापन 1 महिनाभित्र थप अध्ययन गर्ने पत्रमा उल्लेख गरिएको छ। आगामी दिनमा करारमा नियुक्ति गर्दा पालना गर्नुपर्ने न्यूनतम सेवा शर्त सुविधा र करार अन्त्य गर्दा उपलब्ध गराइने सुविधाका सम्बन्धमा उपयुक्त विकल्प सिफारिश गरिने मन्त्रालयले बताएको छ।
1: आज साउने संक्रान्ति पर्व घर घरमा परम्परागत रूपमा मनाइँदैछ। सौरमास अनुसार प्रत्येक वर्ष साउन 1 गते मनाइने साउने संक्रान्तिलाई कर्कट संक्रान्ति पनि भनिन्छ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिको रूपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकोले आजदेखि दक्षिणायन शुरू हुन्छ। माघ 1 गते शुरू हुने उत्तरायण र साउन 1 गते शुरू हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्वको साथ मनाइन्छ। आजको दिन लुतो फाल्ने परम्परा छ। अधिकांश नेपाली खेतीपातीमा संलग्न हुने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुने र त्यसक्रममा हिलोमैलोका कारण लाग्ने छाला सम्बन्धी रोगबाट बच्न लुतो फाल्ने परम्परा रहेको प्राध्यापक डाक्टर देवमणि भट्टराई बताउनुहुन्छ। साउन महिनालाई भगवान शिवको विशेष पूजा आराधना गर्ने महिनाको रूपमा पनि लिइन्छ।
0: बितेका 3 महिनामा देशभर विपदका 3,296 घटना भएका छन्। ती घटनामा 160 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाखदेखि असार 32 गतेसम्म विपदका घटनामा 2 जना बेपत्ता तथा 945 जना घाइते भएका छन्। यस अवधिमा 4,375 परिवार प्रभावित भएका छन्। प्राधिकरणले सबैभन्दा बढ़ी 897 आगलागीका घटना भएका तथा 3 मा 17 जनाको मृत्यु, 109 जना घाइते र 990 परिवार प्रभावित भएको जनाएको छ। उक्त अवधिमा सर्पदंशका 514 घटना भएकामा त्यसबाट 38 जनाको मृत्यु, 479 जना घाइते तथा 517 परिवार प्रभावित भएका छन्। त्यसै गरी हुरीका 477 घटनामा 13 जनाको मृत्यु भएको, 68 जना घाइते तथा 1,356 परिवार प्रभावित भएका छन्। पहिरोका 433 घटनामा 12 जनाको मृत्यु, 15 जना घाइते तथा 351 परिवार प्रभावित भएका छन्। चट्याङका 223 घटनामा 24 जनाको मृत्यु, 120 जना घाइते तथा 262 परिवार प्रभावित भएका छन्। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
7: पानी जीवन को आधार हो तर स्वच्छ पानी स्वस्थ जीवन को आधार हिमालय ऑन टॉप लामटांग हिमाल को स्वच्छ प्राकृतिक पानी अब तपाई को हाथ में अंतरराष्ट्रीय स्तर को अत्याधुनिक प्रविधि प्रशोधित ऑन टॉप ब्रांड का पानी 500 देखि 900 मिलीलीटर का आकर्षक पेट बोतल उपलब्ध छ। थप जानकारी का लागि हिमालय स्प्रिंग वाटर पाली नया बानेश्वर काठमांडू फोन 4781171 4780724 व himalayswater.com.np लॉगिन गर्नुहोस्। यो हो हाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। यातायात व्यवस्था विभागले आजदेखि सवारी चालक अनुमति पत्रको आवेदन नवीकरण र राजस्व भुक्तानीलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लगेको छ। विभागले जनाए अनुसार आजदेखि सेवाग्राहीले राष्ट्रिय परिचय पत्र वा नागरिक एपमा रहेको क्यूआर कोड स्क्यान गरी आवेदन फारममा आफ्ना व्यक्तिगत विवरणहरू स्वत भर्न सक्नेछन्। विभागले अनलाइन सेवाको लागि प्रदेश अनुसार फरक फरक वेब पोर्टलहरू निर्धारण गरेको छ। सम्बन्धित प्रदेशका सेवाग्राहीले सोही अनुसार लिंकमा क्लिक गरे आवेदन दिन विभागले जारी गरेको सूचनामा उल्लेख छ। दिन सकिने सूचनामा उल्लेख छ। यससँगै लाइसेन्स आवेदन नवीकरण र राजस्व भुक्तानीको लागि कार्यालय धानुपर्ने झन्झटको अन्त्य भएको छ। यसैबीच वर्षौंदेखि छाप्न बाँकी रहेका 27 लाख प्रति लाइसेन्सको छपाई सम्पन्न भएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले लगातार 6 रात पनि इरान विरूद्ध हवाई आक्रमण जारी राखेको छ। अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले यी आक्रमणको उद्देश्य इरानी सैन्य क्षमतालाई अझ कमजोर बनाउनु रहेको बताएको छ। यस्तै सेन्टकमले जलमार्गमा लगाइएको नाकाबन्दीको क्रममा एउटा जहाज नियन्त्रणमा लिएको पनि बताएको छ। इरानको सरकारी संचार माध्यमका अनुसार अमेरिकाले हर्मुज नजिकै रहेको केसम टापुको आसपास बन्दर अब्बास तथा आणविक विद्युत केन्द्र रहेको बुसेहरमा मिसाइल प्रहार गरेको छ। त्यस्तै हर्मुजनका प्रान्तका दुईवटा पुलमा आक्रमण भएको इरानी संचार माध्यमले उल्लेख गरेका छन्। यस साताको शुरूतिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए देशका पुल र विद्युत केन्द्रमा आक्रमण गर्ने चेतावनी दिनुभएको थियो। अप्रेलमा ट्रम्पले पुल र विद्युत केन्द्र लक्षित इरानको नागरिक पूर्वाधारमा बम आक्रमण गर्ने चेतावनी दिएपछि संयुक्त राष्ट्रसंघमा मानवाधिकार प्रमुख भोल्कर टुकले नागरिक र नागरिक पूर्वाधारलाई जानी जानी निशाना बनाउनु युद्ध अपराध भएको प्रतिक्रिया दिनुभएको थियो। सन् 1949 जेनेभा महासन्धिले युद्धका क्रममा नागरिकका लागि अत्यावश्यक मानिने स्थानमा आक्रमण गर्न निषेध गरेको छ। युद्ध अन्त्य गर्ने प्रारम्भिक सहमतिमा नयाँ तनावका कारण थप दबाव परिरहेका बेला व्हाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्प अझै इरानसँग वार्ताका लागि खुला रहेको बताउनु भएको छ।
1: र अब खेल समाचार। एसीसी महिला अण्डर 19 प्रिमियर कप अन्तर्गत फाइनल प्रवेशको लागि नेपाली अहिले यूएई विरूद्ध खेलिरहेको छ। महिला अण्डर 19 एसिया कपमा स्थान बनाइसकेको नेपाल र यूएई बीचको खेल मलेसियाको बायोमास ओभलमा केबेर अघि शुरू भएको हो, जसमा युईले पहिले ब्याटिङ गरिरहेको छ। युईले ताजा अवस्थामा 7.1 ओभरको खेल सकिँदा 3 विकेट गुमाएर 22 रन बनाएको छ। दुवै देशले बुधबार सम्पन्न क्वार्टर फाइनल खेलमा जीत हात पारी सेमी फाइनलमा भेट पक्का गरेको हुन्। क्वार्टर फाइनलमा नेपालले जापानलाई 9 विकेटले सहज रूपमा पराजित गरेको थियो। उता युईले भने आयोजक मलेसियालाई 7 रनले हराउँदै नेपालसँगको सेमी फाइनल भेट पक्का गरेको हो। समूह चरणमा नेपाल समूह डी को विजेता र युईले पनि समूह बी को विजेताको रूपमा क्वार्टर फाइनल पुगेका थिए। यस खेलको विजेताले अहिले भइरहेको इण्डोनेसिया र थाइल्याण्ड बीचको खेलमा विजेतासँग भोलि खेल्ने तालिका छ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सरकार र मीटर ब्याज पीड़ित बीच वार्ता जारी। गृहमन्त्री गुरूङसँग भएको मौखिक सहमतिका आधारमा सम्झौता गर्ने तयारी।
0: बागमती प्रदेशमा आजदेखि 8 मन्त्रालय मात्रै। सत्ता गठबन्धनको विवादले सुदूरपश्चिममा बजेट होलिडे।
1: नयाँ आर्थिक वर्ष आज शुरू। बजेट कार्यान्वयनमा आउँदै विद्यालय शुल्क तथा विद्युत महसुल बढ़ने। व्यक्तिगत आयकर घट्यो।
0: लगातार 6 दिन इरानमा अमेरिकाको आक्रमण। आणविक केन्द्र पुल लगायतका नागरिक पूर्वाधार निशानामा।
1: र एसएससी महिला अण्डर 19 प्रिमियर कपको सेमी फाइनलमा नेपाल र युई बीचको खेल जारी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
8: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
9: यसको बुवा यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाद सम्झेल त हो नि, मान सम्मान इज्जत बढेको।
10: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
9: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बनकिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
11: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
10: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
11: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087172।
12: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
13: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
14: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
13: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 98058101422, दिपेश मल्ल ठकुरी 98058101420, दीप मल्ल ठकुरी 98460141530।
15: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
16: दुलेगौडा पोलिक्लिनिकमा यही साउन 2 गते पहिलो शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय,
17: गण्डकी मेडिकल कलेज GMC कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
16: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
17: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
16: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
15: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
16: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
18: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
19: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
20: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल IVF तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
19: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 065414233, मोबाइल 98678161887।
16: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित 7 दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
20: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
20: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार। के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
21: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
20: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
21: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
20: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
21: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
20: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
21: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
20: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841-96769 र 9841-15644।
21: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
22: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोर बराही 103.8 मेगाहर्ट्ज अंतर मन की आवाज।
23: जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिंदा जिं

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको छ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल,
3: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
7: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसन आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
10: मोबाइल 98058 35537 र 98066 15809।
11: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
4: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171556606।
12: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
13: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
12: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा, कहिले कुन पसलमा डुल्दा।

0: दुल्दा हैरान भएको छ।
1: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै खानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सीपीभीसी, पीभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
2: फुक्कै खाए साह्रै मिठो, पकाए त स्वाकै, एक पाकेटले पेट भरि नि के हो भन पक्कै।
3: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
1: ए सम्झे यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झे।
2: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्झे। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
0: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9008288811
3: प्रणाम अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज़ अंतर मन की आवाज।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू:
2: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
2: रक्तनाली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
2: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज, खैरेनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98-560-23-420, 98-041-54-674 र 98-460-23-420।
5: दुलैवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
7: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
8: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98-066-81-115।
9: प्रणाम, अभी अपने सुना तनी रेडियो ढोरबराही 103.8 MHz अंतर मन के।

सब जो मुड़ेंगे क्लब।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: एक्लै एक्लै होइन, अब समर्थकको विशाल सहभागितामा, टिभीको सानो पर्दामा होइन, अब ठुलो पर्दामा विश्वकप हेरौँ।
2: विश्वकप?
1: यस, विश्वकप। अब हाम्रै दुलेगौंडामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
2: यस पटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट।
1: Managed by Your Choice, GK Sound and Lighthouse, Dulegaonda।
2: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
3: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
4: मैडम, धुम्रपान भनेको के हो?
3: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
4: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
3: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
4: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
3: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
1: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
5: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
6: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900।
7: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 लागि गण्डकी विश्वविद्यालयमा सञ्चालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 061450249, मोबाइल नम्बर 9732548445, वेबसाइट www.gandakiuniversity.edu.np।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
9: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
8: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर एग्जमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
8: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
8: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
8: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
8: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
10: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
12: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
13: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
12: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
14: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
15: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
16: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
15: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
16: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा, हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
17: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
18: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
17: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98-461-33-101 र 98-68-83-522।
19: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
20: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
19: ओके, ल डन।
20: हजुर, सिक्बेल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
19: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
20: प्रोपाइटर गोविन्द सिग्देल, फोन 98-560-28-543 र 98-417-00-787।
0: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।
21: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
2: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
3: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
4: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065-414-0008।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tulegora, Wat in Department Bowen Sunday, Mobile, Antanabe Pansati, Botis Charsi, Tiranabe, Ro Antanabe Pansati, Otis Shunet Tirata.
2: सुबर्ण अवसर
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुसी पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
4: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
5: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
4: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
5: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
3: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
6: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
3: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033398 र 9465610950
7: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सबैले दीपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9956602। मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
7: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846061599 छ।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
5: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560062891।
12: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
13: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
12: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
13: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
14: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
15: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
5: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
14: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
5: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल। फोन 9846061620।
16: कहाँ जाने?
17: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
16: मयाम चिसापानी, अनि बीचमा नझर्ने।
17: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
16: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
5: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
13: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
18: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
13: अनि बन्छ त दाई?
18: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
19: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
20: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
21: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
20: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560-62029।
22: दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
16: कहाँ जाने?
17: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
16: मयम चिसापानी, अनि बीचमा नझर्ने।
17: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
16: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
5: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
23: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
24: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वास र सुनसादी पसल खोजौला नि।
23: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनसादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
25: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
26: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
25: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौंडा ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौंडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171-16069, राजु विश्वकर्मा 98087-69142।
27: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
28: मैडम, धुम्रपान भनेको के हो?
27: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
28: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
27: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
28: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
27: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
5: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
0: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज
1: स्टुडियो टाइमचेक अहिले दिउँसोको दुई बज्यो।
2: टाइमचेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौड़ा हेल्प स्टोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
3: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
27: ढोरबाराही हाइलाइट्सको साथमा
5: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
27: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।

0: नमस्कार, रेडियो ध्रुवाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ध्रुवाराही हेडलाइन्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhurbarahi.com.np लगइन गरेर विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ध्रुवाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। आन्दोलनरत मित्रव्याज पीड़ित पक्ष र सरकारी वार्ता टोली बीचमा आज सम्झौता हुने भएको छ। गत बुधबार सिमरामा सरकारी टोली र पीड़ित प्रतिनिधि बीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताका रूपमा दिँदै औपचारिकता प्रदान गर्ने तयारी भएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सम्झौता गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरकारी वार्ता टोली र मिटर ब्याज पीड़ित पक्षका प्रतिनिधि बीच छलफल शुरू भएको छ। यसअगाडि हिजो पनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरकारी वार्ता टोली र पीड़ित पक्ष बीचमा सघन छलफल भएको थियो। हिजोको सो छलफल र सहमतिका आधारमा सम्झौताको तयारी भएको हो। यस्तै सरकारी वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटाले गरिरहनु भएको छ। टोलीमा गृह मन्त्रालयका सहसचिव काली प्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्र प्रसाद दुलाल सदस्यका रूपमा रहनु भएको छ। संघीय संसद सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यलाई आर्थिक वर्ष 2082-83 सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ। संसद र सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखाले शुक्रबार सूचना जारी गरेर भ्रष्टाचार निवारण ऐन 2059 र अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन 2048 को कानूनी प्रावधान अनुसार तोकिएको समयभित्र आफ्नो सम्पत्ति विवरण पेश गर्न निर्देशन दिएको हो। नयाँ आर्थिक वर्ष 2083-84 शुक्रबार आजबाट शुरू भएको छ। यससँगै सरकारले 21 अर्ब 34 करोड़ रूपियाँ बराबरको नयाँ बजेट कार्यान्वयनमा ल्याउने भएको छ। यो बजेट अर्थमन्त्री सोडी मगेले गत 15 जेठमा संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको हो। संसदका दुईवटै सदनबाट पारित भएको यो बजेट राष्ट्रपतिबाट प्रमाणित समेत भइसकेको छ। नयाँ आर्थिक वर्षको शुरूआतसँगै सरकारको आमदानी र खर्चको नयाँ खाता पनि संचालनमा आउने भएको छ। बजेट मार्फत सरकारले वर्षभरि गर्ने आमदानी र खर्चको अनुमानित विवरण सार्वजनिक भएको छ। यसमा विकासको कार्यक्रम कार्यान्वयन गर्न र राजस्व बढ़ाउन विभिन्न नयाँ व्यवस्थाहरू गरिएको छ। संवैधानिक प्रावधान अनुसार जेठमा नै बजेट ल्याइएको भए पनि यसको पूर्ण कार्यान्वयन भने 1 साउनदेखि मात्र हुने भएको छ। शुक्रबारदेखि सरकारको खर्च गर्ने वैधानिक बाटो खुल्नेछ। यसले मुलुकको आर्थिक गतिविधि र विकास निर्माणको कामलाई नयाँ गति दिने अपेक्षा गरिएको छ। आर्थिक वर्ष 2082-83 सरकारको पूँजीगत खर्च गत आर्थिक वर्षको तुलनामा थप कमजोर बन्न पुगेको छ। महालेखा नियन्त्रकको कार्यालयले असारको 32 गते हिजोसम्मको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा सरकारले जम्मा 46.79% अर्थात 1 अर्ब 90 अर्ब 84 करोड़ 14 लाख रूपियाँ मात्र खर्च गरेको हो। जबकि सरकारले गत आर्थिक वर्षको लागि पूँजीगत शीर्षकमा 4 खर्ब 7 अर्ब 88 करोड़ 80 लाख रूपियाँ विनियोजन गरेको थियो। जेएनजी आन्दोलन पछाडि बनेको सुशीला कार्की नेतृत्वको 6 महिनाको सरकार र हालको बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले 3 महिने अवधिमा पूँजीगत खर्चमा थप सुधार गर्न नसकेको देखिएको छ। चालू खर्चतर्फ भने गत वर्ष 11 खर्ब 80 अर्ब 98 करोड़ विनियोजन भएकोमा 10 खर्ब 43 अर्ब 69 करोड़ 62 लाख रूपियाँ खर्च भएको छ। त्यस्तै वित्तीय व्यवस्थातर्फ सरकारले गत आर्थिक वर्षमा 3 खर्ब 75 अर्ब 24 करोड़ 20 लाख मध्ये 3 खर्ब 47 अर्ब 33 करोड़ 6 लाख रूपियाँ अर्थात 92.56% खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। गत आर्थिक वर्षमा खर्चतर्फ विनियोजन गरिएको 19 खर्ब 34 अर्ब 11 करोड़को कुल बजेट मध्ये 15 खर्ब 82 अर्ब 16 करोड़ 82 लाख खर्च भएको कार्यालयको तथ्याङ्कले देखाएको छ। डेंगू संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले देशैभरि आजबाट 3 महिने डेंगू सचेतना अभियान शुरू भएको छ। सरकारले डेंगूको अत्याधिक जोखिम रहने साउन भदौ र असोज महिनालाई लक्षित गरेर यो विशेष अभियान सञ्चालनमा ल्याएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशैभरिका सबै गाउँपालिका र नगरपालिकालाई पत्र लेखेर यो अभियान अनिवार्य रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ। यस अभियान अन्तर्गत मन्त्रालयले प्रत्येक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम सञ्चालन गर्ने मुख्य नीति लिएको छ, जस अनुसार सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, विद्यालय र सामुदायिक संस्थाहरूमा अनिवार्य रूपमा लामखुट्टेको प्रजनन स्थल र वास स्थान खोजेर नष्ट गरिने भएको छ। यस अभियान अन्तर्गत स्थानीय तहको नेतृत्वमा सम्बन्धित वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामुदायिक संस्था तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय र सहकारी गरिने उल्लेख गरिएको छ। स्थानीय तहहरूले कम्तीमा हप्ताको एक दिन समुदायको सक्रिय सहभागितामा लामखुट्टेको प्रजनन स्थल र वास स्थान खोज तथा नष्ट अभियान चलाउने, डेंगू रोकथाम तथा बहुनिकाय समन्वय सुदृढ गर्ने तथा अटोवर्क्स, ग्यारेज, कबाडी, सामान व्यवस्थापन स्थल र निर्माणाधीन भवन जस्ता पानी जम्ने सम्भावना भएका स्थानको नियमित अनुगमन गरेर पानीको निकास र व्यवस्थापन गर्न आह्वान गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बस पार्कका सुकुम्बासीको व्यवस्थापन र बस पार्क क्षेत्र खाली गर्ने प्रक्रियाको कार्यतालिका सार्वजनिक गर्नुभएको छ। कार्यतालिका अनुसार भोलि 2 गते सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको प्रारम्भिक नामावली सार्वजनिक हुनेछ। त्यस पछाडि सुझाव, दावी र विरोध जनाउन 7 दिनको समय दिइने भएको छ। 7 दिने अवधि सकिएपछि अन्तिम नामावली प्रकाशन गरिनेछ। अन्तिम नामावलीका आधारमा यथाशीघ्र स्थानान्तरण गरिने स्थान देखाइनेछ। स्थान देखाइएको मितिले 7 दिनभित्र सम्बन्धित बस्ती खाली गर्ने प्रक्रिया शुरू गरिनेछ। 32 असार र 1 साउनमा वास्तविक घरधुरी विवरण र प्रतिवेदनको तथ्याङ्क विधान अर्थात ट्याली गरिने महानगरपालिकाले जनाएको छ। सुकुम्बासी समस्या सहजीकरण समितिसँग पनि प्रतिवेदनबारे छलफल गरेर जानकारी लिने महानगरपालिकाले बताएको छ। मेयर आचार्यले भन्नुभयो, यस प्रक्रियालाई व्यवस्थित, पारदर्शी र न्यायचित ढंगबाट सम्पन्न गर्न सम्पूर्ण सरकारवालाको सहयोग र सहकार्यको अपेक्षा गर्दछौ। महानगरपालिकाले बसपार्क क्षेत्रमा बसोबास गर्ने वास्तविक सुकुम्बासी पहिचान गर्न जेठको 12 गते 3 वटा छुट्टा छुट्टै समिति गठन गरेको थियो। प्रशासन महाशाखाका प्रमुख कृष्णप्रसाद तिवारीको संयोजकत्वमा सुकुम्बासी समस्या सहजीकरण समिति गठन गरिएको छ। समितिको महानगरपालिकामा सुकुम्बासीका रूपमा निवेदन दिएका 572 जनाको दावी छानबिन गरेर प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको छ। स्याङ्जा जिल्लाको अर्जुन चौपारी गाउँपालिका वडा नम्बर 2 का वडा सचिव हिरालाल काफले विरूद्ध नक्कली शैक्षिक प्रमाणपत्रको भरमा सरकारी सेवामा नियुक्ति र पदोन्नति लिएको आरोपमा विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको छ। हाल काफले अर्जुन चौपारी गाउँपालिकामा सहायक स्तर 5 तहमा कार्यरत रहनु भएको छ। प्रवक्ता सुरेश न्यौपानेका अनुसार काफले अध्ययन नै नगरेर भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याई सोही प्रमाणपत्रका आधारमा वडा सचिव पदमा नियुक्ति पाएका थिए भन्ने बेहोराको उजुरी परेपछि अनुसन्धान थालिएको हो। अनुसन्धानका क्रममा काफले लामो समयदेखि विभिन्न पदमा नियुक्ति र बढुवा पाउँदै आएको र यी सबैको जगमा भारतीय नक्कली प्रमाणपत्र रहेको देखिएको छ। अनुसन्धानले देखाए अनुसार काफले सर्वप्रथम 2057 साल जेठको 2 गते अर्जुन चौपारी गाउँ विकास समितिको कार्यालय स्याङ्जामा कार्यालय सहायक राजपत्र अंकित तृतीय पदमा अस्थायी नियुक्ति पाउनु भएको थियो। त्यस पछाडि 2064 साल साउनको 6 गते सोही तहमा कार्यालय सहायक खरिदार पदमा फेरि अस्थायी नियुक्त हुनुभएको थियो। 2067 साल कार्तिकको 15 गते उहाँ सोही गाउँ विकास समितिको कार्यालयमा सहायक स्तर 3 तह कार्यालय सहायक पदमा स्थायी नियुक्ति पाउनु भएको थियो। त्यस पछाडि 2072 साल माघको 1 गते सहायक स्तर 4 तह खरिदार पदमा बढुवा भएको उहाँ 2079 साल माघको 10 गते गाउँ कार्य समितिको कार्यालय अर्जुन चौपारीमा सहायक स्तर 5 तहमा तह वृद्धि हुनुभएको थियो। मलामी गएका गोर्खाका 1 युवा दरौदी खोलामा बगेर बेपत्ता भएका छन्। अजिरकोट गाउँपालिका 4 तालफुटी घाटमा मलामी गएका झ्यावाका 40 वर्षका शमशेर नेपाली दरौंदी नदीले बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोर्खाले जानकारी दिएको छ। बिहिबार दिउँसो 1 बजेदेखि नदीमा हराइरहेको उहाँको खोजी भइरहेको प्रहरी नायब परीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। तनहु प्रहरीले मुगलिन पोखरा सड़क खण्डमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले असार महिनाभरि सञ्चालन गरेको चालक सचेतना अभियान प्रभावकारी बनेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहु र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुले संयुक्त रूपमा हरेक बिहान 4 बजेदेखि सञ्चालन गरेको अभियान अन्तर्गत 93 स्थानमा चालकहरूलाई सड़क तथा मौसमको अवस्था, लेन अनुशासन र ट्राफिक नियमको पालना बारे सचेतना प्रदान गरिएको थियो। अभियानका क्रममा 1921 वटा दुई पाङ्ग्रे, 1371 वटा साना चार पाङ्ग्रे र 1315 वटा ठूला सवारी साधन गरी कुल 4607 सवारी साधनका चालकलाई सचेतना प्रदान गरिएको प्रहरी कार्यालय तनहुले जनाएको छ। प्रहरी कार्यालय तनहुका प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेले चालक सचेतना अभियानका कारणले मुगलिन पोखरा सड़क खण्डमा हुने सवारी दुर्घटनामा उल्लेखनीय कमी आएको बताउनुभयो। उहाँले सुरक्षित यात्राका लागि ट्राफिक नियमको पालना, लेन अनुशासन कायम राख्न र सड़क तथा मौसमको अवस्था अनुसार सवारी सञ्चालन गर्न चालकलाई आग्रह गर्नुभएको छ। स्थानीय बजारमा आज सुन र चाँदीको भाव घटेको छ। बिहिबारको तुलनामा आज सुनको मूल्य प्रति तोला 3,100 रूपियाँले घटेको छ भने चाँदीको मूल्य प्रति तोला 125 रूपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज छापावाला सुन प्रति तोला 2,82,100 र त्यति नै परिमाणमा चाँदीको मूल्य 4,200 रूपियाँ कायम भएको छ। यस्तै बिहिबार छापावाला सुन प्रति तोला 2,85,200 र त्यति नै परिमाणको चाँदीको मूल्य 4,325 कायम भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले शुक्रबार लगातार 6 रात पनि इरानमाथि हवाई आक्रमण गरेको छ। यस क्रममा भारतको लगानी रहेको चाबहार बन्दरगाह पनि निशानामा परेको छ। आक्रमणबाट बन्दरगाहको नियन्त्रण टावरमा क्षति पुगेको छ। अमेरिकी रक्षा मन्त्री पेट हेगस्टेथले नियन्त्रण टावर क्षतिग्रस्त भएको तस्विर सार्वजनिक गर्नुभएको छ। इरानी समाचार एजेन्सी मेहरले पनि चाबहार बन्दरगाह र नियन्त्रण टावरमा अमेरिकी आक्रमण भएको पुष्टि गर्नुभएको छ। पछिल्लो एक सातादेखि उक्त टावरमाथि भएको यो तेस्रो आक्रमण रहेको छ। अमेरिकी सेनाको सेन्ट्रल कमाण्डका अनुसार लडाकु विमान, ड्रोन र युद्धपोत प्रयोग गरी इरानका विभिन्न सैन्य अड्डामाथि आक्रमण गरिएको हो। आक्रमणका क्रममा तटीय निगरानी केन्द्र, हवाई प्रतिरक्षा प्रणाली र सैन्य रसद केन्द्र तथा नौसैनिक अड्डाहरूलाई लक्षित गरिएको सेन्ट कम्पले जनाएको छ। चाबहार बन्दरगाहमा भारतका लागि रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिन्छ। भारतले यसको विकासमा लगानी गरेको थियो। अन्तिममा खेल समाचार। एसीसी महिला अण्डर 19 प्रिमियर कपको सेमी फाइनलमा नेपाललाई यूएईले 101 रनको लक्ष्य प्रदान गरेको छ। निर्धारित 20 ओभरको खेलमा यूएई 100 रनमा अल आउट भएको हो। मलेसियामा चलिरहेको खेलमा यूएईले टस जितेर पहिला ब्याटिङ गरेको थियो। नेपालका बलरहरूले कसिलो बलिङ गर्दै यूएईका ब्याटरहरूलाई खुलेर खेल्न दिएका थिएनन्। यूएईका लागि मेहुल प्रणव कुलकर्णीले 29 बलमा सर्वाधिक 30 रनको योगदान दिनुभयो। ओपनर लावण्य केनी 25 रन जोडेर आउट हुनुभएको छ भने 9 नम्बरमा आउनुभएकी नेहा कुमारीले 11 बलमा 19 रन जोडेर यूएईको स्कोर उकास्नु भएको थियो। बलिङतर्फ नेपालकी अनु कठायत र रिया शर्माले 3 विकेट लिएका छन्। तिर्सना विश्वकर्माले 2 विकेट र मनिषा उपाध्यायले 1 विकेट लिनुभएको छ। हवस् त, यिनै विविध खबरहरू सँगसँगै दिउँसो 2 बजेको ढोरबाराही हेडलाइट आजका लागि सकिएको छ। 5 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुन नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: This is Radio Dhorbarahi 103.8 MHz.
3: कहाँ जाने?
4: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
3: मयम चिसापानी, अनि बीचमा नझर्ने?
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोसे मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
3: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
5: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छावदी देउराली साखी हुँदै मग्याम चिस्ता पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235526363।
6: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
7: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासतिर सुनचादी पसल खोजौला नि।
6: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
8: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
9: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
8: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौंडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौंडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087172।
10: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
11: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
10: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
11: छुटका दायराहरू:
10: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
11: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
10: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
11: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 98560062065 र 98468064145।
12: ए सबिना, यस्तो हतारमा कता हो?
13: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
12: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। दुई सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
1: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
14: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
15: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
14: ए हो र, ल त ल,
1: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 9855621692।
2: This is Radio Dhorbarahi, 103.8 MHz.

0: गते पहिलो शनिबार
1: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौनामा नेपाल आर्मी हस्पिटल तथा पद्म नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: उपचार हुने रोगहरू
1: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
0: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
1: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
0: दिसा पिसाब एवं पेटको समस्या
1: तौल घटबड हुने वा थाइराइडको समस्या
0: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
1: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
0: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
1: फोन नम्बर 0564142333 र 9978161887।
2: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
3: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
2: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
3: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
1: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुछ्रे बैङ्कको ठिक पारिपत्री। फोन 0658-593-369।
4: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
5: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
4: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
6: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
7: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैङ्कबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9856-57731 9806-57731।
8: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतार हिँदै?
3: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
8: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
3: त्यसो भए कहाँ जाने त कान्छा?
8: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
3: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
9: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा।
10: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856-11445 र 9856-20445।
11: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
3: अब चिन्ता नलिनुहोस्, शरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
11: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
3: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
11: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
3: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
12: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
13: मैडम, धुम्रपान भनेको के हो?
12: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवाँ खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
13: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
12: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठीघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
13: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
12: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
3: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
14: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
15: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, आइतबारदेखि शुक्रबार।
12: धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
3: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र।

0: पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
0: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
0: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइज
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
0: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
0: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागडुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: एक सय 103.8 अन्तर्मनको आवाज।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस।
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने।
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
0: कक्षा 12 मा 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
1: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
0: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712740।
2: मम्मी भोक लाग्यो, खाजा खाम न।
3: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
2: हस् मम्मी।
4: मैले सुने छोरी, ल जाम हिँड।
3: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
1: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
3: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
1: बीजी मोमो हाउस दुलेगौंडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै।
5: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र।
6: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौंडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौंडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
5: हजुर, दुलेगौंडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौंडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0654141042, 98563218, 98462614726।
6: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
0: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा। फोन 0654142733। मोबाइल 9968861887।
7: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 लागि गण्डकी विश्वविद्यालयमा सञ्चालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 061450249, मोबाइल नम्बर 97 32 45 845, वेबसाइट www.gandakiuniversity.edu.np।
0: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058 र 98460972446।
8: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
9: दिदी पनि नमजाएर झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065590065, मोबाइल 98163434।

0: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
1: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
0: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
1: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
0: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
1: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
0: पार्वती रिमाल दुलेगौडा रु 10,100,
1: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
0: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
1: ठाकुर प्रसाद भट्टराई डोर फिर्दी उत्तम टोल रु 55,555,
0: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल रु 10,120,
1: खिमलाल पौडेल ढोलफिर्दी हिमाली टोल रु 10,005,
0: धनमाया भट्टराई ढोलफिर्दी हिमाली टोल रु 50,000,
1: रेशम बहादुर थापा ढोलफिर्दी हिमाली टोल रु 11,111,
0: भीम प्रसाद वाग्ले ढोलफिर्दी हिमाली टोल रु 10,155। हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
2: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके, लेट्स डन।
2: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855283340 र 9847000787।
3: आहा, घर त साह्रै तितो बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
4: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
6: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0 65414 2 34 र 9811756606।
0: एक्लै एक्लै होइन, अब समर्थकको विशाल सहभागितामा, टिभीको सानो पर्दामा होइन, अब ठुलो पर्दामा विश्वकप हेरौँ।
7: विश्वकप?
0: यस, विश्वकप। अब हाम्रै दुलेगौडामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
7: यसपटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलइडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट।
0: Managed by your choice, GK Sound and Lighthouse Dulegaonda।
7: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
8: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा, छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
9: प्रसारण भइरहेको छ।
2: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
9: सरकारले जारी गरेको नियमावलीको विरोधमा शैक्षिक परामर्शदाता आन्दोलित, उपचारमा लापरवाही गर्ने डाक्टर र अस्पताललाई 39 लाख क्षतिपूर्ति तिर्न आदेश,
10: सप्तकोशीमा जल प्रवाह बढेपका खोलिए,
9: बर्ड फ्लू नियन्त्रणपछि सदर चिडिया खाना आजदेखि खुल्ला, चितवनमा एक वर्षमा 893 जनामा स्क्रब टाइफस,
10: भारतको पश्चिम बंगालमा रेल र भ्यान ठोकिँदा 3 जनाको मृत्यु, 4 जना गम्भीर घाइतेको आईसीयूमा उपचार चल्दै,
9: र महिला 19 वर्ष मुनिको प्रिमियर कपको सेमी फाइनलमा नेपालले बीचको खेलको नतिजा सुपर ओभरमा टुङ्गो लाग्ने।
11: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टार लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टार ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो हाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
10: समाचार अब विस्तारमा। सरकारले जारी गरेको नियमावलीको विरोधमा शैक्षिक परामर्शदाताहरू आन्दोलित बनेका छन्। शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली 2083 शैक्षिक परामर्श क्षेत्रलाई अन्याय गरेको भन्दै उनीहरूले आज काठमाडौँमा प्रदर्शन गरेका हुन्। यसअघि हातमा कालोपट्टी बाँधेर काम गरेका उनीहरूले आज काठमाडौँमा प्लेकार्ड सहित सरकार विरूद्ध प्रदर्शन गरेका हुन्। नेपाल शैक्षिक परामर्श संघ इक्याङले सरोकारवालासँग पर्याप्त छलफल नगरी नियमावली ल्याइएको र सो नियमावलीका केही प्रावधान अव्यवहारिक रहेको भन्दै विरोध गर्दै आएको छ। इक्याङले हाल 1 वर्षका लागि मात्रै कायम गरिएको अनुमति पत्रको अवधि 5 वर्ष बनाउनु पर्ने, शैक्षिक मेला सेमिनार तथा प्रदर्शनी आयोजना गर्न मन्त्रालयको पूर्व स्वीकृति अनिवार्य गर्ने व्यवस्था हटाउनु पर्ने र पहिलेदेखि संचालनमा रहेका संस्थामा नयाँ मापदण्ड बाध्यकारी रूपमा लागू गर्न नहुने लगायतका माग गरेका छन्। त्यसैगरी विदेशी कलेज तथा विश्वविद्यालयबाट प्राप्त हुने सेवा शुल्क रोक्ने व्यवस्था खारेज गर्नुपर्ने, दोहोरो कर तथा आय व्यय विवरण बुझाउनुपर्ने प्रावधान हटाउनुपर्ने, विद्यार्थीलाई क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था पुनरावलोकन गर्नुपर्ने तथा संस्थागत ग्रेडिङ प्रणाली र धरोटी सम्बन्धी प्रावधान संशोधन गर्नुपर्ने माग पनि उनीहरूले राखेका छन्।
9: उपभोक्ता अदालतले उपचारका क्रममा चिकित्सकीय लापरवाही गरेको ठहर गर्दै स्त्री रोग विशेषज्ञ डाक्टर ज्योत्सना शर्मा तिवारी र नयाँ बानेश्वर स्थित एभरेस्ट अस्पताललाई कुल 39 लाख रूपियाँ क्षतिपूर्ति तिर्न आदेश दिएको छ। अदालतका अध्यक्ष डाक्टर दिवाकर भट्ट र सदस्य गेहेन्द्रराज रेग्मीको इजलासले डाक्टर शर्मालाई 9 लाख रूपियाँ र एभरेस्ट अस्पतालबाट 30 लाख रूपियाँ पीड़ित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउन हिजो फैसला गरेको हो। 2 वर्ष अघि प्रसूति गराउने क्रममा गोठाटारकी मनिता शर्माको मृत्यु भएपछि उनका श्रीमान सुभाष पराजुलीले मुद्दा दायर गरेका थिए। अदालतले शल्यक्रियापूर्वक त्री एक्लिम सियाका बिरामीलाई आवश्यक औषधि नदिएको, गर्भवतीको स्वास्थ्य अवस्था जटिल हुन सक्ने पूर्वानुमान हुँदाहुँदै आवश्यक सावधानी नअपनाएको लगायतका आधारमा चिकित्सक र अस्पतालको लापरवाही ठहर गरेको जनाएको छ। मनिता शर्मा 2081 मंगिर 25 गते केही असहज महसुस भएपछि नियमित उपचार गराइरहेकी डाक्टर शर्माकै सल्लाहमा एभरेस्ट अस्पताल पुगेकी थिइन्। त्यही उपचारका क्रममा उनको मृत्यु भएको थियो। अदालतले फैसलाको पूर्ण पाठ भने केही दिनपछि सार्वजनिक हुने जनाएको छ।
10: सर्वोच्च अदालतबाट अब साउन 11 गतेपछि मात्रै नियमित सुनवाई हुने भएको छ। हरेक नयाँ आर्थिक वर्षको शुरूआतमा अदालतको आन्तरिक प्रशासनिक तथा व्यवस्थापकीय काम गर्नुपर्ने भएकाले नियमित सुनवाई स्थगित गरिएको सर्वोच्च अदालतले जनाएको छ। यसअघि प्रत्येक वर्ष 2-7 सम्म नियमित सुनवाई रोक्ने अभ्यास रहेकामा यस वर्ष अवधि छुट्याइएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार साउन 1 गतेदेखि 11 गतेसम्म बन्दी प्रत्यक्षीकरण, सामान्य प्रकृतिका मुद्दा, सरकारवादी एकतर्फी मुद्दा, पुनरावेदन, अन्तरिम आदेश सम्बन्धी निवेदन तथा रिट निवेदनको दर्ता र सुनवाई भने नियमित रूपमा हुनेछन्।
9: सप्तकोशी नदीमा जल प्रवाह बढ़दै गएपछि सुनसरी प्रशासनले विपदप्रति कार्य तयारीलाई तीव्र बनाएको छ। यस क्रममा प्रमुख जिल्लाधिकारी वासुदेव घिमिरे सहितको सुरक्षा निकायका प्रमुखहरूको टोलीले कोशी ब्यारेजको स्थलगत अनुगमन समेत गरेको छ। कोशी ब्यारेजमा पानीको प्रवाह प्रति सेकेण्ड 1,56,195 क्यूसेक पुगेको छ भने ब्यारेजका 20 ढोका खुलिएका छन्। कोशीमा जलप्रवाह प्रति सेकेण्ड 1,50,000 क्यूसेक पुगेपछि उच्च सतर्कताको संकेत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ। अनुगमनपछि प्रमुख जिल्ला अधिकारी घिमिरेले बाढ़ी डुबान तथा कटानको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा विपद प्रति कार्ययोजना कार्यान्वयनमा रहेको बताउनुभयो। उहाँले विपद व्यवस्थापनमा संलग्न सबै निकायको जिम्मेवारी स्पष्ट रूपमा निर्धारण गरिएको तथा आवश्यक कार्यविधि पनि तयार पारिएको जानकारी दिनुभयो।
10: थाहा सञ्चार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
12: गुणस्तरीय प्लम्बिङको पर्पज म्याम मार्बल।
13: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
12: सुरक्षा घरको साथ जीवन।

0: मात्र डीटीएच सेवा डिस्ट हो
1: देशो खुशी को कनेक्शन
2: यो हो हाँ हाँ संचार नेटवर्क समय को आवाज समय को आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। ललितपुरको जावलाखेल स्थित सदर चिडियाखाना सर्वसाधारणहरूका लागि पुनः खुल्ला गरिएको छ। काग, गिद्ध र हाँस लगायतका पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिडियाखाना गत असार 5 गतेदेखि बन्द गरिएको थियो। संक्रमण नियन्त्रणका लागि बिरामी पंक्षीहरूको उपचार, सरसफाई तथा आवश्यक व्यवस्थापनको काम सम्पन्न भएपछि वातावरणीय नमूनाको परीक्षणमा एभियन इन्फ्लुएन्जा बर्ड फ्लू भाइरस नदेखिएकाले चिडियाखाना पुनः सञ्चालनमा ल्याइएको हो। चिडियाखाना प्रशासनका अनुसार पशु सेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको बैठकले चिडियाखाना पुनः खोल्ने निर्णय गरेको हो। चिडियाखाना बिहान 10 बजेदेखि बेलुका 4 बजेसम्म प्रवेशका लागि खुल्ला रहने र अवलोकनकर्ताले बेलुका 5 बजेभित्र बाहिरिनुपर्ने चिडियाखानाका प्रवक्ता तथा सूचना अधिकारी गणेश कोइरालाले जानकारी दिनुभयो। सदर चिडियाखाना व्यवस्थापनले आगन्तुकलाई जनावर तथा पंक्षीसँग सुरक्षित दूरी कायम गरी अवलोकन गर्न आग्रह गरेको छ। यसअघि संक्रमित देखिएका खोरहरू रातो रिबनले घेरिएको जनाउँदै ती क्षेत्रमा अनावश्यक रूपमा नबस्न र दूरी कायम गर्न अनुरोध गरिएको छ। त्यसैगरी आफूसँग ल्याइएका खानेकुरा खुल्ला स्थानमा नखान, परियोगपछि फोहोर डस्टबिनमा व्यवस्थित रूपमा फाल्न तथा अनिवार्य रूपमा मास्क प्रयोग गर्न पनि सर्वसाधारणहरूलाई अनुरोध गरिएको छ।
3: चितवनका विभिन्न अस्पतालमा आएका बिरामी मध्ये 893 जनामा स्क्रब टाइफस संक्रमण देखिएको छ। गत आर्थिक वर्षमा जिल्लाका अस्पतालमा आएका बिरामी मध्ये 11,419 जनाको परीक्षणका क्रममा उनीहरूमा स्क्रब टाइफसको संक्रमण देखिएको हो। जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार संक्रमित मध्ये 621 जना चितवनका रहेका छन्। जिल्लामा भेटिएका संक्रमित मध्ये रत्नगर नगरपालिकाका 246 जना, खैरहनी नगरपालिका 117 जना, भरतपुर महानगरपालिका 90 जनामा यो रोगको संक्रमण देखिएको हो। यस्तै राप्ती नगरपालिकाका 82 जना, कालिका नगरपालिकाका 69 जना, माडी नगरपालिकाका 7 जना र इच्छा कामना गाउँपालिकाका 10 जनामा यो रोगको संक्रमण देखिएको केसीले बताउनुभयो।
4: अब अन्तर्राष्ट्रिय समाचार। भारतको पश्चिम बंगालमा रेल र भ्यान ठोकिँदा 3 जनाको मृत्यु भएको छ। मुर्शिदाबाद जिल्लामा आज बिहान यात्रुवाहक रेलसँग विद्यालय भ्यान ठोकिँदा 3 जनाको मृत्यु भएको हो। कर्णा सुवर्णा स्टेशन नजिक भएको दुर्घटनामा विद्यालय भ्यानमा सवार 2 जना विद्यार्थी र साइकल चलाइरहेका एक वृद्धको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन्। यो दुर्घटना कटुवा अजिमगंज रेल खण्ड अन्तर्गत लेवल क्रसिङ गेटमा भएको थियो। निमटिटा कटुवा यात्रुवाहक रेल रोयल एकाडेमी विद्यालयका विद्यार्थी बोकेको टाटा सुमो र एक साइकलसँग ठोकिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका 3 जना विद्यार्थी र टाटा सुमोका चालकलाई मुर्शिदाबाद मेडिकल कलेज तथा अस्पतालको आईसीयूमा भर्ना गरिएको छ। अन्य घाइते विद्यार्थीहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको भारतीय संचार माध्यमहरूले जनाएका छन्।
3: अब खेल समाचार। एसीसी महिला अण्डर 19 प्रिमियर कपको सेमी फाइनलमा संयुक्त अरब इमिरेट्स युएई र नेपालबीचको खेल सुपर ओभरमा धकिलिएको छ। आज युएईले दिएको 101 रनको सामान्य लक्ष्य पछाएको नेपाल 100 रनमै समेटेपछि खेल सुपर ओभरमा धकिलिएको हो। नेपालका लागि अनु खडायतले 20, साना प्रवीण र अलिसा कुमारी यादवले समान 17 रन जोड़े। यसअघि मलेसिया स्थित बायुमास ओभल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको युएई 19.5 ओभरमा सबै विकेट गुमाउँदै 100 रन बनाएको थियो। युएईका लागि मेहफुल प्रणव कुलकर्णीले सर्वाधिक 30 रन बनाई लाभान्य केनीले 25 रन तथा नेहा कुमारी 19 रनमा अभिजित रहिन्। नेपालका लागि रिया शर्मा र अनु कडायतले समान 3-3 विकेट हात पारिन्। तृष्णा विश्वकर्माले 2 विकेट हात पारिन्। अहिले सुपर ओभरको खेल भइरहेको छ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: सरकारले जारी गरेको नियमावलीको विरोधमा शैक्षिक परामर्शदाता आन्दोलित। उपचारमा लापरवाही गर्ने डाक्टर र अस्पताललाई 39 लाख क्षतिपूर्ति तिर्न आदेश।
3: सप्तकोशीमा जल प्रभाव बढ़ेपछि विपद प्रतिकार तयारी तीव्र। प्यारिसका 20 ढोका खोलिए।
4: बर्ड फ्लू नियन्त्रण पछि सदर चिडियाखाना आजदेखि खुला। चितवनमा एक वर्षमा 893 जनामा स्क्रब टाइफस।
3: भारतको पश्चिम बंगालमा रेल र भ्यान ठोकिँदा 3 जनाको मृत्यु, 4 जना गम्भीर घाइतेको आईसीयूमा उपचार चल्दै।
4: र महिला 19 वर्ष मुनिको प्रिमियर कपको सेमी फाइनलमा नेपाल र युएई सँग पराजित।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। कृष्ण र अप्सरा विदा हुन्छौ, नमस्कार।
5: सूचना यस तनहु सेवा हस्पिटल दुलेगोडा बीपी चोकमा
6: यही साउन 2 गते शनिबार
7: लामो समयसम्म हरियो खर्का अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
7: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
7: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ
5: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा
7: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
8: वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल
5: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर
8: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
9: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0765403177 मोबाइल 98560443043
10: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
11: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
10: बीपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
11: ए ल ल
12: तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक
11: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560338 प्रशान्त नेउपाने 98460265925
13: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन
11: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ त्यही जाने हो म त
13: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौडा प्रोपाइटर कीर्तिमान थापा मगर तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
11: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
13: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
5: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछेपानी तनहु प्रोपाइटर रमेश भुजेल फोन 98560-32475 र 98011-32475
14: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
15: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
14: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
16: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
17: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
18: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
19: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
20: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
21: कि बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भो
20: नरिसौ न त लो बरु हिँड कहाँबाट ल्याउने हो
21: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या अरे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
22: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
23: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
24: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
25: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
24: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार
26: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोप्राइटर भोज बहादुर सुनार
19: मोबाइल 9800585537 र 9800615899
27: 103.8 अन्तर्मनको आवाज

0: तपाईको घर आँगनमा घन्किने मादलुका तालसँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुनसँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
1: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रोसन आभूषण सुनसादी पसल धुलेगौंडा 4 भित्री बजार मोबाइल 98058535537
2: आकर्षक सुनसादीको गहना नारीको चाहना।

दर्शक नमस्ते नमस्कार स्वागत छ कार्यक्रममा ओम प्रश्न आवश्यक डोक्सिसिरीको प्रतीक्षा गरी बस्नु हुने तपाईँ सम्पूर्ण साथीहरूमा म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा भने तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज मनको आवाज साथै www.radiodhorbarahi.com .np लगइन गरेर पनि विश्वभरिकै साथ यहाँले हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोता साथी यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रश्न आवश्यक सुनसादी पसलले र यो पसल दुलेगौड़ाको भित्री बजारमा रहेको सुनसादी सम्बन्धी थप सेवाहरू चाहिएमा यहाँलाई कारोबारहरू पनि गर्नु परेमा त्यस पसलबाट पनि यहाँले कारोबारहरू गर्न सक्नुहुनेछ भन्ने श्रोता साथी हामी आउने गर्दछौ। हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा हरेक दिन यहाँहरूमा उपस्थित हुने गर्दछौ। रमाइलो श्रृंखलाको साथमा यहाँहरूसँग हामी ठिक 4 बजेको टाइम चेकसम्म यहाँहरूसँग जोडिनेछौ भन्ने श्रोता साथी आजको श्रृंखलामा रहेर फेसबुक मेसेजलाई कार्यक्रममा स्थान दिनेछौ। र सम्झना स्वरूपी कसैलाई केही मेसेज पठाउन छ भने केही सूचना सन्देश दिन छ भने र साथसाथै कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाईको लोक भाकाहरू सुन्न छ भने यहाँले हाम्रो रेडियो ढोरबाराही 103.8 मेगाहर्जको पेजमा गई त्यहाँ गएर स्टाटस हामीले राखेका छौं। त्यहाँ गएर यहाँले कमेन्ट गर्न सक्नुहुनेछ, मेसेज गर्न सक्नुहुनेछ र आजको शुक्रबारको श्रृंखलामा यहाँहरू जोड़िन सक्नुहुनेछ भने कार्यक्रमको पहिलो सांगीतिक कोशी स्वरूप यहाँको लागि अझ निकै नै रमाइलो अनि सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु। कार्यक्रमको पहिलो सांगीतिक कोशी स्वरूप भने गीतको बोल रहेको छ नजरले तान्छ, जसमा आवाज रहेको छ अर्जुन साहबको चारो शान्ति श्री परियारको भने स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी, नजरले तान्छ यो निकै नै सुमधुभाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु भने श्रोता साथी, आजको श्रृंखलामा हामीहरू कार्यक्रममा फेसबुक मेसेजलाई स्थान दिनेछ भने पुगे पनि यहाँहरू सम्पूर्ण श्रोता साथीले कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहुनेछ र आफूलाई मेसेज पठाउन मन भएको केही सूचना सन्देश अथवा केही छोटो मिठो जानकारीहरू यहाँलाई दिन भएमा, त्यसै गरी यहाँहरूलाई कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रुचाएको लोकगीतहरू यहाँलाई यदि सुन्न मन भएमा हाम्रो रेडियो टोलबाट ही 103.8 मेगाहर्जको पेजमा गई यहाँले चाहिँ मजाले कमेन्ट गर्न सक्नुहुनेछ र श्रोता साथी आजको श्रृंखलामा यहाँहरू जोडिन सक्नुहुनेछ भने अहिलेको लागि भने कार्यक्रममा फेरि पनि एउटा अर्को मिठो भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ गाउँ घरे माया, निकै नै सुमधुर गीत रहेको छ, सुषमा आवाज रहेको छ विमल परियार र बत्ती कुमारी थापाको भनी स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी गाउँघरे माया गीतको बोललाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा यो मिठो भाकालाई स्वीकार्नु भयो होला र आशा रहेको छ यहाँ हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रमलाई अन्तिमसम्म सुनेर पक्कै पनि साथ दिनुहुनेछ भन्ने श्रोता साथी अहिलेको लागि भने हाम्रो प्यारो प्यारो साथीहरूले गर्नुभएको कमेन्ट पढ्नतर्फतिर म चाहिँ लागिरहेको छु। हजुर श्रोता साथी कमल श्रेष्ठजी हुनुहुन्छ, उहाँले कमेन्ट गर्नुभएको छ। हजुर नमस्कार, म तीनसूर्य मीडिया ग्रुपको सदस्य तेह्रथुमको फेदामबाट कमल श्रेष्ठ। यस कार्यक्रम मार्फत अब बस्ने गीत सुनाउनु पर्दा साथीहरू देव पासकोटा, मनोज भुजेल, छुची आरती लिम्बू भुजेल, लोकेन थोकलेन लिम्बू, राजन खतिवडा, चित्र योगी, सुशीला कार्की, सरला राई, मीडिया प्रेमी निर्मला बनेम, फुलमाया आङखेवा लिम्बू लगायत सम्पूर्ण साथीहरूलाई अब बस्ने गीत मार्फत मजाले इन्जोय लिनुहोला भन्दै विदा हुन्छु। ओके बाई बाई भन्नुभएको रहेछ। धेरै धेरै धन्यवाद यहाँलाई कमल श्रेष्ठजी यो मिठो कमेन्ट गर्नुभएकोमा। भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूलाई कार्यक्रममा बजाइने यो सुमधुर अनि रमाइलो रमाइलो भाकाहरू लोक भाकालाई सुनेर पक्कै पनि रमाइलो महसुस पनि गर्नुहुन्छ होला भन्दै अहिलेको लागि भने फेरि पनि एउटा अर्को श्रोता साथीको कमेन्ट पढ्नतर्फतिर लागिरहेको छु। कर्णप्रिय केसी संगीजी हुनुहुन्छ, उहाँले कमेन्ट गर्नुभएको छ। लौ हाई दर्शन नमस्ते, के छ हजुरको खबर, सन्चै हुनुहुन्छ? म चाहिँ यता भारतको हिमाचलबाट कर्णप्रिय केसी संगीत घर दाङ तुलसीपुर कार्यक्रम मजाले सुन्दैछु। यही कार्यक्रम मार्फत हजुर लगायत सम्पूर्णमा मिठो सम्झना भन्नुभएको रहेछ। धेरै धेरै धन्यवाद कर्णप्रिय केसीजी यो मिठो कमेन्ट गर्नुभएकोमा, र यहाँलाई पनि धेरै धेरै सम्झना व्यक्त गर्दै कार्यक्रमलाई अन्तिमसम्म सुनेर अझै पनि रमाइलो महसुस गर्दै साथ दिनुहोला भने श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु। र यसै गरी हाम्रो श्रोता साथीहरू कति टाढा टाढाबाट कार्यक्रमलाई सुन्दै हुनुहुन्छ र पक्कै पनि यहाँहरूले पनि कार्यक्रमलाई मजाले सुनिरहनु भएको छ होला, र यही आशा अपेक्षाको साथ श्रोता साथी कमेन्ट गर्दै गर्नुहोला, मेसेज गर्दै गर्नुहोला, सम्झना स्वरूप मायाको चिनो सम्झना स्वरूप राख्दै गर्नुहोला भने श्रोता साथी अहिलेको लागि भने भेट भो माया सुमधु भाका राखिरहेको छु। यो बोलमा आवाज रहेको छ राजु गुरुङ, रामजी खार, सागर आले, ललिता पुन, पूजा योञ्जन मगर, चिना थापा मगरको भने निकै नै रमाइलो भाका रहेको छ, स्वीकार्नुहोला है ता।

हजुर श्रोता साथीहरू, निकै नै रमाइलो भागालाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पगे पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा मिठो भागालाई स्वीकार्नु भयो होला भने श्रोता साथी कार्यक्रममा अहिलेको लागि भने डुम्रे बजार गीतको बोललाई राखिरहेको छु, जसमा आवाज रहेको छ निरु सुरेश मगर र राजु गुरूङको भने स्वीकार्नु होला रमाइलो भागालाई।

हजुर श्रोता साथीहरू, निकै नै सुमधुभाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा स्वीकार्नु भयो होला यो रमाइलो भाकालाई भने। त्यसै गरी श्रोता साथी गीतको बोलिरहेको थियो डुम्रे बजार र पक्कै पनि हाम्रो सम्पूर्ण डुम्रेमा बस्नुहुने बासिन्दाहरूले पनि यो सुमधुर रमाइलो भाकालाई पक्कै पनि सुन्नुभयो होला भने। श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा फेरि पनि हाम्रो श्रोता साथीहरूले गर्नुभएको प्यारो प्यारो कमेन्ट पढ्नतर्फतिर लागिरहेको छु। श्रोता साथी कुमार श्रेष्ठजी हुनुहुन्छ, उहाँले कमेन्ट गर्नुभएको छ, बहिनी नमस्ते हजुर, म राजकुमार श्रेष्ठ गाचेपानीबाट हो। अहिले मेरो बुढी गोमा कुमारी श्रेष्ठ जीपी कोइराला हस्पिटलमा बिरामी भएर उपचार भइरहेको छ। बुढीको चाँडै भन्दा चाँडै स्वास्थ्य लाभको शुभकामना गर्दछु। अब बस्ने गीत बनकेवामा बस्ने सम्पूर्ण आफन्तहरूलाई सुनाउन चाहन्छु। धन्यवाद, गेट वेल सुन माई वाइफ गोमा, प्रेङ फर गड भन्नुभएको रहेछ। धेरै धेरै धन्यवाद कुमार श्रेष्ठजी हो मिठो कमेन्ट गर्नुभएकोमा, र यहाँको वाइफको पनि यहाँको श्रीमतीको पनि छिटोभन्दा छिटो स्वास्थ्यमा परिवर्तन आओस्, स्वास्थ्य लाभ होस्, छिटोभन्दा छिटो सकुशल हुनुहुन्छ भन्ने आशा अपेक्षाको साथ यहाँलाई गेट वेल सुन भन्दै श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा फेरि पनि एउटा अर्को मिठो भाकालाई नै राख्नतर्फतिर पनि लागिरहेको छु। र हामी अहिलेको लागि भने चाहिँ समयको अन्त्य अन्ततर्फ पनि सकिने आइसकेका छौ र हामी कार्यक्रमको अन्त्यन्ततर्फ पनि आइसकेका छौ भने फेरि पनि कार्यक्रममा एउटा अर्को मिठो भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु। र श्रोता साथी गीतको बोल रहेको छ घुमाउने घर पोखरा, यो रमाइलो भाकालाई राखिरहेको छु, स्वीकार्नुहोला।

हजुरसित साथीहरू निकै नै रमाइलो भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। घुमाउने घर पोखरामा यो निकै नै मिठो भाका रहेको थियो भने आवाज रहेको थियो सुदीप अधिकारी र शान्ति श्री परियारको भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा स्वीकार्नु भयो होला यो मिठो भाकालाई भने श्रोता साथी अहिलेको लागि भने हामी कार्यक्रमको अन्त्यतर्फ पनि आइसकेका छौं र कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ र आजको श्रृंखलामा रहेर हामीले फेसबुक मेसेजलाई कार्यक्रम स्थान दियौं। यहाँले हाम्रो श्रोता साथीले पनि कमेन्ट गर्नुभएको थियो, मेसेज गर्नुभएको थियो, यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै श्रोता साथी अहिलेको लागि भने हामी कार्यक्रमको अन्त्यतर्फ आइसकेका छौँ। कार्यक्रमको हाम्रो निर्धारित समय पनि सकिसकेको छ भने कार्यक्रममा जाँदा जाँदै निकै नै चर्चित अनि रमाइलो भाकालाई कार्यक्रम स्थान दिनतर्फ लागिरहेको छु। पछिल्लो समय निकै नै ट्रेनिङ सङ पनि रहेको थियो, प्रचलित भाका रहेको छ र गीतको बोल रहेको छ झ्यापै, जसमा आवाज रहेको छ बद्री कुमार पंगिनी र ज्योति मगरको भने। यो मिठो भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरूङ आजको श्रृंखलाबाट विदा हुने आज्ञा चाहन्छु। भोलि फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा हाम्रो भेट हुने नै छ भने नमस्ते, नमस्कार, हैत।

0: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460769246।
1: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज। स्टुडियो
2: अहिले दिउँसोको 4 बज्यो।
3: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160-95301।
4: जिन्दगी का हर एक क्षणहरू आफैमा विशेष हुन्छन् र ती क्षणहरूलाई अझ विशेष बनाउँछ संगीतले। So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks every Sunday to Friday only on Radio Dhorbarahi 103.8 MHz.

हेलो दोस्तों, नमस्ते, नमस्कार, स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ तिमीलाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबार ही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज छ नि। आज हामी तपाईँको माझमा चाहिँ थर्सडेको एपिसोडमा रहेर यिनै ऱ्याप एन्ड फ्राइडेको एपिसोडमा रहेर नेपाली आकाष्टिक अनप्लग म्याचअप र खबर सङ्घलाने कार्यक्रम सुनिदिनेछौँ भने हाम्रो श्रोता साथीले चाहिँ सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ भने आशाका साथमा अहिलेको लागि भने चाहिँ धेरै कुराकानी नगरिकन कार्यक्रमको ओपनिङ स्वरूप चाहिँ सँगै सन्देन नै छौँ भने अहिलेको लागि भने चाहिँ तपाईँको माझमा सँगै स्थान दिँदैछु जुन चाहिँ रहेको छ। तिमी भने बोलको गीता चाहिँ कार्यक्रम सुनिदिँदैछु, स्वीकार्नुहोस् है त।

हजुर, सँग पनि कार्यक्रम सुनिदिइसकेको छ भने पक्कै हाम्रो श्रोता साथीले त सुनिराख्नु भएको छ र यसरी नै सुनेर मनोरञ्जन पनि लिइराख्नु भएको छ भने आशा र यो र आज चाहिँ हामी तपाईँको माझमा फ्राइडेको एपिसोडमा रहेर यिनै नेपाली अकौष्टिक अनप्लग म्याचअप र कभर सङ्गलाई कार्यक्रम स्थान दिइरहेको छ भने हाम्रो श्रोता साथीले चाहिँ पक्कै पनि सुनेर भरपूर मनोरञ्जन लिइराख्नु भएको छ भने आशाका साथमा चाहिँ हामी ठिक 4 बजेदेखि 5 बजेको 1 घण्टाको समयावधि फर्को लागि चाहिँ उपस्थित हुने गर्दछौँ। हाम्रो श्रोता साथीले चाहिँ सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ भन्दै अहिलेको लागि भने चाहिँ फेरि पनि कार्यक्रम सङ्गलाई स्थान दिने नै छ भने निरा बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने दिँदैछु। कृपया अनप्लग सिजन 3 रहेको स्वीकार्नुहोस्।

हजुरको लागि भने चाहिँ तपाईँले हामीलाई हाम्रो वेबसाइट www.radiodharwara.com.np हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। भने अहिलेको लागि भने चाहिँ कार्यक्रममा ढिला नगरिकन सङ्घलाई स्थान दिने नै छ। भने अहिलेको लागि भने चाहिँ तपाईँको माझमा म्यासअप सङ्घलाई स्थान दिँदैछु। यो कि साथै हामी छोटो विश्राममा जाने नै छौँ। त्यति बेलाको समयको लागि भने चाहिँ हामी सँगै रहनुहोला है दा।

0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
1: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल धुलेगौडा भित्री बजार।
5: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
6: कहाँ जाने?
7: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
6: मयम चिसापानी, अनि बिचमा नझर्ने?
7: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
6: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98461-16878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235-52663।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
9: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
8: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
8: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
8: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
8: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
8: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
10: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोप्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
12: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो?
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 065-590-065, मोबाइल 98166-34372।
14: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
15: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
14: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
15: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस।
14: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने।
15: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
14: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
15: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
14: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
15: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
14: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
15: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712040।
16: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
17: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
16: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
18: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
19: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
18: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
19: सेवा लिने क्रममा चाहिने जानकारी
18: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
19: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
18: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
19: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0165524 95 5524 95 82 778।
20: दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
21: हजुर, केही दिनको विश्राम लगतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ त्यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबारही 103.8 MHz अन्तर्मनको आवाज भने। आज हामी तपाईँको माझमा चाहिँ फ्राइडे क्यापिसलमा रहेर यिनै नेपाली अकौष्टिक अनप्लग म्यासप्रक वर्षलाई नै कार्यक्रम सुनिरहेको छ भने हाम्रो श्रोता साथीलाई पक्का पनि सुनेर भरपूर मनोरञ्जन लिइराख्नु भएको छ भन्ने आशा रह्यो। र यसरी नै अहिलेको लगभग चाहिँ ढिला नगरिकन कार्यक्रममा चाहिँ फेरि पनि सङ्घलाई स्थान दिने नै छौँ भने तपाईँहरूको माझमा चाहिँ सङ्घलाई स्थान दिने नै छु। र अनि अहिलेको लागि हुन्छ सुशान्त केसीको बारदाली बोलको गीतलाई चाहिँ कार्यक्रम सुन्दैछु। अकोस्टिक सङ्घलाई अहिलेको स्वीकार्नुहोस् है त।

हजुर, यो संलाई पनि कार्यक्रममा स्थान दिइसकेका छौँ। पक्कै हाम्रो श्रोता साथीले चाहिँ सुनिराख्नु भएको छ भने अहिलेको लागि पनि हाम्रो प्रोग्रामको छोटो विस्तृत जानकारी पनि तपाईँको माझमा राख्न चाहे। हामी चाहिँ सन्डेको एपिसोडमा रहेर सदाबहारका गीतहरूलाई कार्यक्रम स्थान दिन्छौँ भने मन्डेको एपिसोडमा चाहिँ ब्यान्डको सङलाई कार्यक्रम स्थान दिने गर्दछौँ। त्यसै गरी ट्युस्डेको एपिसोडमा चाहिँ लेटेस्ट सङ होला भने वेडनेस्डेको एपिसोडमा चाहिँ रक सङलाई कार्यक्रम स्थान दिन्छौँ र थर्सडेको एपिसोडमा चाहिँ ऱ्याप एन्ड रिमिक्स सङ भने चाहिँ फ्राइडेको एपिसोडमा नेपाली अकौष्टिक अनप्लग म्यासअप र कभर सङलाई कार्यक्रम स्थान दिने गर्दछौँ। यसरी हामी हप्ताको छ दिन फरक फरक श्रृङ्खलाको साथमा उपस्थित हुन्छौँ भने तपाईँले हामीलाई रेडियो ढोरबाट 103.8 मेगाहर्ज अन्त मनका आवाजका साथै हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np हाम्रो पात्र मोबाइल एप मार्फत भएका साथ सुन्न सक्नुहुनेछ। र अहिलेको लागि पनि कार्यक्रममा यिनै जानकारी सँगसँगै सङलाई स्थान दिइरहेछौँ भने बिर्सिनी हौ के बोलको गीत आज कार्यक्रममा स्थान दिँदैछु, स्वीकार्नुहोस् है त।

हजुर अहिलेको लागि भने चाहिँ हाम्रो कार्यक्रममा चाहिँ फेरि सङ्घलाई स्थान दिनेछौँ भने अहिलेको लागि भने चाहिँ नै मेसब सङ्घलाई कार्यक्रम स्थान दिँदै हामी छोटो विश्रामा जाने नै छौँ। त्यति बेलाको समय फरको लागि भने चाहिँ हामी सँगै रहनुहोला है त।

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: इस्दुलेगौडा पोलिक्लिनिकमा यही साउन 2 गते पहिलो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
0: गण्डकी मेडिकल कलेज GMC मा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
1: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
2: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053।
3: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
0: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
3: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
0: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
3: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र PNS को सफल उपचार
0: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
3: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
0: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता PCOD
3: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
0: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
3: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
0: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
4: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
5: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
4: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
5: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
0: हजुर घरभित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
1: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
0: प्रोपाइटर रबिन थापा सम्पर्क 98560 33398 र 98465010950 BBS मा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णु माया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
1: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
0: BBS प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त GPA को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
1: छुटका दायराहरू
0: कक्षा 12 को परीक्षामा 3.6 GPA वा सो भन्दा बढी GPA प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 9856062265 र 9648164145।
6: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
7: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
8: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
6: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
7: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9850557731, 9806657731।
9: प्रभु आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
10: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
7: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
11: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: हजुर, केही दिनको विश्राम लगतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाला 103.8 मेगाहर्ज अन्तर्मनको आवाज। भने अहिलेको लागि पनि कार्यक्रममा फेरि पनि सँगलाई सुन्दै नै छौ भने प्रयास बोलको गीता चाहिँ कार्यक्रम सुन्दै रहेछु। कृपया अनप्लग सिजन 3 बाट रहेको लहरीको लागि पनि स्विगी छाड्दैछु, स्विगार्नुहोस् है त।

हजुर यस संग्रहणी कार्यक्रम स्थानीय सकेको सम्पर्क पनि हाम्रो श्रोता साथीले चाहिँ सुनिराख्नु भएको छ भन्ने आशा रह्यो र अहिले आजको हाम्रो एपिसोडको टाइम पनि सकिसकेको छ र भने हामी छुट्टिनु पर्ने बेला पनि भइसकेको छ पनि हाम्रो श्रोता साथीले चाहिँ सुनेर भरपूर मनोरञ्जन लिनुभएको छ भन्ने आशा रह्यो र जाँदा जाँदा चाहिँ सम्पूर्ण श्रोता साथीहरूलाई साउने संक्रान्तिको शुभकामना व्यक्त गर्दै कार्यक्रमबाट चाहिँ म लक्ष्मी सुनार पनि विदा हुने आज्ञा चाहन्छौ भने जाँदा जाँदै चाहिँ तपाईँको माझमा सङ्गलाई स्थान दिँदैछु लैभरी लै बोलको यो गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछौ पक्कै तपाईँले सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ भने अब हामी चाहिँ तपाईँको माझमा सन्डेको एपिसोडमा रहेर सदाबहारको गीतलाई नै लिएर हामी उपस्थित हुने गर्दछौ भने अहिलेको लागि भने चाहिँ कार्यक्रममा सङ्गलाई स्थान दिँदै म कार्यक्रम प्रस्तुत लक्ष्मी सुनार पनि बिदा हुने आज्ञा चाहन्छु।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: दाइ पहिला यो मोबाइल हेर्नुस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एकैचोटि बिग्रियो
2: खै दिनुस् त ए चिन्ता नगर्नुस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
1: अनि बन्छ त दाइ
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुस् त
3: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौड़ा बस्पिसौनीको ठीक पारिपट्टि
4: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
5: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
4: प्रोपाइटर राजन पौडेल मोबाइल 98560 62029
6: एक्लै एक्लै होइन अब समर्थकको विशाल सहभागितामा टिभीको सानो पर्दामा होइन अब ठुलो पर्दामा विश्वकप हेरौँ
1: विश्वकप
6: यस विश्वकप अब हाम्रै दुलेगौंडामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ
1: यसपटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट
6: Managed by Your Choice GK Sound and Lighthouse Dulegaonda
1: नोट हामी कहाँ एलजी गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्
7: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
8: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो
7: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
8: हो त है सामान लिन टाढा किन जानु पर्यो र
9: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
10: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
11: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
12: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
11: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461 62220
13: कहाँ जाने
14: सिधै मयाम चिसा पानीबाट काठमाडौँबाट मयाम चिसा पानी
13: अनि बिचमा नजाने
14: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोसे महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
13: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
11: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461 16878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235 52663
15: 103.8 अन्तर्मनको आवाज
16: सेक्सन 1 स्टुडियो टाइम चेक
17: अहिले साँझको 5 बज्यो
18: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98161 95301
19: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार
0: ढोरबाराही हाइलाइट्सको साथमा
6: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बिपी चोक
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461 49304
14: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साझा 5 बजेको ढोरबराई हाइडर्समा श्री गुरुङको स्वागत छ अब समाचारहरू सुन्नुहोस्
20: अर्थमन्त्री डाक्टर सोनिम बाग्लेले सांसदका स्वकीय सचिवहरूको तलब वृद्धि र फिल्ड भ्रमण भत्तालाई समय सापेक्ष बनाउने विषयमा सरकार सकारात्मक रहेको बताउनु भएको छ। शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री बाग्लेले स्वकीय सचिवहरूको पारिश्रमिक लगायतका सुविधाका विषयमा सरकार उदार रहेको बताउनु भएको हो। उहाँले फिल्ड भ्रमणका क्रममा उपलब्ध गराइने भत्ता लगायतका सुविधालाई आवश्यक विधि र प्रक्रिया पुर्याएर समय अनुकूल बनाउन सरकार नकारात्मक नरहेको उल्लेख गर्नुभएको हो। वाग्लेले नेपाल राष्ट्र बैंक ऐनमा प्रस्तावित संशोधनका विषयहरूलाई स्वास्थ्य र विधिसम्मत छलफल मार्फत टुंगाउन सरकार तयार रहेको बताउनु भएको हो। अर्थमन्त्री वाग्लेले राष्ट्र बैंकको संचालक समितिमा सदस्य संख्या कति राख्ने भन्ने विषयमा खुला छलफल गर्न सकिने बताउनु भएको हो। म्याग्दी जिल्लाको समग्र आर्थिक र भौतिक प्रगतिको वार्षिक समीक्षा गर्दै एक वर्षको विवरण सार्वजनिक गरिएको छ। प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बिहिबार जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा प्रगति विवरणबारे जानकारी दिनुभएको हो। कार्यक्रममा जिल्लाका विभिन्न सरकारी कार्यालयहरूको पूँजीगत र चालू खर्च भौतिक उपलब्धि तथा बेरोजगारीको अवस्थाबारे विस्तृत छलफल भएको हो। आचार्यका अनुसार म्याग्दीको वार्षिक प्रगति विवरण र जिल्लाको वित्तीय अवस्थाबारे तालुक मन्त्रालयमा रिपोर्ट पठाएको छ। आर्थिक वर्ष 2082-83 उत्कृष्ट कार्य गर्ने कर्मचारीहरूलाई सोही अवसरमा सम्मान गरिएको छ। खरिदार सुदीप आचार्यलाई वर्षभरिको उत्कृष्ट कर्मचारी घोषणा गरिएको हो। त्यसैगरी चौथो त्रैमासिकका लागि कार्यालय सहयोगी कल्पना मगर र असार महिनाका लागि खरिदार विष्णु थापा उत्कृष्ट कर्मचारी चुनिनु भएको हो। उहाँहरूलाई पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकोमा प्रशंसा पत्र प्रदान गरिएको हो। जिल्ला प्रशासनले लामो समय सेवा गरेर अवकाश पाएका नवीन पौडेललाई पनि प्रशंसा पत्र सहित विदाई गरेको छ। जिल्लाको प्रशासनिक फेरबदल अन्तर्गत ट्राफिक प्रहरी प्रमुखको विदाई र स्वागत गरिएको छ। सफल कार्यकाल पूरा गरी सरूवा भएका जिल्ला ट्राफिक प्रहरी प्रमुख विशाल दर्जीलाई धन्यवाद विदाई गर्नुभएको हो। उहाँको ठाउँमा नयाँ जिम्मेवारी सम्हाल्न आएका सप्रनी अशोक बस्नेतलाई स्वागत गर्दै सफल कार्यकालको कामना गरिएको छ। जिल्लामा शान्ति सुरक्षाको स्थिति सामान्य रहेको प्रशासनले जनाएको छ। यसैगरी नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको बैठक पनि शुक्रबार नै सम्पन्न भएको छ। भूमि सम्बन्धी समस्या समाधानका लागि स्थानीय तहसँगको समन्वयलाई तीव्रता दिएको छ। जिल्ला भूमि समस्या समाधान समितिको बैठकले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीसँग कार्ययोजनाबारे अन्तर्क्रिया गरेको छ। ब्यास नगरपालिकाले वडा नम्बर 2, 3 र 4 बजार क्षेत्रमा सड़क मापदण्ड उल्लंघन गरी निर्माण गरिएका संरचना तथा सञ्चालन गरिएका व्यवसायी साउन 15 गतेभित्र हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको छ। यसअघि 35 दिनभित्र सड़क मापदण्डभित्र परेका संरचना हटाउन सार्वजनिक सूचना जारी गरिएको भए पनि कार्यान्वयन पूर्ण हुन नसकेको भन्दै नगरपालिकाले सम्बन्धित वडा प्रतिनिधिसँग समन्वय गरी घर धनी तथा व्यवसायीसँग छलफल गरेर साउन 15 गतेभित्र संरचना हटाउने निर्णय गरेको हो। शुक्रबार बसेको कार्यपालिका बैठकको निर्णय अनुसार तोकिएको समयभित्र पनि संरचना नहटाए भूमि नियमन तथा घर नक्सा शाखालाई त्यस्ता संरचना हटाउने, छतको पानी सिधै सड़कमा खसाल्ने, पाइप हटाउने तथा आवश्यक परि सुरक्षा निकायसँग समन्वय गरेर कार्यान्वयन गर्ने निर्देशन दिएको प्रवक्ता सुरेश थापाले बताउनु भएको हो। मोगलिन पोखरा सड़क खण्ड अन्तर्गत तनहुको दमौलीमा निर्माण भइरहेको 4 लेनको पुलमा 300 दिन म्याद थप भएको छ। असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने म्याद रहे पनि काम नसकिएपछि 300 दिन म्याद थप गरिएको मोगलिन पोखरा सड़क योजना पूर्वी खण्डले जनाएको छ। ब्यास नगरपालिका 4 र 5 मादी नदीमाथि निर्माण भइरहेको आर्क डिजाइनको पुलको काम 86% सकिएको योजनाका इन्जिनियर विष्णु प्रसाद पाण्डेले जानकारी दिनुभएको हो। उहाँका अनुसार केही दिन अगाडि म्याथ थपको सिफारिश गरिएकामा पूर्वाधार विकास मन्त्रालयले म्याथ थपको स्वीकृति आइसकेको छ। उहाँका अनुसार विक्रमसम्म 2084 वैशाख 16 गतेसम्म म्याथ थप भएको छ। पुल निर्माणका लागि विक्रमसम्म 2079 साउन 26 गते अन्नङ्क जेडआईएसटी जेबीसँग सम्झौता भएको थियो। 315 मिटर लामो पुलमा 6 स्मान रहनेछ। रू 1,21 करोड़ भ्याट सहित लागतमा निर्माण भइरहेको पुल 23 मिटर चौडाइको एउटै मोनोलिथिक स्ट्रक्चर भएको यो नेपालकै पहिलो पुल भएको पाण्डेको भनाइरहेको छ। पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल 4 लेनको हुनेछ। हाल नदीमाथि रहेको 2 लेनको पुल 370 मिटर लम्बाइको रहेको छ। सोही पुल भन्दा करिब 50 मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ। राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्य पहाड़ी लोकमार्गको बागलुङ खण्ड अन्तर्गत बागलुङ बजार क्षेत्रको 2 किलोमिटर सड़क कालोपत्र गर्न दोस्रो पटक म्याप थप भएको छ। यो खण्ड कालोपत्र गर्ने काम 1 वर्षमा सक्नुपर्ने थियो। 100 मिटर सड़क विश्वोन्नति सहित कालोपत्र गर्ने काम 2082 भदौ 15 गते सम्पन्न गर्नुपर्ने थियो, तर ठेकेदारको ढिला सुस्तीले काम नसकिँदा छोटो दूरीको सड़क कालोपत्र गर्न दोस्रो पटक म्याद थपिएको हो। 6,72,65,000 रूपियाँमा ठेक्का सम्झौता गरेर एचसीवीजीसीएस कम्पनीले काम शुरू गरेको थियो। निर्धारित समयमा काम नसकिएपछि 2083 असार मसान्तसम्म म्याद थपिएको थियो। थपिएको समयमा पनि काम सम्पन्न भएपछि 2083 असोज मसान्तसम्म म्याद थपिएको सड़क डिभिजन कार्यालय बागलुङका इन्जिनियर विष्णु प्रसाद सुवेदीले जानकारी दिनुभएको हो। सड़क निर्माणको 22 महिनामा भौतिक प्रगति 80% रहेको छ। लोकमार्गको बागलुङ खण्ड अन्तर्गत बागलुङ नगरपालिका वडा नम्बर 1 बोङ्गी चौरको घुम्तीदेखि वडा नम्बर 4 उर्पला चौरको बुर्तीबाङ चोकसम्म सड़क कालोपत्र हुन लागेको हो। 2 लेन सड़क कालोपत्र भएपछि बागलुङ बजार क्षेत्रको मुहार फेरिने विश्वास गरिएको छ। गोर्खाको अजिरकोट गाउँपालिका 4 झ्यावाङमा 40 वर्षीय शमशेर नेपाली दरौदी नदीमा बेपत्ता भएका छन्। बिहिबार तालफुटी घाट स्थित दरौदी नदीमा मलामी गएका नेपाली नुहाउने क्रममा नदीको तीव्र बहावले बगाएको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। अहिले प्रहरी चौकी चनौट र इलाका प्रहरी कार्यालय चौपारी बाटा खोजेको प्रहरी टोलीले स्थानीयवासीसँग समन्वय गरी शुक्रबार बिहानदेखि पुनः सघन रूपमा खोजी कार्य सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायब उपरीक्षक श्रेष्ठको भनाइरहेको छ। सवारी ज्यान मुद्दामा फरार प्रतिवादीलाई 29 वर्षपछि प्रहरीले पक्राउ गरेको छ। 2053 असोज 20 गते जिल्ला अदालत पर्वतले सवारी ज्यान मुद्दामा 5 महिना 7 दिन कैद सजायको फैसलापछि फरार बागलुङ नगरपालिका वडा नम्बर 9 तित्याङ कमल डाँडाका राजु थापा भन्ने राजु बहादुर थापालाई प्रहरीले पक्राउ गर्न सफल भएको हो। नगर प्रहरी कार्यालयको टोलीले थापालाई बिहिबार घरबाटै पक्राउ गरेको हो। थापालाई फैसला कार्यान्वयनको लागि जिल्ला बागलुङ मार्फत कारागार पठाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी डाइप उपरीक्षक रामेश्वर तगतीले जानकारी दिनुभएको हो। यसै प्रहरीले चोरीको कसुरमा एकजनालाई पक्राउ गरेको छ। बागलुङ नगरपालिका वडा नम्बर 2 स्थित धौलागिरी प्रादेशिक अस्पताल र सोही वडाको अबारोड स्थित एसके ज्वेलर्सका मोबाइल चोरी घटनामा संलग्न काठमाडौँ जिल्ला तारकेश्वर नगरपालिका वडा नम्बर 6 बस्ने 29 वर्षीय अमृत खड्कालाई प्रहरीले पक्राउ गरेको हो। चोरी घटना संलग्न खड्काबाट प्रहरीले मोबाइल समेत बरामद गरेको छ। चोरीमा संलग्न खड्कालाई अनुसन्धान गर्नको लागि जिल्ला अदालत बागलुङबाट 5 दिनको म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक द्वतीले जानकारी दिनुभएको हो। सिद्धार्थ राजमार्ग हुँदै यात्रुवाहक बसमा नियन्त्रित लागु औषध बोकेर यात्रा गरिरहेका 2 जनालाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ। गल्याङ नगरपालिका 1 रामदी स्थित सिद्धार्थ राजमार्गमा अस्थायी प्रहरी चौकी रामदीबाट खटिएको प्रहरी टोलीले नियमित सवारी जाँचको क्रममा भुटवलबाट गल्याङतर्फ आउँदै गरेको G2K 1952 नम्बरको यात्रुवाहक बस रोकेको थियो। चेकसाजका क्रममा बसमा सवार कास्कीको पोखरा महानगरपालिका पाँच निवासी 40 वर्षीय नरेन्द्र आचार्य र सोही ठाउँका 34 वर्षीय सूरज प्याकुरेललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। ठूलो परिणाममा प्रतिबन्धित औषधि बरामद भएपछि प्रहरीले दुईजनालाई लागू औषध मुद्दामा अनुसन्धान अघि बढ़ाएको छ। बरामद लागू औषध सहित नियन्त्रणमा लिएर दुवैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी न्यायिक उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभएको हो। प्रहरीले लागू औषधको स्रोत ओसार पसारको उद्देश्य तथा यसमा संलग्न अन्य व्यक्तिको पहिचानका लागि समेत अनुसन्धान अगाडि बढ़ाएको जनाएको छ। नयाँ आर्थिक वर्षको पहिलो दिन साउन एक गते शेयर बजार उच्च अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 79.74 अंकले बढ़ेर 2677.54 बिन्दुमा पुगेको छ। नेप्से लगातार चौथो दिन बढ़ेको हो। आज म्यूचल फण्ड बाहेक सबै समूहको उपसूचक बढ़ेकोमा जलविद्युत लगानी र उत्पादन तथा प्रशोधन समूह 4% भन्दा धेरैले उकालो लागेको छ। आज 269 कम्पनीको शेयर बढ़ेकोमा 13 घटेको छ। यस्तै मान्डु हाइड्रो पावर र निर्धन उत्थान लघुवित्तको शेयर भने खटभर भएको छैन। आज श्रीनगर एग्रिटेक शेयर 15% बढ़ेको छ। बजार उच्च अंकले उकालो लागेको दिन आत्मनिर्भर लघुवित्तको शेयर 15% घटेको छ। आज कारोबार रकम सामान्य बढ़ेको छ। हिजो 4.56 अर्ब कारोबार भएकोमा आज 335 कम्पनीका 1.03 करोड़ किता शेयर 4.57 अर्ब रूपियाँमा किनबेच भएको छ। हस्तसाझ 5 बजेको ढोरबरा हेलर्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
21: ए सबिना, यस्तो हतारमा कता हो?
22: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
21: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानुपर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
23: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9008216142।
24: यही आउँदो साउन 2 गते पहिलो शनिबार
25: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
24: उपचार हुने रोगहरू
25: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
24: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
25: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
24: दिसा पिसाब एवं पेटको समस्या,
25: तौल घटबड हुने वा थाइराइडको समस्या,
24: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ, ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्स रे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
25: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
24: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी चार दुलेगौडा तनहुँ।
25: फोन नम्बर 0564142333 र 98681687।
1: सुन्नु न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
3: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
1: कहाँ?
3: गण्डकी मेडिकल हल।
25: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
3: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
25: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
1: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0635903969, मोबाइल 98402869926।
22: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
21: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
22: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
4: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इबी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैङ्क भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 98603373310 र 98261553507।
5: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

पट्टदेनाङ अगेल्चा रेडियो डोरबराही काठभोङ सोम दशमलव के मेगा हजाङ मगरडुटो मासबार कुरिक बखत राले डेमु वाङमो मुचा जम्मै जम्मै श्रोता लाफाको के छिन्यु श्रृङ्खलाङ घामासे बरेक सविता सिजारी झेडी मगरौ झोरले जेडो सेमिङे पाओ आशाले नाको जम्मैको न झेर्मो न आउला गेपमो न आउला कानको पनि नाकुङ ढलिङ रोह दिनमो झेर्मनले गेपमनले मातृभाषा आवाजको आवश्यकता आजको डिज मूल नारा लानाखिङ मगर ढुटो मासबार पट्ट बिहिबानी गोराकुङ कु बजौ सेटमिन हुनिङ हटिङ पुनः प्रसारण शुक्रबार नि नबिलाक बाङ्गा बजौ सेटमिन हुनिङ आर्माके जाटले रेडियो ढोर बराही काठभोङ सोम दशमलव के मेगा हजाङ देहाङ नाकै कानके रेडियो ढोर बराही एफएम वेबसाइट हाम्रो पात्र मोबाइल एप हटिङ फेसबुक पेजिङ र भिन्टाभरि कट्ठ कट्ठ सेकिहेकले नाको इसे मासबाराङ मगर डुटो सेसे चलिङको मगर समुदाय विभिन्न सामग्रीको सेकिहेकले अनि सेसेन समय सान्दर्भिक कुराकानीको र प्रसारण सानके जातले इसे मासबारके पीआर कल्चर एण्ड फेसन हाउस दुलेगढै प्रयोजन जातमो दुस्मुनी डेहाङ नेपाल आदिवासी जनजाति नगर समन्वय परिषद शुक्ला गण्डकी र दुस्मुन रहानी मासबार सम्बन्धी जानकारी टानाङ टानाङ अब भने नाकुङ समक्ष काठ मनिटा लिङ आर्माच बखट र छाना लिङ्गो बोलले डिस्या र डी लख काछिन इसै लिङ सेमु रमाइलो जाटिङ हैत लाफाको

इसे सेहत लिंगनुनी नाको के मास्पारंग फेरी काट फेरी मनीटा जाकले छिनिंगकान को मगर ढूट रोस रेवसो खोज अनुसंधान करता मगर इतिहास तथा नेपाली समाज काट महत्वपूर्ण प्रेरक व्यक्तित्व प्रति समर्पित विशेष मासबार लामो प्रस्तुत छानमुनले मगर ढूट रोस रिवोस मगर जातीय इतिहास खोज र अनुसन्धान जात्मो मगर ढूट संरक्षण र विकासको लागि मगर ढूट खस अंग्रेजी शब्दकोशौ लेखक हटिङ प्रधान सम्पादक हिरासिंह थापा मगरौ बारेङ प्रस्तुत जाके नुहुमुनले मेलौ ढूट रोस रिवोस र राष्ट्रप्रेमी भर्मी कानकोइ चिन्दिके र वार्केन बस्छ आर्मिन आले हिरासिंह थापा मगर हुसको काट इडिन्छ भर्ने आले हुसकै सिंगो मगर समुदाय प्रति कारण योगदान यहामु कारण गुण लैजिनी हुसकै जीवकाङ सर्वस्व इसे मगर समुदाय लागिन डेमु समर्पित छाना हुस्कुङ जीवकिङ कानकोइ र पाहाके परिश्च ढलिङ कुराकोले हुस्कुङ काट मात्रै कुराके कानकुङ जीवकाङ लागू जातके आले ढ्याङ पनि काट सिहेज जीवाक हटिङ सेहेत समाज निर्माण छान्चल्या होस्कोई विश्वविद्यालय पढिस्के माडिना होस्कोई पढिस्च बखटाङ विदेशुङ ठकनाङ राइफल बुमु बिटिके परिसा होस्कोई मगर समुदायङ कुचेर माजाच कुचेर जातके माहयोग ढुटो विकास र संरक्षणको लागि काट वृहत शब्दकोश निर्माण जाटा न होस्को ढुटो सिपे आले न होस्को ढुटो वापाने आले देहार लहु ढुट लोप छान्के पाच दयनीय अवस्था डाङमु ढुट काठा सभ्यता इतिहास विचार जम्मै ठोक जोडिस्मु राचो छान्ले इच्यौ लागि ढुटो संरक्षण जाके परिसले डेमु काट संकल्प लामु मगर शब्दकोश निर्माण जाटा तर हुसै संकल्प पूरा जाटके हुडिक सहज माल्या तर महान भर्मीको चुनौती काठा गेसके जाकले र हुसकै चुनौती काठा पुनः पनि शब्द संकलन क्रमाङ मगर कठा सम्बन्धित नेपाल भारत ढलिङ ठकनाङ र टहा मगर ढुटो संकलनकर्ता हुसकै मेकुङ जीवकाङ ढलिङ समय खर्च जाटा साथै मेकुङ श्रम पसिना मात्रै मावलमु मेकुङ जग्गा जमिन इम सारा सम्पत्तिसम्म आर्लामु इसै काजुसाङ न खर्च जाटा जीवकाङ हिराको काजुस जाटके लक्ष्य लेहा देखुन मिल्दैन जाटके परिसले डेच कुरा मनाङ लामु होस्कै मारङ छ उमेराङ न भारतीय सेनाङ भर्ती छाना र टुन्च समयाङ न होस्को हलदार पडाङ बडुवा र छाना होस्को मार्निङ हुँदा न समाज सेवाङ लस्छ मानसिकता ल्या होस्टाङ भारत नेपाल राके नुके जाटनाङ ढलिङ नेपालीको लुडिस्च डाङमो नेपालीको सुरक्षा लागि भारतीय सेनौ ढेम्च निकायाङ उजुरी पत्र याके नुहा मामुली हवलदार छानमु इडिन्छ कारङ छ उजुरी लामु राखे इसै भर्मी पल्टनाङ राजनीति जातके राचो छ महाले डेमु झण्डै झण्डै होस्को कारवायङ न पसा होस्कै करिब 12 साल खली पल्टनाङ सेवा जानाखिङ जागिर दासमो नेपाल लेसा र होस्को काठमाडौँ मुख्य थाला अनि लाङ्गाली सङ्गाङ आबद्ध छान्मु सामाजिक काजुसाङ कुलडिस्मु लस्के थाला नेपालो मगरको के लाङ्गाली सङ्गाङ लस्मु खेरेपिङ नियालडीके थाला ढलिङ ठकनाङ मगर ढुट गाके माडिङके खस ढुट गाके परिसाङ मगर ढुट भातमुनुके ह्योकले डेमु होस्कै मगर शब्दको झुरुम्मु शब्दकोश र ग्रामर निर्माण जाटके संकल्प जाटा हटिङ शब्दकोश निर्माण जाटके मेकुङ सर्वस्व खर्च जाटके ठाला होस्कै मेकुङ जीवाकाङ इच्यौ लागि खर्च जाटके पट्टी लसा करिब बुली दशक लोच समय दिन रात हुसी मगर शब्द पाके हटिङ झुरुङके खर्च जाटा विभिन्न संघ संस्थाङ लस्मु समाज सेवा जाटा ढलिङ समय समाज सेवाङ लस्थाङ होस्कै मेकुङ घरबार र मुटाके कुराके वास्ता माल्या तर पनि समाज सेवाङ हनाङ हनाङ हुस्कुङ घरबार र जोडिसा हुस्को समाज सेवाङ कुडिङ व्यस्त छान् ल्याएर पनि मेकुङ घरायसी दायित्व सफल ढङ्गाङ व्यतीत जाटा भिच्छु जीवाकाङ प्रवेश जात छ हुस्कुङ मिजार लेन्ज मिजा हाल थाइल्यानाङ भिच्छु छान्मु हुलुङ शिक्षा क्षेत्राङ उच्च पदाङ काजुसमुनले जीवाकुङ अन्तिम चरणाङ होस्को कान्छा मिजा खुन र मेकुङ महाजा कठल्या मेकै उच्च शिक्षा हासिल जाटके मायक चल्याएर पनि मिजाको के उच्च शिक्षा हासिल जाटाका
उसकै शिक्षा के ढनी समान जातले र शिक्षै न जीवकाङ ट्याङले रिचा होस्कु भनाइर ल्या। व्यक्तिगत स्वार्थ र निश्चित विचारधारा लानाखिङ परिचालित छान्च भर्मी हटिङ इलिन्छ भर्मीको जो निस्वार्थ रूपाङ समुदाय लागि योगदान जात्मी होस्कु विचार फरक भाकमु इडिन्छ भर्म्यौ सम्मान छानके परिश्च डाङचिसले। जब इडिन्छ भर्मीकु सम्मान र महत्व बारे थाहा छान्ले तब मात्र सामुदायिक विकास र संरक्षण छान्ले। फेरि इडिन्छ भर्मीले छ मगर सामुदाय मात्र महाले लिसौन गहना आले हिकिडेनाङ मगर ढुट मगर कुङ मात्रै महाले जम्मै लिसौन गहना आले। होस्टाङ इडिन्छ भर्मीको के बेलाङ न चिन्डिमु राज्य लाकिङ र उचित सम्मान छान्के परिसले। उसको लाकिङ कानकोइ र केही कुरा पहिङ डेच सोच मात्र पनि डाके हिका डेहाङ नाको काने र मेलो मेलो क्षेत्राङ सफलता हुट लस्के हिउकले। होस्टाङ मगर ढुटो शब्दकोश लेखक हिरा सिंह थापा मगर मेलाको न काठ वृहत शब्दकोश आले र सिंगो लिसौ न काठ गहना आले। मेलाके समाजसेवी अभियन्ता डेके जाक्छ भर्मीकोई पढिसकेन पस्त्र हिरा सिंह थापा मगर के जम्मै कोइन पढिसनी है डेचै मासबाराङ काटसिहे चलिङ इसे गिन भुराके ठकन खास मनले है त श्रोता लाखाको काटछिन्छेना खिङ रमाइलो जाटिङ।

आशाले श्रोता लाफाको नाको केरा इसैलिङ पक्कै सेहेचा लासा हो। श्रोता लाफाको नाको चाहिँ सेमुनले रेडियो ढोर बराही काठभोङ सुम दशमलव के मेगा हर्जाङ मगर ढुटो मासपा छिन्यू मासबाराङ नै मगर ढुटो वृहत शब्दकोश लेखक हिरा सिंह थापा मगरौ बार्याङ टुन्च सामग्री डाके जुङकुर जाटा नाको के कुञ्च लसा आञ्चन प्रतिक्रिया याकी हुक्ले चाहिँ सम्मान कानुङ मासबारके रोह जातमु सेमो मुच नाको श्रोता लाफाको के गिरिङ गिरिङ धन्यवाद प्राविधिक लाकिङ रुस्मया च सहकर्मी लाफाके र मिगिनिङ हुँदा आभार प्रकट जातले नेपाल आदिवासी जनजाति समन्वय परिषद शुक्ला गण्डकी हटिङ कानुङ।

बारौ मासे बारे बीआर कल्चर एण्ड फेशन हाउस केर ढण्डेबार टकरीले नाकोके सहस हरेक प्रकार बहिनको बीआर कल्चर एण्ड फेशन हाउस दुले गौनाङ रोजडीमु लोकी हेकले नाको कुसे ठगनाङ मुचलेहार पनि कानुङ ढुट रोस रेओस्के मामेक मुयानी रेचै अर्को साता मिनम श्रृंखला लानाखिङ उपस्थित छन् के बाचा सहित मासे बारे सविता सिजली झेडी मगर काट सेहे लिङ दासै भाके छाना झिलो झोरले जेडो सेमिङे पाओ नाको डेहाङ सेमु नजाट्ने रेडियो ढोरबारही काठ भोङ सोम दशमलव के मेगाहर्ज अन्तर मनौ आवाज।

0: 103.8 अन्तर्मनको आवाज।
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
2: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
2: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
2: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
2: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
2: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
3: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
5: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
6: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
8: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56996 छ।
9: च्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 98061-13
10: 98195 र 98467 15368।
11: सूचना यस तनहु सेवा हस्पिटल दुलेगोडा पीपी चोकमा यही साउन 2 गते शनिबार
12: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा
11: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
12: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने
11: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
12: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ
11: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजे सम्म डाक्टर अमन कुमार झा
12: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
13: वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल
11: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर
14: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
15: सनौ सेवा अस्पताल दुलेगौडा फोन 0865400377 मोबाइल 98560443।
16: घर बनाउन त सुरु गरियो पैसा भए पनि तनावै तनाव छ के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने
17: के भए दाई पैसा भएपछि नि के को तनाव हो र
16: हेर न भाइ घर बनाउन सुरु गरेको सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ
18: ल दाई पैसा भएपछि त बुद्धि लगाउने हो नि दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ उच्च स्तरका छड सिमेन्ट रङ सेनेटरी फिटिङ जस्ता पाता सिपिभीसी पिभीसी पाइप पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 0654142636 मोबाइल 98568832 र 98460378302
19: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460976246
20: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
21: होइन कता हिँड्नुभयो काका यति साह्रो हतार हिँड्दै
22: कता हिँड्नु नि मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
21: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
22: त्यसो भए कहाँ जाने त कान्छा
21: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
22: मैले त मन मात्रै बिचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
23: We'll be right back.
0: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
22: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी चार, दुलेगौंडा, आफ्नै निवासमा।
1: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114445 र 9855204445।
2: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
23: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
2: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
23: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
22: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
24: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी चार, दुलेगौंडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
22: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
24: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
22: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
24: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
22: पाइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
24: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
22: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
24: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी चार, दुलेगौंडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
25: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
26: म्याडम, धुम्रपान भनेको के हो?
25: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
26: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
25: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
26: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
25: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
22: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला, राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
20: गण्डकी 103.8 अन्तर्मनको आवाज।
3: स्टुडियो लाइट
4: अहिले साँझको 6 बज्यो
5: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301

0: यो हो संचार नेटवर्क समयको आवाज समयको आवाज
1: समाचार अब विस्तारमा। विगत 9 दिनदेखि जारी मिटर ब्याज विरूद्धको आन्दोलन अन्ततः स्थगित भएको छ। मिटर ब्याज पीड़ित पक्ष र सरकार बीच आज 9 बजे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो। गत असार 25 गते जनकपुरको तृतीया गाछीबाट शुरू भएको पैदल न्याय मार्च पाराको निजगढ़ पुगेपछि असार 32 गते गृहमन्त्री सुदन गुरूङ र पीड़ित प्रतिनिधि बीच काठमाण्डुमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। सोही सहमति बमोजिम हिजो नै काठमाण्डु आएको पीड़ित पक्षको वार्ता टोली र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटा नेतृत्वको सरकारी टोली बीच भएको सघन वार्ताले सहमति जुटाएको हो।
2: संघीय संसद सचिवालयले सांसदहरूको सम्पत्ति विवरण माग गरेको छ। आज एक सूचना जारी गर्दै सचिवालयले आर्थिक वर्ष 2082-83 सम्पत्ति विवरण बुझाउन भनेको हो। सांसदहरूको आफ्नो वा परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अध्यावधिक विवरणलाई खामबन्दी गरी विवरण बुझाउन भनिएको छ। भ्रष्टाचार निवारण ऐन 2059 दफा 50 उपदफा 1 तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन 2048 दफा 31 उपदफा 1 प्रयोजनार्थ 60 दिनभित्र सम्पत्ति विवरण बुझाउन भनिएको छ। सांसदहरूलाई आगामी भदौ 29 गतेसम्ममा विवरण बुझाइसक्न निर्देशन दिइएको हो।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाक्लेले सांसदका स्वकीय सचिवहरूको पारिश्रमिक वृद्धि र फील्ड भ्रमण भत्तालाई समय सापेक्ष बनाउने विषयमा सरकार सकारात्मक रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री वाक्लेले स्वकीय सचिवहरूको पारिश्रमिक लगायतका सुविधाका विषयमा सरकार उदार रहेको बताउनु भएको हो। उहाँले फील्ड भ्रमणका क्रममा उपलब्ध गराइने भत्ता लगायतका सुविधाहरू आवश्यक विधि र प्रक्रिया पुर्याएर समयानुकूल बनाउन सरकार नकारात्मक नरहेको उल्लेख गर्नुभयो। वाग्लेले नेपाल राष्ट्र बैंक ऐनमा प्रस्तावित संशोधनका विषयलाई स्वस्थ र विधिसम्मत छलफल मार्फत टुंग्याउन सरकार तयार रहेको बताउनुभयो। उहाँले राष्ट्र बैंकको संरचना र पदाधिकारी नियुक्ति जस्ता विषयमा सरकार रिजिड कठोर नहुने स्पष्ट पार्नुभयो।
2: प्रधानमन्त्री बालेन्द्र शाहले तीनवटा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सभा सदस्यहरूको नाम सिफारिश गर्न गठित सिफारिश समितिका सदस्यहरू मनोनित गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री शाहले नेपाल प्रज्ञा प्रतिष्ठान ऐन 2064 दफा 8(1)(ख) सिफारिश समिति सदस्यहरू काठमाण्डुका नारायण प्रसाद ढकाल र ललितपुरकी अर्चना थापालाई मनोनयन गर्नुभएको छ। यस्तै प्रधानमन्त्री शाहले नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान ऐन 2064 दफा 8(1)(ख) बमोजिम ललितपुरका वत्स गोपाल वैद्य र ललितपुरकै लोकबहादुर चित्रकारलाई मनोनयन गर्नुभएको छ। साथै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान ऐन 2064 दफा 8(1)(ख) अनुसार सिफारिश समिति सदस्यमा पाँच थरका लोचन रिजाल र कास्कीका अनुप बराललाई मनोनयन गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ।
1: आजदेखि 3 महिने डेंगू सचेतना अभियान शुरू भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार अभियान अन्तर्गत सबै सार्वजनिक निकाय कार्यालय विद्यालय तथा सामुदायिक संस्थामा लामखुट्टेको प्रजनन स्थल तथा वासस्थानको खोजी तथा नष्ट गर्न प्रत्येक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम सञ्चालन गरिने भएको छ। साउन भदौ र असौज महिनामा ओडा कार्यालय टोल विकास संस्था नागरिक समाज तथा सरोकार भएका निकायसँग समन्वय गरी प्रत्येक हप्ताको एक दिन समुदायको सहभागितामा लामखुट्टेको प्रजनन स्थल तथा वासस्थान खोजी तथा नष्ट अभियान सञ्चालन गरिने भएको हो। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य रोग नियन्त्रण महाशाखा प्रमुख डाक्टर गोकर्ण दाहालले साउनदेखि डेंगूको संक्रमण विस्तारै बढ़दै जाने भदौमा उच्च अवस्थामा पुग्ने असोज कार्तिकसम्म यसको जोखिम रहने भएकाले यी 3 महिना डेंगू सचेतना अभियान सञ्चालन गर्न लागि बताउनुभयो। प्रत्येक स्थानीय तहले आफ्नो कार्यक्षेत्रभित्र रहेको अटो वर्कसप ग्यारेज कबाडी स्थान व्यवस्थापन स्थल निर्माणाधीन भवन तथा पानी जम्ने सम्भावना भएका अन्य स्थानको नियमित अनुगमन गर्ने र जमेको पानीको निकास तथा व्यवस्थापन गर्नुपर्नेछ। यस्तै विद्यालय तथा शैक्षिक संस्था मार्फत साथी शिक्षा कार्यक्रम र विद्यालय सरसफाई अभियान सञ्चालन गरिनेछ भने विद्यालय स्वास्थ्य निरीक्षण टोली गठन गरी नियमित सरसफाईको अवस्था अनुगमन हुने भएको छ।
2: जनकपुर उपमहानगरपालिका भित्र रहेका राजगुठी अन्तर्गतका विभिन्न पोखरी तथा पोखरीका डील क्षेत्रमा भएको अतिक्रमण हटाउन सरकारले सात दिनभित्र हटाउन निर्देशन दिएको छ। गुठीको जग्गा संरक्षण र व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन 2062 कार्यान्वयन समितिले आज एक सूचना जारी गर्दै विसहरा पोखरी, दशरथ तालाउ, अर्गजा सर, रत्नसागर पोखरी, मुरली सर, दीर्घिगा सर, गोडधोई पोखरी लगायतका जलाशय तथा तीनका डील क्षेत्रमा भएका अनधिकृत संरचना र अतिक्रमण हटाउन निर्देशन दिएको हो।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भरको।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। नयाँ आर्थिक वर्षको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक उच्च अंकले बढ़ेको छ। नेप्सेका अनुसार परिसूचक 79 अंकले बढ़ेर 2677 पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक 11 अंकले उकालो लागेर 468 पुगेको छ। त्यस्तै फ्लोट सूचक 5.45 अंकले बढ़ेर 184 पुगेको छ। आज 4,57,50,94,000 रूपियाँको शेयर खरिद बिक्री भएको छ। साथै आज 269 कम्पनीको शेयर बढ़्यो भने 13 कम्पनीको शेयर मूल्य घट्यो। त्यसै गरी 2 कम्पनीको शेयर स्थिर रह्यो।
1: चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा 22 गैंडा मरेका छन्। गत आर्थिक वर्षको असार मसान्तसम्म निकुञ्ज क्षेत्रमा 20 र राष्ट्रिय वन क्षेत्रमा 2 गैंडा मरेका हुन्। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मकरका अनुसार 2 गैंडा करेन्ट लागेर मरेका हुन् भने अनि अन्य प्राकृतिक कारणले मरेका हुन्। आर्थिक वर्ष 81-82 30 गैंडा प्राकृतिक कारणले मरेका थिए।
2: अब अन्तर्राष्ट्रिय समाचार। विश्वका 29 देशहरूले सांघाईमा विश्व कृत्रिम बुद्धिमत्ता एआईको सहयोग संगठन स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौताका शर्तहरू अनुसार वर्ल्ड आर्टिफिसियल इन्टेलिजेन्स को अपरेशन अर्गनाइजेशन एउटा स्वतन्त्र अन्तर सरकारी अन्तर्राष्ट्रिय संगठन हुनेछ, जसको मुख्यालय सांघाईमा रहने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। चीनमा आयोजित सन् 2026 विश्व एआई सम्मेलन तथा ग्लोबल एआई गभर्नेन्स सम्बन्धी उच्चस्तरीय बैठकको अवसरमा उक्त सम्झौतामा हस्ताक्षर गरिएको थियो। चिनिया विदेश मन्त्री वाङ यीले चिनिया सरकारको तर्फबाट कजाकिस्तान, लाओस, पाकिस्तान, रूस र इण्डोनेसिया सहित 29 देशका प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गरी संगठनको संस्थापक सदस्य भएको जानकारी दिनुभएको छ। सम्झौता अनुसार नवगठित संगठनले संयुक्त राष्ट्र संघको बड़ा पत्रको उद्देश्यलाई समर्थन तथा आत्मसात गर्नेछ भने सार्वजनिक लाभका लागि आवश्यक परामर्श र संयुक्त योगदानलाई बढ़ावा दिई जनकेन्द्रित दृष्टिकोणबाट संचालित हुनेछ। संगठनको उद्देश्य अन्तर्राष्ट्रिय सहयोग र विश्वव्यापी शासनलाई सुदृढ़ गरी एआईलाई फाइदाजनक, सुरक्षित र निष्पक्ष भएको सुनिश्चित गर्नु तथा सम्पूर्ण मानवताको फाइदाका लागि यसको स्वस्थ र व्यवस्थित विकासलाई बढ़ावा दिएको जनाइएको छ।
1: अब खेल समाचार। एसीसी महिला अण्डर 19 प्रिमियर कपको सेमी फाइनलमा नेपाल संयुक्त अरब इमिरेट्स यूएईसँग पराजित भएको छ। मलेसिया स्थित वायुमास ओभल स्टेडियममा नेपाललाई सुपर ओभरमा पराजित गर्दै यूएईले फाइनलको यात्रा तय गरेको हो। सुपर ओभरमा नेपालले दिएको 7 रनको सामान्य लक्ष्य यूएईले 3 बलमा बिना विकेटको क्षतिमा पूरा गरेको थियो। अब यूएईले उपाधिका लागि थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि यूएईले दिएको 101 रनको लक्ष्य पछ्याएको नेपाल 20 ओभरमा अल आउट हुँदै 100 रनमा समेटिएको थियो। त्यसपछि खेल सुपर ओभरतर्फ धकेलिएको थियो। नेपालकी अनु कडायतले सर्वाधिक 20 रन बनाइन् भने साना प्रवीण र आलिसा यादवले समान 17-17 रन जोडेकी थिइन्। यूएका लागि वैष्णवी महेशले 3 विकेट लिँदा साई निखिलले 2 विकेट हात पारेकी थिइन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएले 19 ओभर 5 बलमा अल आउट हुँदै 100 रन बनाएको थियो। उसका लागि मेहुल कुलकर्णीले सर्वाधिक 30 रन बनाएकी थिइन् भने लावण्या केनीले 25, नेहा कुमारीले अभिजित रहँदै 19 रन जोडेकी थिइन्। नेपालका लागि रिया शर्मा र अनु कडायतले 3-3 विकेट लिँदा तिर्सना विकले 2, मनिषा उपाध्यायले 1 विकेट हात पारेकी थिइन्। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: मिटर ब्याज पीड़ित र सरकार बीच 9 बुधे सहमति, आन्दोलन स्थगित।
1: संसद सचिवालयले माग्यो संघीय सांसदहरूको सम्पत्ति विवरण। सांसदका स्वकीय सचिवको पारिश्रमिक र भत्ता बढ़ाउन अर्थमन्त्री तयार।
2: आजदेखि 3 महिने डेंगू सचेतना अभियान शुरू। नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्से परिसूचक उच्च अंकले वृद्धि।
1: विश्वका 29 देशहरूद्वारा एआई सहयोग संगठन स्थापना गर्ने सम्झौतामा हस्ताक्षर। राष्ट्रसंघको बढ़ापत्रको उद्देश्यलाई आत्मसात गर्ने।
2: र महिला अण्डर 19 प्रिमियर कपको सेमी फाइनलमा नेपाल यूएईसँग सुपर ओभरमा पराजित।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। माधव र दिनेश बिदा हुन्छौ। नमस्कार।
6: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 061-450-249, मोबाइल नम्बर 97-36-45-845, वेबसाइट www.gandakiuniversity.edu.np।
7: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
8: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
7: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
9: छुटका दायराहरू:
7: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
9: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
7: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
9: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 9856062625 र 9848064145।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki 4 Tulegaura Walk-in Department Bhavan Sangai Mobile 98-562-493 ra 98-562-3073
2: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 गौड़ा फोन 0625414233 मोबाइल 98-678-1887।
4: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा फोन नम्बर 061-450-249 मोबाइल नम्बर 97-3245-845 वेबसाइट www.gandakiuniversity.edu.np।
5: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
6: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
5: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
6: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
7: हजुर, हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
8: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
7: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98-461-33-101 र 98-68-83-522।
9: XY3.8 अन्तर्मनको आवाज।
10: Yeah.

सानो जिन्दगीमा गर्न भने धेरै खोजियो, गर्न भने कमै सकियो। के गरे त्यसमा पछुतो भन्ने चाहिँ छैन, तर प्रश्न मनमा उब्जेको छ, म मरेपछि मलाई सम्झन्छन् चाहिँ कतिले, खै के थाहा।

किन धेरै सम्झनाले कम्छ सम्झी विगतका दिन शरीरको रगत जम्छ गर्न सक्दैन केही जसले मलाई भन्छ के गर्नु परे तिमीले मलाई नै सम्झन्छ स्वार्थी छ संसार यो निस्वार्थी।

गाउँदै गइन तै पनि मैले मलाई ऱ्यापर कहिले ठानेको छैन लेखेका गाना मैले च्याटी दिए हुन्छ सुनेका गाना मेरा फ्याँकिदिए हुन्छ बुझु गरेका गल्ती माफी दिए हुन्छ मलाई त मात्र मनमा राखिदिए हुन्छ मसँग मेरो सुसुर साइडमा मात्र भिरोस् बिहेको जन्ती भन्दा मलामीमा भिरोस् मेरो भाइहरू सबै आफ्नो ठाउँमा ठिक होस् भाइहरूको बिचमा सधैँ दाइको लागि

0: राख्नु यो अभागीलाई यदि मरि गए म केही गरी फर्केर आउनेछु त्यो कालो बादलसँग भइझरी।
1: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
2: अब चिन्ता नलिनुहोस्, शरणयान सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
1: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
2: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
1: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
2: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
3: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
4: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
3: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
5: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
2: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
3: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
3: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
3: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
2: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
3: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
3: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस,
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
2: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
3: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
2: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
3: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
2: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी सत्रमा
5: कक्षा सञ्चालन हुने।
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन
5: 0.5% छात्रवृत्तिको व्यवस्था
2: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
5: पहिला भर्ना।

0: बुढा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
0: ए हो र, ल त ल।
2: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142222 र 98562196692।
3: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
3: बिबी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
3: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560 33878। प्रशान्त नेउपाने 98460 26925।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्नेमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
7: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461656999 छ।
8: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
8: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
3: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058 र 98460 69246।
9: ए सम्झे यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झे
10: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्झे खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अन्डा तथा चल्लाहरू मिलाएर

0: चाहिँ रहेछ।
1: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली सुकलागण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 98028 28810, 98028 28811 र 98028 28816।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: बडा सुबह डिजिटल एन्जॉय विथ अस।

सरी विजय मैले बुवामाले सम्झाउन धेरै कोसिस गरे तर सकेन। त्यसैले हाम्रो सम्बन्ध यही नै अन्त्य गर्न चाहन्छु। सक्छौ भने मलाई माफ गरिदेऊ है।

0: होइन हौ आरती, आर्यलाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिनु भनेर जान लागेको के? कहाँ पाउँछ कुनी?
2: मलाई पनि बिहेको लागि गहना चाहिएको छ।
1: आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यसो भए यो सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्बर ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: गर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुर सिङ्गापुर होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्बर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफुल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाते सुन बुलाकी लहरे फुली जन्तर चन्द्रमा नौगेडी असर्ती कन्थमाला मुगामाला हमिलमाला न्यापुसिको जापुसिको पायमाला लुसङ मकासी कल्ली बिरमली आँसी खुर्केटो सुर्के थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोरा झुम्का सिक्री लपेट माइली तिलहरी छर्के तिलहरी गोम्टो क्राउन सेन्डिल जिम्बु र बुनाको माछा पाइन्छ।
0: सम्पर्क युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैङ्कको एक घर माथि दुलेगौडा प्रोप्राइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9841484264 र 9814533005।
3: मम्मी भोक लाग्यो, खाजा खाम न।
4: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
3: हस् मम्मी।
5: मैले सुने छोरी, ल जाम हिँड।
4: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
6: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानको उत्पादन हाम्रो परिकार।
4: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमा पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विङ्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
6: बिजी मोमा हाउस दुलेगौडा हेडपोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै।
7: साइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
8: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
7: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
0: सुन त माइली, घरपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
7: ए हो र, हस् दाई म आजै जान्छु।
6: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले चोल गणपति प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9856062891।
7: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
0: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
7: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगाउँडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
9: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ, साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोप्राइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9861635007।
10: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
11: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
10: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
11: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
10: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
11: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
10: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
11: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
10: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
11: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
10: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
11: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
12: कहाँ जाने?
13: सिधै मयम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट
12: मयम चिसा पानी, अनि बीचमा नझर्ने?
13: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
12: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
11: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
9: बनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
14: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
15: ढोरबाराही हाइलाइट्सको साथमा
16: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौंडा बीपी चोक,
15: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841649304।
17: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साँझ 7 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट सहकर्मी सृष्टि खत्रीसँगै लक्ष्मी सुनारको स्वागत छ। ढोरबाराही हाइलाइट शुरू गरौं आजका मुख्य समाचारका शीर्षकहरूबाट। आजदेखि कर्मचारीको तलब बढ़्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ, संसदका स्वकीय सचिवको तलब भत्ता बढ़ाउन सकारात्मक रहेको मन्त्री वाग्लेको भनाई, सरकार र मिटर ब्याज पीड़ित बीच 9 बुधे सहमति, आन्दोलन फिर्ता, विष्णु पौडेललाई साधारण तारीखमा छाड्न विशेष अदालतको आदेश,
18: डेंगी रोकथामका लागि 3 महिने अभियान शुरू, नागढुङ्गा सुरुङ मार्ग संचालनमा ढिलाइ, उद्घाटनका लागि तयारी अन्तिम चरणमा,
17: युगण्डामा स्कूल बस दुर्घटना हुँदा 20 जना बालबालिका सहित कम्तीमा 21 जनाको ज्यान गयो, र एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपको सेमी फाइनलमा नयाँ नेपाली यूएईसँग सुपर ओभरमा पराजित।
18: अब पूरा समाचार सुन्नुहोस्। मुलुकमा आज शुक्रबारदेखि नयाँ आर्थिक वर्ष 2083-84 औपचारिक रूपमा शुरू भएको छ। नयाँ आर्थिक वर्षको शुरूआतसँगै सरकारको आमदानी र खर्चको नयाँ खाता संचालनमा आउनुका साथै संसदका दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणित भइसकेको 21 अर्ब 24 करोड़ रूपियाँको नयाँ बजेट कार्यान्वयनमा आएको छ। यसै सन्दर्भमा प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको आर्थिक गतिविधिलाई गति दिन र शेयर बजारको स्थायित्वका लागि नेपाल राष्ट्र बैंकलाई मौद्रिक आर्थिक गतिविधिलाई गति दिन र शेयर बजारको मौद्रिक नीति मार्फत आवश्यक सहजीकरण र लचकता अपनाउन सुझाव दिएका छन्। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बिहिबार राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलसँग भएको करिब 1 घण्टा लामो छलफलमा प्रधानमन्त्रीले उक्त आग्रह गर्नुभएको हो। यसपटकको बजेटमा अर्थमन्त्री डाक्टर सोरेन वाग्लेले चालुतर्फ 12 खर्ब 70 अर्ब 58 करोड़, पूँजीगततर्फ 4 खर्ब 31 अर्ब 90 करोड़ र वित्तीय व्यवस्थातर्फ 4 खर्ब 22 अर्ब 64 करोड़ रूपियाँ विनियोजन गर्नुभएको छ। बजेटका अनुसार नयाँ व्यवस्थाहरूमा व्यक्तिका लागि आयकर छूटको सीमा वार्षिक 10 लाख रूपियाँ पुर्याएको छ भने कर्मचारीको तलब 21% वृद्धि गरिएको छ। त्यस्तै डिजिटल भुक्तानी गर्दा भ्याटको 10% रकम तुरन्तै फिर्ता हुने व्यवस्था, राइड सेयरिङमा स्थायी लेखा नम्बर अनिवार्य र निजी विद्यालय तथा स्वास्थ्य संस्थाको सेवा शुल्कमा थप 3% समता शुल्क लागू गर्ने जस्ता नयाँ व्यवस्थाहरू समावेश गरिएका छन्।
19: प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यात प्रवर्धनमा सरकारले आवश्यक सहजीकरण गर्नेमा प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशन अफ नेपाल एफएमएएनका पदाधिकारी र सदस्यसँग छलफलमा प्रधानमन्त्री शाहले जुत्ता चप्पलको आयात प्रतिस्थापना तथा रोजगारी सिर्जनाका लागि आवश्यक सहयोग पुर्याउने बताउनु भएको छ। उहाँले 3 वटै तहको सरकारको समन्वयमा जुत्ता चप्पल उत्पादन सम्बन्धी सिपमूलक तालिम संचालन तथा नेपाली जुत्ता चप्पलको प्रवर्धन तथा बजारीकरणमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताउनु भएको छ। उद्योग उत्पादन क्षमता अनुसार कच्चा पदार्थ आयातको सीमामा ट्रैंकिंग तथा अभिलेख व्यवस्थापन प्रभावकारी बनाइने उहाँको भनाई थियो।
18: अर्थमन्त्री डाक्टर सोरेन वाग्लेले संसदका स्वकीय सचिवहरूको तलब वृद्धि र फिल्ड भ्रमण भत्तालाई समय सापेक्ष बनाउने विषयमा सकारात्मक रहेको बताउनु भएको छ। आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले स्वकीय सचिवहरूको पारिश्रमिक लगायतका सुविधाका विषयमा सरकार उदार रहेको बताउनु भएको हो। उहाँले फिल्ड भ्रमणका क्रममा उपलब्ध गराइने भत्ता लगायतका सुविधालाई आवश्यक विधि र प्रक्रिया पुर्याएर समय अनुकूल बनाउन सरकार नकारात्मक रहेको उल्लेख गर्नुभएको छ। ले नेपाल राष्ट्र बैंक ऐनमा प्रस्तावित संशोधनका विषयहरूलाई स्वास्थ्य र विधिसम्मत छलफल मार्फत टुंग्याउन सरकार तयार रहेको पनि बताउनु भएको छ। अर्थमन्त्री वाग्लेले राष्ट्र बैंकको संचालक समितिमा सदस्य संख्या कति राख्ने भन्ने विषयमा खुला छलफल गर्न सकिने पनि बताउनु भएको छ।
19: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले आत्तिने र मात्तिने पार्टी नभएको भन्दै आगामी दिनमा नवीकृत हुँदै अघि बढ़ने बताउनु भएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले नेकपा एमाले अर्कालाई नसमतिकन उठ्न नसक्ने लहरो नभएको भन्दै आफ्नै बुतामा अगाडि बढ़ने बताउनु भएको छ। उहाँले पार्टी र कार्यकर्ता पंक्तिलाई पर्याप्त प्रशिक्षित गर्न नसकेका कारण पार्टी कमजोर बनेको बताउनु भएको छ। उहाँले पार्टीमा आईटी प्रशिक्षण गर्न नसक्दा सूचना र प्रविधिको अमलमा पछि परेको बताउनु भएको छ। उहाँले एमालेलाई अप्ठ्यारोतर्फ धकेल्ने प्रयास भइरहेको भन्दै पार्टीको पुनर्जागरण र पुनरुत्थान मार्फत त्यसलाई पराजित गर्नुपर्ने बताउनु भएको छ। उहाँले पार्टीले गरेका गतिविधिलाई समाजसम्म पुर्याउन आफ्नो ठाउँबाट भूमिका खेल्ने पार्टी कार्यकर्तालाई निर्देशन दिनुभएको छ।
18: सरकारी वार्ता टोली र आन्दोलनरत मिटर ब्याज पीड़ितका प्रतिनिधिबीच 9 बुँदे सहमति भएको छ। प्रधानमन्त्री कार्यालयमा आज बिहानदेखि चलेको निरन्तरको वार्तापछि सहमति पत्रमा सरकारी वार्ता टोलीका तर्फबाट सचिव पुष्कर सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहाले हस्ताक्षर गर्नुभएको छ। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उन्मूलन भएको घोषणा गर्न आउँदो मन्त्री परिषदमा प्रस्ताव लैजानेछ। यसबाट सम्पूर्ण फर्जी तमकुश दृष्टिबन्धक छिनुवा पास र बाध्यकारी चेकहरू स्वत अवैध र खारेज हुनेछन्। गृह मन्त्रालयले 3 महिनाभित्र विशेष विधेयकको मसौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी दिने गरी सहमति पत्रमा उल्लेख रहेको छ। सहमति अनुसार जिल्ला स्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पीड़ितका 3 प्रतिनिधि सहित सहजीकरण समिति गठन गरी 6 महिनाभित्र सबै उजुरी फस्ट्याउट गरिने, जसको अनुगमन प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले गर्नेछ।
19: विशेष अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारिकमा छान आदेश दिएको छ। अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल, दिल्ली रतन श्रेष्ठ र विदुर कोइरालाको इजलासको 3 वटा आधार देखाउँदै पौडेललाई थुनामा राखेर वा धरौटी मागेर मुद्दा अघि बढ़ाउन आवश्यक नरहेको निष्कर्ष निकालेको हो। सम्पत्ति सुदृढीकरण विभागको अनुसन्धानपछि पौडेललाई 20 करोड़ 90 लाख बिगो कायम गर्दै बिहिबार मुद्दा दर्ता गरिएको थियो।
18: लामो समयदेखि सफाईको पर्खाईमा रहेका चालक अनुमति पत्रको सबै पुरानो काम सकिएको छ। अब नयाँ स्मार्ट लाइसेन्सका लागि यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको 24 घण्टाभित्रै कार्ड छापेर विभागलाई उपलब्ध गराइने भएको छ। सूचना तथा संचार मन्त्रालयका अनुसार मन्त्रालय सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभाग बीच भएका 2 चरणका सम्झौता अनुसार कुल 27 लाख स्मार्ट लाइसेन्स छाप्ने काम सम्पन्न भएको हो। यससँगै वर्षौंदेखि थन्किएको स्मार्ट लाइसेन्स छपाईको ढिलाईको समस्या पूर्ण रूपमा अन्त्य भएको मन्त्रालयले जनाएको छ। सुरक्षण मुद्रण केन्द्रले अहिले ट्रायल परीक्षा उत्तीर्ण गरी राजस्व बुझाएका तथा लाइसेन्स नवीकरण गरेका सेवाग्राहीको विवरण दैनिक रूपमा यातायात व्यवस्था विभागबाट प्राप्त गरिरहेको छ। विभागबाट हरेक दिन झण्डै 3,000 देखि 5,000 सम्म आवेदनको विवरण आउने गरेको र ती सबैको स्मार्ट कार्ड 24 घण्टाभित्र छापेर विभागलाई हस्तान्तरण गर्ने व्यवस्था कार्यान्वयन आइसकेको मन्त्रालयले जनाएको छ। यसले नयाँ लाइसेन्स वितरण प्रक्रिया छिटो व्यवस्थित र सेवाग्राही मैत्री बन्ने अपेक्षा गरिएको छ।
19: नेपालको पहिलो सड़क सुरुङ मार्गका रूपमा निर्माण भएको नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा ल्याउन ढिलाइ भएको छ। यसअघि यही साउनभित्र सुरुङ मार्ग सञ्चालनमा ल्याउने गरी आवश्यक प्राविधिक तयारी सम्पन्न भएको भए पनि उद्घाटनका लागि ढिलाइ भइरहेको हो। सुरुङ मार्ग सञ्चालनका लागि आवश्यक सुरक्षा प्रणाली, भेन्टिलेसन, विद्युत आपूर्ति, अग्नि नियन्त्रण प्रणाली, सेन्सर, सीसीटीभी निगरानी तथा ट्राफिक व्यवस्थापन प्रणालीको अन्तिम परीक्षण भइसकेको सड़क विभाग अन्तर्गतको नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ। आयोजनाका उपनिर्देशक सञ्जय पन्तीले सुरुङ मार्गको उद्घाटनका लागि तयारी भइरहेको उज्यालोलाई जानकारी दिनुभएको छ। उहाँका अनुसार यसबारेमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकासँग छलफल भइरहेको र आउँदो 11 वा 12 गतेसम्म उद्घाटन गर्ने गरी तयारी भइरहेको छ।
18: डेंगी रोकथामका लागि आजदेखि 3 महिने सचेतना अभियान शुरू भएको छ। डेंगीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले साउन भदौ र असोज महिनालाई सचेतना अभियानका रूपमा सञ्चालन गर्न थालेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै 753 वटै पालिकालाई डेंगी सचेतना 3 महिने अभियान सञ्चालन गर्न निर्देशन दिएको छ। अभियान अन्तर्गत पालिकाको नेतृत्वमा सम्बन्धित वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामुदायिक संस्था तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गरिने भएको छ। डेंगी फैलाउने लामखुट्टेको नियन्त्रण तथा रोकथामका लागि विभिन्न क्रियाकलाप मार्फत जनचेतना जोगाउने मन्त्रालयको मुख्य उद्देश्य रहेको छ। अभियान अन्तर्गत मुख्य गरी हरेक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम सञ्चालन गरी सार्वजनिक निकाय कार्यालय विद्यालय तथा सामुदायिक संस्थामा लामखुट्टेको प्रजनन स्थल र वासस्थान खोजेर नष्ट गरिनेछ।
19: गएको आर्थिक वर्ष 2082-83 सरकारको आमदानी र खर्च दुवै लक्ष्यभन्दा कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गएको आर्थिक वर्ष वार्षिक लक्ष्यको 83.51% आमदानी र 80 80.55% खर्च भएको देखिएको हो। सरकारले 2082-83 का लागि 19,64,11 करोड़ रूपियाँ बराबरको बजेट ल्याएको थियो। हिजो असर मसन्त सम्ममा 15,82,16,82,00,00 रूपियाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा देखिन्छ। चालु शीर्षकमा सरकारले 11,80,98,00,00,00 रूपियाँ विनियोजन भएकोमा त्यसको 88.4% खर्च भएको छ। त्यसै कुल चालु गत बजेट खर्च 10,43,49,62,00,00 रूपियाँ रहेको छ। पुँजीगत खर्च निकै कमजोर देखिएको छ। यस अवधिमा जम्मा 1,90,84,14,00,00 रूपियाँ खर्च भएको छ। यो खर्च लक्ष्यको 46.79% मात्र हो। गएको आर्थिक वर्षका लागि पुँजीगत खर्च 4,07,88,80,00,00 रूपियाँ विनियोजन भएको थियो।
18: यिनै खबरहरूसँगै हामी ढोरबालाई हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनुपूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
20: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
21: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
20: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
21: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
22: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
23: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
20: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
24: एक्लै एक्लै होइन, अब समर्थकको विशाल सहभागितामा, टिभीको सानो पर्दामा होइन, अब ठुलो पर्दामा विश्वकप हेरौ।
25: विश्वकप?
24: यस, विश्वकप। अब हाम्रै दुलेगौडामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
25: यस पटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट।
24: Managed by your choice, GK Sound and Lighthouse Dulegaonda।
25: नोट, हामी कहाँ एलजी गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
20: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचे पानी।
21: हजुर, घर निर्माण, बाटो नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
20: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510-88461 र सिजन गुरुङ 97045-40900।
26: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
26: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
26: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ पछि आउँदै गरौँला है।
2: दीर्घायु फर्निचर शोरूम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याज र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर शोरूम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
5: दुलेगौडा पोलिक्लिनिकमा यही साउन 2 गते पहिलो शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय।
6: गण्डकी मेडिकल कलेज GMC कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
5: हारजोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
6: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
5: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
8: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9560131053।
18: नेपाल भारत विश्रामपछि पुनः स्वागत छ ढोरबाराई हाइलाइट्समा। अब बाँकी समाचारहरू। नेपाल भारत पार वहन सम्झौता अन्तर्गत तेस्रो देशबाट आयात हुने माल सामानलाई भारतीय भूमि हुँदै नेपालको सिमानासम्म ढुवानी गर्ने प्रक्रियामा आजदेखि कोलकाता विराटनगर काग्रो रेल सेवा ढुवानी शुरू भएको छ। नेपाल भारत पार वहन सम्झौताले तेस्रो देशबाट हुने आयात र निर्यातका लागि भारतीय सड़क मार्ग, रेल मार्ग र जल मार्ग प्रयोग गर्न पाउने व्यवस्था बमोजिम यसअघि कोलकाता, हल्दिया र विशाखात पट्टनमा बदरगाहबाट नेपालका लागि रेल मार्फत हुने काग्रो ढुवानीको दायरा विस्तार गरी विराटनगर भन्सारसम्म रेल काग्रो फैजान पाउने व्यवस्था गरेको थियो। नेपाली महावाणिज्य दूतावासको निरन्तरको पहलपछि कोलकाता भन्सारले कोलकाता र हल्दियाबाट वीरगंजका साथै जोगबानीमा रहेको भारतीय भन्सार एड हुँदै विराटनगरको नेपाल भन्सार एडसम्म रेलबाट माल सामान ढुवानी गर्ने प्रक्रियागत व्यवस्था मिलाएको थियो। यसको कार्यान्वयनका लागि महावाणिज्य दूतावासले कोलकाता भन्सार बन्दरगाह सिपिङ लाइनसँगै समन्वय गरी आज कोलकाता बन्दरगाहदेखि विराटनगरका लागि पहिलो पटक औपचारिक रूपमा रेल कार्गो सेवाको शुभारम्भ भएको छ।
19: विगतको 3 महिनामा देशभर विपदको 3296 घटना भएका छन्। ती घटनामा 160 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार वैशाख 1 असार 32 गतेसम्मका विपदका घटनामा 2 बेपत्ता तथा 945 जना घाइते भएका छन्। यस अवधिमा 4375 परिवार प्रभावित भएका छन्। प्राधिकरणले सबैभन्दा बढ़ी 897 आग लागेका घटना भएका तथा 3 17 जनाको मृत्यु, 109 जना घाइते तथा 990 परिवार प्रभावित भएका जनाएको छ। उक्त अवधिमा सर्पदंशका 514 घटना भएका, 38 जनाको मृत्यु, 479 जना घाइते तथा 517 परिवार प्रभावित भएका छन्। त्यसै गरी हुरीका 477 घटना, 13 जनाको मृत्यु भएको, 68 जना घाइते तथा 1356 परिवार प्रभावित भएको जनाएको छ। पहिरोका 433 घटनामा 12 जनाको मृत्यु, 15 जना घाइते तथा 351 परिवार प्रभावित भएका छन्। चट्याङका 223 घटनामा 24 जनाको मृत्यु, 120 जना घाइते तथा 262 परिवार प्रभावित भएका छन् जनाउँदै प्राधिकरणले सार्वजनिक गरेको विवरणमा वन्य जन्तुको आक्रमणमा 181 घटनामा 17 जनाको मृत्यु 130 जना घाइते तथा 287 परिवार प्रभावित भएका उल्लेख गरिएको छ। यसै गरी बाढ़ीका 161 घटनामा 9 जनाको मृत्यु 2 जना बेपत्ता 9 जना घाइते तथा 396 परिवार प्रभावित भएका छन्। पहाड़ी वर्षका 153 घटनामा 4 जनाको मृत्यु 1 जना घाइते तथा 132 परिवार प्रभावित भएका छन्। त्यसै गरी लेक लागेका 55 घटनामा 21 जनाको मृत्यु र 35 जना अझै अवस्था छन्। ढुङ्गा खसेर भएको एक घटनामा 2 जनाको ज्यान गएको छ। 3 महिनामा वन डढेलोको 191 घटना भएका त्यसमा 1 जनाको मृत्यु र 2 जना घाइते भएका जनाएका छन्। हिउँ पहिरोको 2 घटनामा 1 जनाको मृत्यु र 1 जना घाइते भएका छन्।
0: चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा 22 गैंडा मरेका छन्। गत आर्थिक वर्षको असार मसान्तसम्ममा निकुञ्ज क्षेत्रमा 20 र राष्ट्रिय वन क्षेत्रमा 2 गैंडा मरेका हुन्। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार 2 गैंडा करेन्ट लागेर मरेका हुन् भने अन्य प्राकृतिक कारणले मरेका हुन्। चितवनको माडी र नवलपरासी सुस्तापूर्वको लोकाहा खोला नजिकै करेन्ट लागेर गैंडा मरेको जनाइएको छ। साथै माडीमा मध्यवर्ती क्षेत्र र नवलपरासीमा राष्ट्रिय वन क्षेत्रमा गैंडा करेन्ट लागेर मारेका छन्। अन्य गैंडा दलदलमा फसेर जुधेर बच्चालाई बाघले खाएर बुढो भएर जस्ता कारणले मरेको जानकारी दिनुभएको छ। आर्थिक वर्ष 2081-82 30 गैंडा प्राकृतिक कारणले मरेका थिए, जसमध्ये 2 राष्ट्रिय वन क्षेत्रमा मरेका हुन् भने अन्य निकुञ्ज र मध्यवर्ती क्षेत्रमा मरेका हुन्। सन् 2021 गणना अनुसार चितवन राष्ट्र निकुञ्जमा 694 वयस्क गैंडा रहेका थिए।
19: ललितपुरको जवला खेल स्थित सदर चिडियाखाना सर्वसाधारणका लागि पुनः खुला गरिएको छ। काग गिद्धा हाँस लगायत पक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिडियाखाना गत असर 5 गतेदेखि बन्द गरिएको थियो। संक्रमण नियन्त्रणका लागि बिरामी पक्षीहरूको उपचार सरसफाई तथा आवश्यक व्यवस्थापनका लागि सम्पन्न भएपछि वातावरणीय नमूनाको परीक्षणमा एभियन इन्फ्लुएन्जा बर्ड फ्लू भाइरस नदेखिएकाले चिडियाखाना पुनः सञ्चालनमा ल्याएको हो। चिडियाखाना प्रशासनका अनुसार बिहिबार पशु सेवा विभाग केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा डिपियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको बैठकले चिडियाखाना पुनः खोल्ने निर्णय गरेको हो।
0: तनहु प्रहरीले मुगलिङ पोखरा सड़क खण्डमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले असार महिनाभर सञ्चालन गरेको चालक सचेतना अभियान प्रभावकारी बनेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहु र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुले संयुक्त रूपमा हरेक बिहान 4 बजेदेखि सञ्चालन गरेको अभियान अन्तर्गत 93 स्थानमा चालकहरूलाई सड़क तथा मौसमको अवस्था लेन अनुशासन र ट्राफिक नियमको पालनाबारे सचेतना प्रदान गरिएको थियो। अभियानका क्रममा 1921 दुई पाङ्ग्रे 1371 साना चार पाङ्ग्रे र 1315 ठूला सवारी सदन गरी कुल 4607 सवारी सदनका चालकलाई सचेतना दिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुका प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेले चालक सचेतना अभियानका कारण मुगलिन पोखरा सड़क खण्डमा हुने सवारी साधन दुर्घटनामा उल्लेखनीय कमी आएको बताउनु भएको छ। उहाँले सुरक्षित यात्राका लागि ट्राफिक नियमको पालना लेन अनुशासन कायम राख्ने र सड़क तथा मौसमको अवस्था अनुसार सवारी सञ्चालन गर्न चालकहरूलाई आग्रह गर्नुभएको छ।
19: व्यास नगरपालिका वडा नम्बर 2, 3 र 4 को बजार क्षेत्रमा सड़क मापदण्ड उल्लंघन गरी निर्माण गरिएका संरचना तथा सञ्चालन गरिएका व्यवसाय साउन 15 गतिभित्र हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको छ। यसअघि 35 दिनभित्र सड़क मापदण्ड भित्र परेका संरचना हटाउन सार्वजनिक सूचना जारी गरिएको भए पनि कार्यान्वयन पूर्ण हुन नसकेको भन्दै नगरपालिकाले सम्बन्धित वडा प्रतिनिधिसँग समन्वय गरी घरधनी तथा व्यवसायीसँग छलफल गरेर साउन 15 गतिभित्र संरचना हटाउने निर्णय गरेको हो। शुक्रबार बसेको कार्यपालिका बैठकको निर्णय अनुसार तोकिएको समयभित्र पनि संरचना नहटाए भूमि नियमन तथा घर नक्सा शाखालाई त्यस्ता संरचना हटाउने छतको पानी सिधै सड़कमा खसाल्ने पाइप हटाउने तथा आवश्यक परि सुरक्षा निकायसँग समन्वय गरेर कार्यान्वयन गर्ने निर्देशन दिएको प्रवक्ता सुरेश थापाले बताउनु भएको छ।
0: मुगलिन पोखरा सडक खण्ड अन्तर्गत तनहुको दौलीमा निर्माण भइरहेको 4 लेनको पुलमा 300
18: दिन म्याद थप भएको छ। असार मसन्तसम्ममा निर्माण सम्पन्न गर्ने म्याद रहे पनि काम नसकिएपछि 300 दिन म्याद थप गरिएको मुङलिन पोखरा सड़क योजना पूर्वी खण्डले जनाएको छ। ब्याज नगरपालिका 4 र 5 मादी नदीमाथि निर्माण भइरहेको आर्गो डिजाइनको पुलको काम 86% सकिएको योजनाको इन्जिनियर विष्णु प्रसाद पाण्डेले जानकारी दिनुभएको छ। उहाँका अनुसार केही दिन अगाडि म्याद थपको सिफारिश गरिएकोमा पूर्वाधार विकास मन्त्रालयले म्याद थपको स्वीकृति आइसकेको छ। उहाँको अनुसार विगतसम्म 2084 वैशाख 16 गतेसम्म म्याद थप भएको छ। पुल निर्माणका लागि विगतसम्म 2079 साउन 26 गते अन्नकडे जेडआईसीजेबीसँग सम्झौता भएको थियो। 315 मिटर लामो पुलमा 6 स्पानहरू रहनेछन्।
19: तनहुमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा 6 स्तरीय साधन नियन्त्रणमा लिई जरिवाना गरिएको छ। जिल्लाका विभिन्न स्थानमा गैर कानूनी ढंगले बालुवा गिटी र ढुंगा उत्खनन गरिरहेको अवस्थामा 30 स्तरीय साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दरिका प्रसाद घिमिरेका अनुसार प्रहरी कार्यालय र माथातका प्रहरी चौकी थर्पुबाट खटिएको टोलीले 30 सवारी साधनहरूलाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएका सवारी साधनहरूलाई आवश्यक कार्यवाहीका लागि सम्बन्धित स्थानीय तहमा पठाइएकोमा बिहिबार कुल 1,28,000 रूपियाँ जरिवाना गरी छाडिएको छ।
18: अब अन्तर्राष्ट्रिय समाचार। युगाण्डामा स्कूल बस दुर्घटना हुँदा 20 बालबालिका सहित कम्तीमा 21 ज्यान गएको छ। पूर्वी युगाण्डामा शैक्षिक भ्रमणमा निस्किएका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको बीबीसीले जनाएको छ। पछिल्ला वर्षहरूमा बालबालिका संलग्न भएका गाड़ी दुर्घटना मध्ये यो देशकै सबैभन्दा घातक दुर्घटना मध्ये एक हो। गैराती काप चोरवा क्षेत्रमा भएको दुर्घटनामा कर्मचारी लगायत अन्य धेरै व्यक्ति घाइते भएका विवरण सार्वजनिक भए पनि संख्या भने उल्लेख रहेको छैन। स्थानीय अधिकारीहरूको अनुसार चेकवाटिट पहाड़मा चालक नियन्त्रण गुमाउनु अघि नै बसमा यान्त्रिक खराबी देखिएको प्रारम्भिक अनुसन्धानले जनाएको छ। सड़कको यो खण्डमा यसअघि पनि धेरै गम्भीर दुर्घटनाहरू भइसकेको खबरमा उल्लेख छ। विद्यार्थीहरू पर्यटकीय क्षेत्र सीपी फल्सको शैक्षिक भ्रमण गरेर फर्किँदै थिए। ट्राफिक अधिकारीका अनुसार युगाण्डामा हरेक वर्ष धेरै संख्यामा गाड़ी दुर्घटना हुने गरेका छन्। यसका मुख्य कारणहरूमा तीव्र गति मरमत नगरिएका गाड़ी र जोखिमपूर्ण सड़कहरू पर्दछन्।
19: अब अन्तिम खेल समाचार। एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपको सेमी फाइनलमा नेपाली युएईसँग सुपर ओभरमा पराजित भएको छ। मलेसियाको बायोमासो ओभलमा सुपर ओभरमा नेपालले दिएको 7 रनको लक्ष्य युएईले 3 बलमा भेटायो। यसअघि युएईले दिएको 101 रनको लक्ष्य पछ्याएको नेपालले 20 ओभरमा सबै विकेट गुमाएर 100 रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। नेपालकी अनु कडायतले 20 रन बनाएकी थिइन्। युएईकी वैसरुवी महेशले 3 विकेट लिएका थिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको युएईले 19 ओभर 5 बलमा 100 रन बनाउँदै सबै विकेट गुमाएको थियो। युएईकी मेहुल प्रवर कलकडीले 30 रन बनाएकी थिइन्। नेपालका रिया शर्मा र अनु कडायतले 3-3 विकेट लिएका थिए। अब युएईले फाइनलमा उपाधिका लागि थाइल्याण्डसँग खेल्नेछ। इण्डोनेसियालाई 31 रनले हराउँदै थाइल्याण्ड उपाधि नजिकै पुगेको हो। सेमी फाइनलमा पुग्ने 4 टोली एसिया कपमा छनौट भएका छन्। नेपालले क्वार्टर फाइनलमा जापानलाई 9 विकेटले हराउँदै सेमी फाइनलमा पुगेको थियो।
18: यिनै खबरहरूसँगै हामी ढोलबाराई हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनुपूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्।
19: आजदेखि कर्मचारीको तलब बढ़्यो। शिक्षा स्वास्थ्य र विद्युतमा करको बोझ। संसदका स्वकीय सचिवको तलब भत्ता बढ़ाउन सकारात्मक रहेको मन्त्री वाग्लेको भनाई।
18: सरकार र मिटर ब्याज पीड़ितबीच 9 बुधे सहमति आन्दोलन फिर्ता। विष्णु पौडेललाई साधारण तारिखमा छाड्न विशेष अदालतको आदेश।
19: डेंगी रोकथामका लागि 3 महिने अभियान शुरू। नागढुंगा सुरुङ मार्ग सञ्चालनमा ढिलाइ। उद्घाटनका लागि तयारी अन्तिम चरणमा।
18: युगान्डामा स्कूल बस दुर्घटना हुँदा 20 बाल बालिका सहित कम्तीमा 21 ज्यान गयो र एससीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपको सेमी फाइनलमा नेपाल युएसँग सुपर ओभरमा पराजित।
19: खबर सहिने खबरहरूसँगै 7 बजेको ढोरबारा हाइलाइट सकिएको छ। राति 10 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट सहकर्मी सृष्टि खत्रीसँगै लक्ष्मी सुनार विदा हुने आज्ञा चाहन्छौ। नमस्कार।
7: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
9: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
10: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
11: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
10: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
11: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
10: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
11: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
10: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
11: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
10: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
11: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठिक पारिपत्रि। फोन 0635930369।
12: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
11: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
12: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
11: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
12: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्। खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
11: होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
12: हजुर, विगत 13 वर्षदेखि तपाईँहरू

0: बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 9856023420 9801454674 र 9864023420
1: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
2: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
1: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
3: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
2: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोपाइटर मनराज गुरुङ सम्पर्क 9856057731 9806657731
4: आज पनि भाटवाड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
5: कि बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको व्यथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
4: नरिसौ न त लो बरु हिँड कहाँबाट ल्याउने हो
5: तिमीलाई पड्किने बाइकहरू केही आउँदैन क्या रे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
6: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिस होम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
7: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817
8: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: हर्ष म पछि कल ब्याक गर्छु। ओ सरी भगवान, आज पनि ढिला भयो।
1: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
2: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 9856202779।
4: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
5: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
4: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
5: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
6: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
6: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9845010950।
8: सधैँ झै यही आउँदो साउन 2 गते पहिलो शनिबार
6: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: उपचार हुने रोगहरू
6: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
8: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
6: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
8: दिसा पिसाब एवं पेटको समस्या,
6: तौल गडबड हुने वा थाइराइडको समस्या,
8: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ, ज्वरो जस्ता समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
6: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
8: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
6: फोन नम्बर 0654142333 र 9678161887।
9: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
6: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
9: ओम प्रोसर आभूषण सुनचारी पसल, दुलेगौडा भित्री बजार।
10: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिदी बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर भोज बहादुर सुनार।
7: मोबाइल 9800585537 र 9800665159।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
7: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
7: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
5: नाक कान घाँटी तथा थाइरोइड सर्जन, सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
5: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
5: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
11: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
13: स्टुडियो तारिक अहिले रातिको 8 बज्यो।
14: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार, मोबाइल 98165935301।

0: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
0: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9811-32475।
3: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
4: कता हिँड्नु नि, मिल्कु जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
3: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
4: त्यसो भए कहाँ जाने त कान्छा?
3: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
4: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
1: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साफ कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
4: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
5: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9856-11445 र 9856-20445।
6: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
7: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
6: ओके, ल डन।
7: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
6: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9856-28543 र 9847-00787।
8: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
9: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
0: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
10: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0654-14-234 र 9811-56-656।
8: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
9: साँच्चै के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
8: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
10: नम्बर 0654-14234 र 9811-56-656।
8: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?

0: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
1: दाइ, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
2: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
1: अनि बन्छ त दाइ?
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
3: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि।
4: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
5: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9855602029।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712 40 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
2: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
2: छुटका दायराहरू
1: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
2: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
0: थप जानकारीका लागि सम्पर्क 0665714479 मोबाइल 9850602265 र 9848064145 निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक

0: रत्नागण्डकी चार दुले गौड़ा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
1: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
2: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
3: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
4: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
1: ए हो र, हस् दाई म आजै जान्छु।
5: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
0: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 98-5-60-62-891।
6: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
2: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
7: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 06-5-90-065, मोबाइल 98-166-34-372। लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
6: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98-066-81-115।
9: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
5: अब चिन्ता नलिनुहोस्, शरण सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
9: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
5: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
9: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
5: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 98-4-63-61-209 र 98-0-41-21-718। आजै सम्पर्क गर्नुहोस्।
10: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
11: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
10: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
12: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
10: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811066136।
13: गर्न कतिपय देशहरूलाई कठिन भइरहेको प्रतिबद्धता व्यक्त गरे। भारतले विश्वकै सबैभन्दा ठूलो रेल सञ्जाल मध्येको एउटालाई आधुनिकीकरण गर्ने प्रयासका क्रममा पहिलो पटक हाइड्रोजन ऊर्जाबाट चल्ने रेल शुरू गरेको छ। यो सँगै कार्बन उत्सर्जन घटाउने उद्देश्यले उक्त प्रविधिको परीक्षण गरिरहेका केही सीमित देशहरूको सूचीमा भारत पनि सामेल भएको छ। 10 डब्बा भएको उक्त रेल उत्तरी राज्य हरियाणामा पर्ने जिन्द र सोनीपत बीचको 90 किलोमिटर दूरीमा सञ्चालन हुनेछ। र छिमेकी इराकमा रहँदै आएको इरानको एउटा विपक्षी समूहले ड्रोन र रकेट आक्रमणमा आफ्ना 9 सदस्य मारिएका जनाएको छ। कोमौला पार्टी कुर्द इरानीहरूको समूह हो र उत्तरी इराकको सुलेमानिया शहर नजिकै उनीहरूको एउटा आधार क्षेत्र छ। त्यसका एकजना प्रवक्ताले आज सबेरै त्यहाँ हमला भएको र त्यसका लागि इरानी सरकार जिम्मेवार रहेको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
14: साझा पखमा तपाईलाई पुनः स्वागत छ। एक साता भन्दा बढ़ी समयदेखि आन्दोलनरत रहेका मिटरव्याज पीड़ित र सरकारबीच पटक पटकको छलफल र घण्टौं लामो वार्तापछि 9 बुँदे सहमति भएको सहभागीहरूले बताएका छन्। सहमतिसँगै पीड़ित पक्ष आन्दोलन स्थगित गर्न सहमत भएको सरकारी पक्षले जनाएको छ। सरकारले मिटरव्याजलाई आर्थिक अपराध मानेर त्यो पूर्ण उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्री परिषद बैठकमा प्रस्ताव लैजाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। वार्तामा देखाएको सक्रियताले आफूहरू पनि यसपटक सहमति कार्यान्वयन हुनेमा विश्वस्त रहेको आन्दोलनरत पक्षले बताएको छ। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
15: दुई पक्षबीच भएको सहमति अनुसार गृह मन्त्रालयले 3 महिनाभित्र यो समस्याको समाधानका लागि एउटा विशेष विधेयकको मस्यौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ। त्यसले मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गर्ने सरकारी पक्षले उल्लेख गरेको छ। वडा कार्यालयमा लेनदेन प्रमाणीकरण गर्दा रकमको वैधानिक स्रोत र ब्याङ्क कारोबारको प्रमाण अनिवार्य गरिनुका साथै आपराधिक लाभ वा भ्रष्टाचारको रकम मिटर ब्याजमा लगाउनेहरूमाथि कड़ा कार्यवाहीको व्यवस्था गरिने सहमतिमा उल्लेख छ। नयाँ ऐनमा वास्तविक भन्दा बढ़ी रकमको कागज बनाउने, ब्याजलाई सावामा जोड्ने, ऋणीलाई भरपाई नदिने, बढ़ी ब्याज लिने, धम्क्याउने, शारीरिक एवं मानसिक शोषण गर्ने, खाली चेक वा कागजमा जबरजस्ती सही गराउने र सम्पत्ति हत्याउने कार्यलाई अपराध मानिने प्रधानमन्त्री सचिवालयले जनाएको छ। यी सहमतिले खास गरी 3 महत्वपूर्ण उपलब्धि भएको वार्तामा सहभागी मिटर ब्याज पीड़ित नवीन निर्गले बीबीसीलाई बताए।
16: यो पटक हामीले 3 उपलब्धि निकालेका छौँ। पहिलो उपलब्धि छ मिटर ब्याज जो कुप्रथा थियो आर्थिक अपराधका रूपमा समाजमा थियो त्यसलाई उन्मूलनको घोषणा गर्ने राज्यले भनेर पहिलो सहमति गरेका छौँ। दोस्रोमा चाहिँ त्यो राजनीतिक घोषणापछि पूर्ण ऐन निर्माण गर्ने र तेस्रो कुरा चाहिँ एउटा विशेष अदालत मार्फत न्यायिक निरूपणको प्रक्रिया अगाडि बढाउने भन्ने 3 दीर्घकालीन विषयका उपलब्धिहरू छन्। इमानदारपूर्वक सहमति कार्यान्वयन भयो भने चाहिँ अब मिटर ब्याज पीड़ितहरूले न्याय पाउँछन् भन्ने हामीलाई चाहिँ विश्वास छ।
15: सहमति पालना गराउने दिशामा निरन्तर खबरदारी गरिरहने पीड़ित पक्षले जनाएको छ। फेरि वार्तामा सहभागी नवीन निर्ग।
16: अहिलेको सम्झौता कार्यान्वयन भएन भने त फेरि लगत्तै आन्दोलनको कार्यक्रमहरू घोषणा गर्छौ, अर्को ढंगको रचनात्मक कार्यक्रम घोषणा गर्छौ।
15: गत असार 25 जनकपुरको तृतीया गाछीबाट पैदल न्याय मार्च 12 निजगढ़ पुगेको तेस्रो दिन गृहमन्त्री सुदन गुरूङ र पीड़ित पक्षबीच काठमाण्डुमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। 12 चिमरामा सरकारी टोली र पीड़ितका प्रतिनिधिहरूबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिइएको सहभागीले बताएका छन्। गनी अन्सारी, बीबीसी, काठमाण्डु।
14: अब एउटा विषय संक्षेपमा। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल विरूद्ध हिजो दायर भएको सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा आज विशेष अदालतले साधारण तारिखमा उनलाई छाड्न आदेश दिएको छ। अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई थुनामै राखेर वा धरौटी मागेर मुद्दा अघि बढ़ाउन आवश्यक नरहेको निर्कियोल निकालेको हो। अदालतले पौडेलको संलग्नता तत्काल प्राप्त प्रमाणबाट नखुलेको आरोपमाथि उनले इन्कारी बयान दिएको र व्यवसायी दीपक भट्टसँग वित्तीय कारोबार गरेको अनि सम्पत्ति वा लाभ प्राप्त गरेको नदेखिएको भन्दै उनलाई सामान्य तारिखमा छाड्न आदेश दिएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले नेता पौडेललाई गएको असार 8 गते सुर्खेतबाट पक्राउ गरेको थियो। उनी त्यस यता हिरासतमा रहँदै आएका थिए। अब अर्को विषय, नेपालमा मौसमी विपदबारे हालसम्म एसएमएस र टोल फ्री नम्बर मार्फत पूर्व सूचना दिँदै आइएकोमा यो मनसूनदेखि पूर्व सूचनालाई प्रभावकारी बनाउन फोन कल मार्फत पनि दिइने एक अधिकारीले बीबीसीलाई बताएका छन्। जल तथा मौसम विज्ञान विभागले यो वर्ष पानी थोरै पर्ने अनुमान गरे पनि परेका बेला ठूलो पर्ने र त्यसले जोखिम उत्तिकै निम्त्याउने जनाएको छ। पछिल्ला वर्षहरूमा मौसम सम्बन्धी पूर्वानुमान भरपर्दो देखिन थाले पनि त्यस सम्बन्धी सूचना सम्प्रेषण प्रभावकारी नभएको भन्दै त्यसतर्फ ध्यान दिन विज्ञहरूले सुझाउने गरेका छन्। यसै सन्दर्भमा साथी गनी अन्सारीले विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान शाखाका प्रमुख वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीलाई सम्पर्क गरी शुरूमा तपाईहरूले सूचना सम्प्रेषण प्रभावकारी बनाउन के गरिरहनु भएको छ भनेर सोधेका छौं।
17: एसएमएस मार्फत सूचना पठाउँदाखेरि एसएमएस धेरैले नहेर्ने, रातिको समयमा पनि एसएमएसले मान्छेलाई बिउजाउने भएन, तर त्यसको ठाउँमा कल पठाउन सकियो भने कम्तीमा नउठाउँदासम्म त्यो बजिरहेको छ, त्यसले चाहिँ अलिक प्रभावकारी हुन्छ कि भन्ने एउटा छ। तर अब त्यसमा केही सीमितताहरू पनि देखिए, जस्तै धेरै मान्छेलाई एकचोटि कल पठाउँदाखेरि नेटवर्कमा कन्जेसन हुने समस्या, त्यस कारणले गर्दाखेरि चाहिँ त्यस्तो कलहरू चाहिँ हामी विपद रेस्पोन्डरहरूलाई अलिक महत्वपूर्ण व्यक्तिहरूलाई जस्तै पालिकाको कुरा गर्दाखेरि मेयरलाई, उपमेयरलाई, वडा अध्यक्षहरूलाई, त्यहाँको कम्युनिटीको चाहिँ डिजास्टर म्यानेजमेन्ट हेर्ने रेड क्रस जस्ता संस्थाहरू जसले कल पाए पछाडि उसले समुदायलाई बिउजाउन सक्छ त्यस्तो मान्छेहरूलाई चाहिँ कल पठाउने भन्ने किसिमबाट पनि यसचोटि देखि तयारी अहिलेको यामयुमा नपरे पनि त्यो छलफल भएर निर्क्योल भएको विषय छ, त्यसमा हामी यो मनसुनमा चाहिँ काम गर्छौँ।
18: त्यसै गरी कति प्रकारका विपद वा प्रकोपहरू बारे यस्तो जानकारी गराइनेछ?
17: बाढी, पहिरो, त्यस्तै गरेर आकस्मिक बाढीको कुरा, हिमताल विस्फोटका कुरा, भारी वर्षा, तातो हावाको लहर, तितलहर, आँधी हुरी होइन, चट्याङ, यी सबै कुराहरू समेटेका छौँ। तर अब जल तथा मौसम विज्ञान विभागको पनि सीमितता के छ भने हामी पूर्व अनुमान र पूर्व सूचना दिने नै गरी जस्तै तातो हावाको सन्दर्भमा अथवा चट्याङको सन्दर्भमा पूर्ण तयार पनि छैन, तर भविष्यमा हामी त्यसमा पनि जान्छौँ भनेर अहिले हाम्रो समझदारी पत्रमा चाहिँ सबै प्रकोपहरू परेका छन्। हामीले अहिलेसम्म गरिराखेको चाहिँ बाढी र भारी वर्षाको लागि नै, सँगै हाम्रो हिमताल विस्फोटको केसमा पनि छोरोल्पा र इम्जा जस्ता ठूला हिमतालमा चाहिँ एसएमएस जाने प्रबन्ध चाहिँ मिलाएका छौँ। तर त्यो हुनको लागि चाहिँ हाम्रो ठाउँमा जडान भएका केन्द्रहरूले हामीलाई पहिला त्यहाँ भएको विपदको सूचना चाहिँ दिनुपर्ने हुन्छ। अब यो अलिकति आकस्मिक रूपमा फुट्न सक्ने र त्यसको सूचना समयमै हामीले प्राप्त गर्न सकेनौँ भने केही क्षणमै त्यो चाहिँ ठूलो बाढी भएर तल आइसक्ने भएको कारणले त्यसमा केही चुनौती चाहिँ छ, तर पनि हामीले अहिले यो एमओयू मार्फत चाहिँ त्यसलाई पनि सम्बोधन चाहिँ गरेका छौँ।
18: र यी सेवा जुन दिने भनिएको छ त्यो निश्चित क्षेत्रमा केन्द्रित रहन्छ, अलिक बढी जोखिम भएका क्षेत्रमा अथवा कस्तो हुन्छ त्यसबारे पनि?
17: महत्वपूर्ण प्रश्न हो। यसमा चाहिँ अहिले 273 हामीले बाढीग्रस्त क्षेत्रहरू विगतका बाढीका घटनाका आधारमा तय गरेका छौँ र ती क्षेत्रमा चाहिँ अहिले जान्छ। तर अब बिस्तारै हाम्रो स्वचालित अवलोकन प्रणाली पनि दुर्गम क्षेत्रहरूमा विस्तार हुँदै जाँदा, नयाँ नदीहरूमा विस्तार हुँदै जाँदाखेरि त्यो चाहिँ भविष्यमा पढ्दै जान देखिन्छ। अब अहिले हामी सरस्वती बाढीको कुरा गर्दाखेरि देशका प्रमुख नदी नालाहरू चाहिँ छुटेका छैनन्, तर अब ससाना खोला खोल्सीहरूमा पनि बाढी आउने र त्यसले प्रभाव पार्ने क्रम बढ्दै गएको देखिया छ, पछिल्लो जलवायु परिवर्तन लगायतको प्रभावको रूपमा पनि। त्यसलाई सम्बोधन गर्न सकिने गरी एमओयूमा प्रबन्ध छ, तर हामी त्यसको लागि तयार हुनको लागि चाहिँ अधि तयारी गर्न पाएको।
18: अहिलेलाई चाहिँ पश्चिम राप्ती, कन्काई, कोशी, बागमती, नारायणी, बबई, कर्णाली, महाकाली लगायत नदी तटीय क्षेत्र पर्ने भए
17: सम्म भए यी नदीहरू र तिनका उपजलाधारसम्म जस्तै हामी सप्तकोशी भन्छौँ सातवटै कोशीहरूमा पहाड़ी क्षेत्रसम्म हाम्रो चाहिँ अहिले त्यो यो एसएमएस जाने प्रणाली चाहिँ छ काठमाडौँ पोखरा सहरी क्षेत्र पनि त्यसमा समेटिएको छ अझै नसमेटिएको क्षेत्र भनेको चाहिँ अलिकति दुर्गम क्षेत्रहरू उच्च हिमाली क्षेत्रहरू ती क्षेत्रहरू चाहिँ समेट्न सकिएको छैन त्यसलाई हामी बिस्तारै समेट्दै जानेछौँ
18: यहाँहरूले जुन गर्दै आउनु भएको छ यो काम पूर्व सूचना दिने काम यसप्रति कस्तो प्रतिक्रिया कतिको
17: दुईवटा तथ्याङ्कले यसलाई पुष्टि गर्छ यसको प्रभावकारिता पहिलो चाहिँ गृह मन्त्रालय राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको विभिन्न विपदहरूबाट भएको खास गरी मानवीय क्षतिको चाहिँ आँकडा हेर्ने भने पछिल्लो दशक भनौँ न एकदमै घट्दै गएको देखिएको छ हामी उदाहरणको रूपमा पश्चिम राप्तीलाई नै हेर्ने गर्छौँ यहाँ चाहिँ सन् 2014 हामीले पूर्व सूचना प्रणाली र यो विभिन्न चाहिँ यो 2016 चाहिँ एसएमएस प्रणाली विभिन्न जुन प्रयोगमा ल्यायौँ त्योभन्दा अगाडि मानवीय क्षति 19-20 र औसत हेर्ने भने 8-9 क्षति हामीले वार्षिक देख्ने गरेका छौँ तर अब यो पछिल्लो दशक त्यो पूर्व सूचना प्रणाली स्थापना भइसके पछाडि चाहिँ त्यहाँ 2 मात्रै छ भनेको यसको प्रभावकारिता चाहिँ सिद्ध भएको छ अब यसमा पूर्व सूचना प्रणालीको मात्रै भूमिका नहुन पनि सक्छ विभिन्न अन्य प्रविधिको पनि त्यसमा आंशिक भूमिका हुन सक्छ तर हाम्रो विश्वास के हो भने यसमा पूर्व सूचना प्रणाली पूर्वानुमान प्रणालीको प्रमुख हात नै छ
14: उनी थिए जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान शाखाका प्रमुख वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुली साथी गनी अन्सारीसँग कुरा गर्दै अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग इरानले पछिल्ला हवाई आक्रमणका क्रममा अमेरिकाले आफ्ना सार्वजनिक संरचनाहरूलाई निशाना बनाएको आरोप लगाएको छ उसले आफूले पनि कुवेत र बाहरेनका साथै जोर्डन र सिरियामा रहेका अमेरिकी सैन्य संरचनालाई निशाना बनाएको भनेको छ यसबीचमा कुवेतको सेनाले इरानी ड्रोन हमलामा आफ्ना केही सैनिक घाइते भएका जनाएको छ बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेल
13: बीबीसी भेरिफाईले इरानको होर्मोजगान प्रान्तको एउटा पुलमा आक्रमण भएको पुष्टि गरेको छ अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले निशाना बनाइएका स्थानहरूको सूची सार्वजनिक गरेको छैन तर ती आक्रमणको उद्देश्य उसैका शब्दमा इरानी सैन्य क्षमतालाई अझ कमजोर बनाउनु रहेको जनाएको छ राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानलाई वार्तामा फर्काएर युद्ध अन्त्य गर्न दवाब दिन इरानका पुलहरू र विद्युत केन्द्रहरूमा आक्रमण गर्ने चेतावनी दिएका छन् लगातार 6 रातसम्म अमेरिकाले इरानमा हवाई आक्रमण गरिरहेको हो
14: हवस् त यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् नमस्कार

0: आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
1: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
0: नरिसौ न त लो बरु हिँड कहाँबाट ल्याउने हो
1: तिमीलाई पर्खिने बाहेकहरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
2: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856385507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
4: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा पिपी चोकमा यही साउन 2 गते शनिबार
5: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
5: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
5: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ
4: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा
5: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
2: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0564143177 मोबाइल 9856044343
6: के कम्मर दुखाई घोडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
7: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
6: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
7: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
6: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
7: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
6: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
7: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
6: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044
7: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
8: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
9: मैडम धुम्रपान भनेको के हो
8: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
9: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ छन् मैडम?
8: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, थियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
9: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
8: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाउ।
9: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
10: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
11: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
10: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
11: सेवा लिने क्रममा चाहिने जानकारी
10: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
11: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
10: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
11: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरा, फोन 061-552-493-552-494-582-7778।
12: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा सञ्चालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 061-450-249, मोबाइल नम्बर 97-32-45-845, वेबसाइट www.gandakiuniversity.edu.np।
13: कहाँ जाने?
14: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
13: मयम चिसापानी, अनि बीचमा नझर्ने?
14: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
13: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
15: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 98-461-16878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 98-235-52-663।
16: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153868।
17: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
18: हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, फेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0654142636, मोबाइल 9556078302 र 9460783002।

0: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
1: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
0: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्प सोपमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
1: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
1: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
4: माइले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
4: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल, दुलेगौडा, हाम्रा सेवाहरू:
2: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
1: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
1: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौंडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपत्री, फोन 0665903769।
5: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना: शैक्षिक सत्र 2083/84 लागि गण्डकी विश्वविद्यालयमा सञ्चालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी